0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856536 मोबाइल 98560536
7: हेलो के छ तेरो खबर
8: ठिक छु यार सन्चै छस्
7: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
8: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
7: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
8: मैले पनि किन्नु छ के सँगै किनौँ न
7: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
8: सबै ठाउँको वेबसाइट अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाऊँ न
7: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
9: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98560131412 98464667887
10: तन्ना आज फेरि हाल्नुहोस्
11: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रमसम्म 2083 साल असार 14 गते आइतबार, तदनुसार सन् 2026 जून 28 तारीक नेपालसम्म 1146 जेठ शुक्ल पक्ष चतुर्दशी तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। परिवर्तनका लागि नयाँ सोच र खोज अभियानद्वारा पोखरामा खबरदारी सभा आयोजना, सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी आवश्यक भएको दावी। मानवाधिकार आयोगसँग प्रतिवेदन माग्दै ओलीले गराए निवेदन दर्ता, संकलित सबै बयान र कागजातको प्रतिलिपि उपलब्ध गराउन माग। काठमाडौँ सहित 11 जिल्लामा फैलियो बर्ड फ्लू, पशु सेवा विभागले जारी गर्यो चेतावनी। नागढुङ्गा मुगलिन सड़क खण्डमा मनसून पूर्व तयारी कार्ययोजना लागू, 9 स्थान पहिरोको उच्च जोखिम। शुक्रबारसम्म 11 खर्ब 12 अर्ब राजस्व संकलन, पूँजीगत खर्च करिब 35%। इरान अमेरिका तनावले मध्यपूर्व युद्ध विराममा चुनौती, अनुमति नदी हर्मुज जल मार्गबाट आवत जावत नगर्न इरानको चेतावनी। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 पुग्यो र गण्डकी प्रदेश स्तरीय महिला टी20 क्रिकेट प्रतियोगिता पोखरामा शुरू, उद्घाटन खेलमा स्याङ्जाको विजयी शुरूआत।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 8 34

अब समाचार विस्तारमा प्रतिनिधि सभाको पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन नीति र नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। देशको आर्थिक विकास सुशासनका लागि आगामी रणनीतिक कार्यदिशा सहित समग्र रूपान्तरणका मुद्दामा विमर्श गर्दै नयाँ नेतृत्व चयन गरेर रासोपाको महाधिवेशन असार 7 देखि 12 गतेसम्म सम्पन्न भएको हो। महाधिवेशनमा प्रस्तुत राजनीतिक सांगठनिक आर्थिक सहितका प्रतिवेदन र महाधिवेशनबाट पारित ती दस्तावेजले राजनीतिक स्थायित्व र सुशासनको मार्गचित्र कोरेको विश्लेषण गरेको छ। अब पारित दस्तावेज कार्यान्वयनमा ध्यान दिनुपर्ने विश्लेषकको आग्रह छ। राजनीति शास्त्री एवं त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर मीना वैद्य मल्ल, पूर्व राजदूत एवं राजनीतिक विश्लेषक प्राध्यापक विजयकान्त कर्णले रासोपाको राजनीतिक प्रतिबद्धतालाई कार्यान्वयन गर्न सुझाव दिनुभएको छ। रासोपा महामन्त्री विपिन कुमार आचार्यले महाधिवेशनमा पारित नीतिलाई शिरोपर गरेर पार्टी अगाडि बढ़ने स्पष्ट पार्नु भएको छ। प्राध्यापक डाक्टर मल्लले अबको समय केवल आन्दोलन र भाषणको मात्र नभई संस्थागत उत्तरदायित्व र नतिजा दिने शासन व्यवस्था भएको बताउनु भएको छ। उहाँले रासोपाको महाधिवेशनले परिणाममुखी र संस्थागत पद्धतिको संकल्प गरेको विश्लेषण गर्नुभएको छ। उहाँले भन्नुभयो, राजनीतिक मुद्दालाई संस्थागत गर्नु नै अहिलेको समयको माग हो, त्यसैले आफ्ना मुद्दालाई संस्थापित गर्दै उत्तरदायी र परिणाममुखी बनाउनुपर्छ। महाधिवेशनले दिएको मुख्य सन्देश पनि यही नै हो। प्राध्यापक कर्णले मुलुकको विद्यमान राजनीतिक अवस्था र नयाँ शक्तिको नीतिगत अन्यलबारे रासोपाले महाधिवेशन मार्फत प्रश्न पारेको बताउनु भएको छ।

निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मस्यौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्र पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले एन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको छ। उहाँले भन्नुभयो, कतिपय कर्मचारीले व्यक्तिगत कारणले त कतिपयले स्वास्थ्यका कारणले पनि पदबाट राजीनामा दिन्छन्। यसलाई हामीले धेरै अस्वाभाविक रूपमा लिएका छैनौं, तर ठूलो संख्यामा कर्मचारीले पदबाट राजीनामा दिए भने चाहिँ नीतिगत रूपमा सोच्नुपर्ने हुन्छ। कर्मचारीले जुनसुकै बेला पनि आफ्नो सेवाबाट राजीनामा दिएर अवकाश हुन पाउने व्यवस्था कानूनले नै सुनिश्चित गरेको उहाँले प्रष्ट पार्नु भएको छ। विधेयकको मस्यौदा अहिले राय सुझावका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। मन्त्रालयले उक्त विधेयकको मस्यौदा गत जेठ 26 गते कानून मन्त्रालयमा रायका लागि पठाएको हो। कानून मन्त्रालयले विधेयकको मस्यौदाको अध्ययन गरिरहेको छ। उक्त व्यवस्था ऐन निर्माण हुँदासम्म कायम रहे पेन्सन घट्ने जोखिमबाट बस्न कर्मचारीले पदबाट राजीनामा दिएको हुन सक्ने बुझाई प्रशासनिक वृत्तमा रहेको छ।

पर्वत र बागलुङ जोड्ने कालीगण्डकी नदीको सुमोसा घाट मोटरेबल पुल 2077 कार्तिक 3 गते निर्माण सम्झौता भयो। 30 महिनाभित्र काम सक्नुपर्ने यो पुल बनाउन 14,18,01,000 सम्झौता भएको हो। हालसम्म 1,42,74,000 भुक्तानी भइसकेको यो पुलमा भौतिक प्रगति 7.5% मात्रै छ। ठेकेदारले 2,46,90,000 पेस्की स्वरूप बुझिसकेको छ। निर्माणको काम अलपत्र परेपछि सरकारले बैंक जमानत जफत गर्न प्रयास गरेको थियो, तर बैंकले रकम नदिएपछि आयोजना पूर्णत अलपत्र र जोखिममा परेको छ। यस्ता आयोजना भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मात्रै 20 रहेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत खानेपानी तर्फका 31 आयोजना रूग्ण अवस्थामा छन्। 2076 2079 सालभित्र सम्झौता भएका यी आयोजनाको कुल सम्झौता रकम 52,09,200 छ। धेरैजसो आयोजनाको प्रगति 47% सीमित छ। सम्झौताको म्याद पटक पटक थप गर्दा पनि काम नसकिएको र कतिपय आयोजनामा ठेकेदार कार्यस्थलमै नखटिएको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ। तनहुँको बुल्दी खोला सड़क पुलमा 39.77% प्रगति पुगेको छ। बेगनासताल आनन्द ज्योति मावि सड़क 35.60% अड्किएको छ। गण्डकी प्रदेश सरकारले शुरू गरेर आवश्यक बजेट विनियोजन नगरिदिँदा दर्जनौ आयोजनाहरू अहिले अलपत्र अवस्थामा पुगेका छन्। विस्तृत अध्ययन र पूर्व तयारी बिना बजेट विनियोजन गर्ने र काम शुरू भएपछि बजेट रोक्का राख्ने गरेका कारण प्रदेशभर 54 आयोजना रूग्न बनेका छन्। महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदनले अलपत्र आयोजनाहरूबारे सरकारको ध्यान आकर्षण गराएको छ। आयोजनाहरू शुरू भएर अरबौं लगानी भइसकेकोले समयमै पूरा नभए लगानी डुब्ने खतरा आयोगको प्रतिवेदनले औल्याएको छ। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सबैभन्दा धेरै आयोजना अलपत्र परेका छन्। सिंचाई र खानेपानीका मात्रै 31 आयोजनाहरू रूग्न छन्। ती आयोजनाहरू सम्झौता गर्दा 52,09,200 लागत देखाइएकोमा कतिपयको प्रगति शून्य अवस्थामा रहेको छ। त्यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका 20 गौरवका आयोजनाहरू रूग्न सूचीमा छन्। यी आयोजनाको सम्झौता रकम 1,31,93,40,000 पुगिसकेको छ। अहिलेसम्म 58,03,07,000 मात्रै भुक्तानी भएको मल्लेप रिपोर्टले देखाएको छ। काम सकिनुपर्ने म्याद नागिसक्दा पनि आयोजनाहरू सम्पन्न हुन नसकेका सरकारका मन्त्रालयहरूकै स्वीकारोक्ति रहेको छ। गण्डकीका एक सांसदले प्रदेश सरकारको झण्डै 35 करोड़ रूपियाँ खादा माला खरिदमै खर्च भएको आरोप लगाएका छन्। प्रदेशसभा बैठकको सुन्ने समयमा बोल्दै सांसद दमयन्ती रूचालले खादा खरिदमा सरकारले 35 करोड़ खर्च गरेको बताएका हुन्। राज्यका निकायमा खादा खरिदमा मात्रै वार्षिक 35 करोड़ भन्दा बढ़ी नागरिकको कर दुरूपयोग भइरहेको छ। माला र मायाको चिनो जोड्दा अरबौं रकम दुरूपयोग भएको बुझ्न सकिन्छ। मायाको चिनो दिनै परे संविधान, कानूनी संग्रह र गण्डकी प्रदेशका लेखकहरूको चर्चित पुस्तक दिने व्यवस्था गरियोस्। मायाको चिनो वितरणमा रचनात्मक बन्नुपर्ने सुझाव रहेको छ। पुस्तक दिँदा खर्च कम हुन्छ, यसरी जोगिएको रकम सिप विकास, उद्यमशीलता र उत्पादन क्षेत्रमा लगानी गर्न म सरकारको ध्यान आकर्षण गराउँदछु उनले भनेका छन्। सुन्ने समयमै सांसद महेश भट्टराईले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य समायोजन नगरेको भन्दै प्रश्न गरेका छन्। सांसद फणीन्द्र देवकोटाले सड़क दुर्घटना बढ़दै गएको र विशेष गरी निर्वाध रूपमा नेपाल भित्र नै भारतीय गाड़ीहरूले ज्यादती देखाएको आरोप लगाएका छन्। सांसद सुनिता थापाले श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूको आर्थिक र सामाजिक सुरक्षामा सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन्। अर्का सांसद प्रकाश बरालले अन्नपूर्ण आधारभूत अस्पतालमा एक्सरे मेसिन जडान भए पनि सेवा प्रवाहमा समस्या रहेको भन्दै तत्काल छात्रवृत्ति करारका डाक्टर पठाउन माग गरेका छन्। सांसद श्याम राजा महतले मिलेनियम ट्रेक अन्तर्गत मिलेनियम गुफा क्षेत्रमा पर्यटक तान्न 400 मिटर लामो झोलुङ्गे पुल र मोटर बाटो बनाउनु पर्ने सुझाव दिएका छन्। परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले शनिबार पोखराको अमरसिंह चोकमा खबरदारी सभा आयोजना गर्दै सरकारलाई जनअपेक्षा अनुसार काम गर्न दबाव
दिन नागरिक स्तरबाट खबरदारी आवश्यक रहेको जनाएको छ। सभामा बोल्ने वक्ताहरूले सरकारका पछिल्ला गतिविधिले सकारात्मक सन्देश दिन नसकेको भन्दै जनताका आवाज सशक्त रूपमा उठाउनु पर्ने धारणा राखेका छन्। उनीहरूले लोकतन्त्रलाई प्रभावकारी बनाउन नागरिकको निरन्तर खबरदारी आवश्यक रहेको बताएका छन्। अभियानका केन्द्रीय संयोजक कृष्ण बजगाईले नयाँ सोच नयाँ खोज र जिम्मेवार नागरिक सहभागिता मार्फत देशलाई सही दिशामा अगाडि बढ़ाउन अभियान सञ्चालन गरिएको बताएका छन्। उनले 2047 साल यता पटक पटक राजनीतिक परिवर्तन भए पनि शासन शैली सोच र कार्यशैलीमा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गर्दै अब सत्ता परिवर्तन भन्दा पनि सोच नीति र कार्यप्रणाली परिवर्तन आवश्यक रहेको धारणा राखेका छन्। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेका भएका घटना सम्बन्धी गरेको भनिएको छानबिन तथा अनुसन्धान प्रतिवेदन निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्दै औपचारिक निवेदन दर्ता गराएका छन्। ओलीका तर्फबाट बिहिबार ललितपुरको पुलचोकस्थित राष्ट्रिय मानवाधिकार आयोगमा पुगेर आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाइएको हो। आयोगले सार्वजनिक गरेको भनिएको निर्णयको आधार अनुसन्धान प्रक्रिया र त्यससँग सम्बन्धित कागजात आफूलाई उपलब्ध गराउन माग गरिएको निवेदनमा उल्लेख छ। निवेदनमा भदौ 23 र 24 गते भएका घटनाको अनुसन्धान आयोगले गरेको जानकारी सार्वजनिक भए पनि त्यसको प्रतिवेदन र निर्णयको आधिकारिक जानकारी आफूलाई नदिएको उल्लेख गरिएको छ। ओलीले भदौ 23 गते स्कूले बालबालिकालाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्ने प्रहरी ब्यारिगेड तोड्ने तथा अराजक गतिविधि भएको र त्यसपछि स्थानीय प्रशासन ऐन अनुसार गरिएको कार्यवाहीका क्रममा मानवीय क्षति भएको दावी गरेका छन्। त्यस्तै भदौ 24 गते देशभर सरकारी भवन राजनीतिक दलका कार्यालय औद्योगिक प्रतिष्ठान संचार माध्यमका कार्यालय तथा नेताहरूका निजी घरमा आगजनी तोड़फोड़ र लुटपाट भएको उल्लेख गर्दै ती घटनाको सत्य तथ्य पत्ता लगाउन आयोगले अनुसन्धान गरेको सार्वजनिक भएको जनाइएको छ। उनीले निवेदनमा आयोगको बैठक नम्बर 177 निर्णयमा गरेको सिफारिश र तथ्यगत आधारबीच मेल नखाएको जिकिर गरेका छन्। काठमाडौँ उपत्यकामा पछिल्लो 3 महिना यता देखिएको बर्ड फ्लू H5N1 संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अप्नाइएको छ। विक्रमसम्म 2082 चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यसै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिएका छन्। विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै 12 महोत्तरी, चितौन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाण्डु, ललितपुर, भक्तपुर तथा काभ्रे पलाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढ़ाइएको महानिर्देशक डाक्टर दाहालले बताएका छन्। संक्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन म्युटेशन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जीन अनुक्रमण प्रक्रिया पनि शुरू गरिएको विभागले जनाएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go first to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
11: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
12: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
11: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
10: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
13: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की,
10: फोन 061-572-648-5789।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागगान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625163।
17: हेलो
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
20: होम केयर सेवा, होम केयर सेवा,
21: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
20: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
20: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
20: सुत्केरी नवजात शिशुको हेरचाह,
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
20: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
21: डाक्टर ल्याब सेवा,
20: औषधि डेलिभरी सेवा,
21: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2 77।

विषयमा पनि हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। पोखराको सिमलचोर स्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मन जनप्रिय अल्मनाई एसोसिएशनको नयाँ नेतृत्व चयन भएको छ। क्याम्पस परिसरमा शनिबार आयोजित पूर्व विद्यार्थीहरूको वृहत भेलाले सामाजिक व्यक्तित्व देवेन्द्र तितालको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। नवनिर्मित समितिको उपाध्यक्षमा पेमा डोम शेर्पा, सचिवमा क्षितिज बराल र कोषाध्यक्षमा वेद प्रसाद अधिकारी चयन भएका छन्। यस्तै सदस्यहरूमा विजय घिमिरे, प्रेम गिरी, प्रदीप पहाड़ी, सुशान्त बाटाजू, प्रतिभा गिरी, प्रवीण अधिकारी, विदुर अधिकारी, तोरण बहादुर विक र वसन्त गिरी रहेका छन्। पूर्व विद्यार्थी मंचका अध्यक्ष एवं क्याम्पस प्रमुख कृष्ण बाबु बरालको अध्यक्षतामा सम्पन्न उक्त भेलामा बोल्दै बरालले क्याम्पस र पूर्व विद्यार्थी बीचको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छनृ।

0: मनसून सक्रिय भएसँगै त्रिभुवन राजपत्र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुङ्गा मुगलिन सड़क खण्डमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सड़क विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ। 2083 मनसून पूर्व तयारी कार्ययोजना नाम दिइएको यस योजनाले बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ। हाल स्तरोन्नतिको क्रममा रहेको नागढुङ्गा नौबिसे र नौबिसे मलेखु 43.5 किलोमिटर खण्डमा करिब 64% निर्माण सम्पन्न भइसकेको छ। तर सड़क विस्तारका क्रममा भित्ता काटिएको र भौगोलिक बनावट कमजोर भएकाले यस वर्षको मनसूनमा यात्रुले शास्ति खेप्न नपरोस् भनी उपकरण र जनशक्ति सहितको टोली तयारी अवस्थामा राखिएको सड़क विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ। आयोजना कार्यालयले गरेको भौगर्भिक अध्ययन अनुसार यस सड़क खण्डमा 9 स्थानलाई पहिरोको अति उच्च जोखिममा राखिएको छ, जसमा नागढुङ्गा नौबिसे खण्डको झ्याप्ले खोला, खत्री पौवा र स्वीकृत खोला रहेका छन्। त्यसैगरी नौबिसे मलेखु खण्ड अन्तर्गत 4 किलो, 7 किलो, 9 किलो, 13 किलो कोइराले भीर मछेडी खोला र घाटबेसी क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अप्नाइएको छ। सड़क बन्द हुन नदिन र जोखिम न्यूनीकरण गर्न विभागले विभिन्न रोकथामका उपायहरू अप्नाएको छ। विगतमा ठूलो क्षति बेहोरेको झ्याप्ले खोला र महेश खोला क्षेत्रमा स्लोप म्यानेजमेन्ट, रक एंकोरिङ, माइक्रो पाइलिङ र वाल निर्माण जस्ता कामहरू सम्पन्न भइसकेका छन्। एउटै मल एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ। सिंगापुरको अन्तर्राष्ट्रिय कम्पनी एसएस आदित्य बिरला ग्लोबल ट्रेडिङले भारत र नेपाल दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने टेण्डर पाएको छ। तर उक्त कम्पनीले भारतलाई त्यही मल प्रति मेट्रिक टन $540 उपलब्ध गराएको छ भने नेपाललाई 900.75 उपलब्ध गराउँदै आएको छ। आदित्य बिरलाले जहाँबाट भारतलाई मल दिइरहेको छ त्यहीबाट नेपाललाई पनि दिने हो, तर पनि यति धेरै मूल्य फरक किन भने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरूले नै प्रश्न गर्न थालेका छन्। कृषि सामग्री कम्पनीका एक कर्मचारीले भनेका छन्, नेपालमा मन परिछ, जसलाई जे मन लाग्यो त्यही गरिरहेका छन्। पश्चिम एसियाको द्वन्द देखाएर टेण्डर नभर्ने, पटक पटक टेण्डर फेल गराउने, तर पछि त्यही मलका लागि बढ़ी रकममा टेण्डर प्राप्त गरेपछि ल्याउन तयार हुने यो अन्तर्राष्ट्रिय गिरोहको खेल हो। जबकि भारतले त्यही समयमा टेण्डर निकाल्दा आदित्य बिरलाले प्रति मेट्रिक टन $540 मल दिएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अझै घटेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार चीनले गत मार्च महिनादेखि नियन्त्रणमा राखेको यूरिया निर्यातलाई फुकुवा गर्ने निर्णय गरेपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आएको हो। यसबाट कम्तीमा 50% मूल्य घट्ने लगभग निश्चित भएको छ। भौगोलिक निकटताका कारण भारतको पूर्वी तटमा हुने आपूर्तिको ठूलो हिस्सा चीनबाट आउने गर्छ। पश्चिम एसियामा द्वन्द समाधान उन्मुख देखिएपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आउने देखिएको छ, तर नेपालले अझै पनि $975 तिरेर मल खरिद गरिरहेको छ। आईसीएमसी फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका 25 स्थित मानव सेवा आश्रम हेमजा केन्द्रलाई खाद्यान्न सामग्री, भ्याकुम क्लीनर तथा अन्य सरसफाईका सामग्री हस्तान्तरण गरेको छ। मानव सेवा आश्रमले असहाय, बेसहारा, बेवारिसे तथा शारीरिक एवं मानसिक रूपमा अशक्त नागरिकहरूको उद्धार, संरक्षण, पालन पोषण तथा सम्मानजनक जीवनयापनका लागि निरन्तर सेवा गर्दै आएकाले उक्त मानवीय अभियानप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरिएको आईसीएमसी फाइनान्स लिमिटेड पोखरा शाखा प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 29 रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा विगत 1.5 वर्षदेखि संचालित टेक एज युथ परियोजनाको शनिबार समापन गरिएको छ। अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटलाई समेटेको दीप्सिका सामुदायिक पुस्तकालयले रीड नेपाल अन्तर्गतको टेक एज युथ परियोजनासँगको सम्झौता बमोजिम पिछड़िएका प्रविधिको पहुँच नपुगेका 13 देखि 22 वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोर किशोरी र अपाङ्गता भएका समेत समेटिने गरी प्रत्यक्ष रूपमा 55 जना युथहरूलाई तालिम दिएर समापन गरिएको थियो। पुस्तकालयको सभाहलमा आयोजित समापन तथा दोस्रो चरणको उपाधि वितरण कार्यक्रमका बीच पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा महानगरपालिका वडा नम्बर 29 का वडा अध्यक्ष श्री प्रसाद गुरूङ, पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवं पुस्तकालय कोषाध्यक्ष माधव भण्डारी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझा लगायतले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम निकै नै प्रभावकारी बनेको धारणा राख्दै ऋण नेपाल संस्था लगायतका सहयोगीलाई धन्यवाद दिएका छन्। रेडियो अन्नपूर्ण 93.4 MHz बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513 55928, विजिट www
1: पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।

0: कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: सपना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865856536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856648082, 9461482।

सुरक्षित पुनस्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले हिजो माइती घरदेखि बबर महलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापना, भू स्वामित्व सहितको वास्तता सम्मानजनक आवास सुनिश्चित नगरी बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले प्रदर्शन गरेका थिए। चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% प्रगति हासिल गरेको छ। सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म रू 11 खर्ब 12 अर्ब 48 करोड़ 46 लाख राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षको लागि रू 14 खर्ब 80 अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। बाँकी दिनमा रू 3 खर्ब 67 अर्ब 51 करोड़ राजस्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब रू 19 अर्ब 34 करोड़ बराबर संकलन गर्नुपर्ने हुन्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व संकलनतर्फ लक्ष्यको 76.20% प्रगति भएको छ। कर राजस्वतर्फ रू 13 खर्ब 25 अर्ब 58 करोड़ 39 लाख संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म रू 10 खर्ब 10 अर्ब 16 करोड़ 3 लाख संकलन भएको छ। अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानी क्षेपयास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई हर्मुजको बाटो हुँदै आवत जावत गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाब भएको जनाएको छ। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या 900 नाघेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। अब खेल समाचार। तेस्रो गण्डकी महिला टी20 क्रिकेट प्रतियोगिता 2026 अन्तर्गत उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई 96 रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ। प्रदेश खेलकुद परिषद गण्डकीको सहकारी तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबारबाट पोखरामा शुरू भएको प्रतियोगितामा स्याङ्जाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित विश्व ओभरमा 8 विकेट गुमाउँदै स्याङ्जाले 127 रन बनायो।

इंग्ल्याण्ड फिफा विश्वकप 2026 अन्तर्गत समयलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। न्यूयोर्क न्यूजर्सी रंगशालामा भएको खेलमा पानामालाई 2-0 हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो। इंग्ल्याण्डले खेलको 62 मिनटमा पहिलो अग्रता लिएको थियो। जुड वेलिङ्गमले गोल गर्दै इंग्ल्याण्डलाई पहिलो अग्रता दिलाएका थिए। त्यसको 5 मिनटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्याण्ड विजयी भयो। फिफा विश्वकप 2026 अन्तर्गत समूह एलका सम्पूर्ण खेलहरू अत्यन्तै रोमाञ्चक मोडमा सम्पन्न भएका छन्। आइतबार बिहान भएका अन्तिम खेलहरूको नतिजासँगै इंग्ल्याण्ड समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्। यसै समूहबाट तेस्रो स्थानमा रहेको घानाले पनि उत्कृष्ट तेस्रो टोलीको कोटाबाट अघिल्लो चरणको यात्रा तय गर्दा पानामा भने पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

0: अनुपम हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। परिवर्तनका लागि नयाँ सोच र खोज अभियानद्वारा पोखरामा खबरदारी सभा आयोजना। सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी आवश्यक भएको दावी। मानवाधिकार आयोगसँग प्रतिवेदन माग्दै ओलीले गराए निवेदन दर्ता। संकलित सबै बयान र कागजातको प्रतिलिपि उपलब्ध गराउन माग। काठमाडौँ सहित 11 जिल्लामा फैलियो बर्ड फ्लू। पशु सेवा विभागले जारी गरे चेतावनी। नागढुङ्गा मुङलिन सड़क खण्डमा मनसून पूर्व तयारी कार्ययोजना लागू। 9 स्थान पहिरोको उच्च जोखिममा। शुक्रबारसम्म 11 खर्ब 12 अरब राजस्व संकलन। पूँजीगत खर्च करिब 35%। इरान अमेरिका तनावले मध्यपूर्व युद्ध विराममा चुनौती। अनुमति नलिई हर्मुज जल मार्गबाट आवत जावत नगर्न इरानको चेतावनी। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो। र गण्डकी प्रदेश स्तरीय महिला T20 क्रिकेट प्रतियोगिता पोखरामा शुरू। उद्घाटन खेलमा स्याङ्जाको विजयी शुरूआत। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
2: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारैकन किन नि खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
4: हजुर तिमी झोकोलाई नि छ्याबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव चार मोहै
3: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
3: रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
6: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
9: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
6: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
7: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
7: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560997
10: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
11: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
10: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
11: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
10: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
11: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
10: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061533123 98028750701 98028750702
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426537526
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
15: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
16: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
15: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
16: यहाँ अत्याधुनिक थ्री टेस्टका मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
15: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
17: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
18: हिमस्टार फर अ कम्प्लिट होम।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Insuring Future.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि भालु खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01658635536, मोबाइल 98560056।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: हरेक

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुबन्ध 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं आजको बैठक लिएर। प्राविधिक साथी अरविन्द सहित म सञ्जय। आजको बैठकको आजको श्रृंखलामा हामी रोपाई महोत्सवको सन्दर्भमा चर्चा गर्दैछौ। नेपाल एक कृषि प्रधान देश र पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो। कृषि र पर्यटनलाई एक आपसमा जोडेर ग्रामीण अर्थतन्त्रको विकास गर्ने उद्देश्यका साथ पोखरामा हरेक वर्ष एउटा विशेष उत्सव मनाउँदै आइएको छ, त्यो हो असारे रोपाई महोत्सव। यसै सन्दर्भमा यो वर्ष 21 संस्करणको असारे रोपाई महोत्सव आज पोखरा महानगरपालिका वडा नम्बर 30 को सिसुवा चोक र मोहरिया बीच रहेको देउराली खोलाको फाँटमा आयोजना हुने भएको छ। पोखरा पर्यटन परिषद र वडा स्तरीय कृषि सञ्जाल पोखरा 30 को संयुक्त आयोजनामा हुन लागेको यस महोत्सवको परम्परागत नेपाली कृषि संस्कृतिलाई संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबन्धनमा कसरी टेवा पुर्याउँछ, विगतका संस्करण भन्दा यसपटकको महोत्सव सिसुवामा हुँदा के कस्ता नयाँ आकर्षणहरू थपिएका छन् र यो महोत्सवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न परिषदको के योजना छ, यिनै विषय र चासोका विषयहरूमा संवाद आज हामी गर्न लागिरहेका छौ। जसको लागि हामीसँग पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका तर्फबाट सक्रिय भूमिका निर्वाह गरिरहनु भएका पर्यटन व्यवसायी हरि भुजेल हामीसँग हुनुहुन्छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्दछौ। नमस्कार, तपाईँलाई कार्यक्रममा स्वागत छ।
2: नमस्कार।
1: आज चाहिँ रोपाई महोत्सव आयोजना गर्दै हुनुहुन्छ, यसको तयारीको विषयमा भनिदिनुहोस् न।
2: आज हामी पोखरा पर्यटन परिषदको यो 21 रोपाई महोत्सव हामीले नर्मल्ली यो असार 15 गरिन्थ्यो, तर आज 14 गते अब हाम्रो हिन्दू धर्म संस्कृति अनुसार पनि भोलि 15 गते चाहिँ असार 15 गते पूर्णिमा परेको भएर त्यो दिन हलगरूहरू नचल्ने भएको भएर आजै गरिएको छ। हामीले पोखरा पर्यटन परिषद, पोखरा महानगरपालिका र कृषि सञ्जाल मिलेर चाहिँ यो कार्यक्रम गरेका छौँ र यसमा चाहिँ अब हाम्रो स्टेज सजावटदेखि लिएर त्यो ठाउँमा चाहिने सम्पूर्ण व्यवस्थापन कार्यहरू हिजै सम्पन्न भइसकेको छ। साउन्ड सिस्टमदेखि लिएर त्यसमा हेल्थ डेस्कदेखि लिएर तपाईँको सम्पर्क कार्यालयहरूदेखि लिएर अब खाजाहरू आदि तामाङहरू झाँकीहरूलाई पनि हामीले तयारी अवस्था राखिसकेको अवस्था छ। र यो महोत्सवमा विदेशी पर्यटकहरू पनि हामीसित करिब अहिले नै 80 जतिको चाहिँ नाम टिपाइसक्नु भएको छ। उहाँहरू पनि हामीसँग यो महोत्सवको लागि जान तयार हुनुहुन्छ, एकदमै उत्सुक भएर बस्नु भएको छ होइन। र सँगसँगै हामीसित राजु परियार, हाम्रो जुन लोकदोरीका बादशाह पनि हुनुहुन्छ, उहाँ पनि यो कार्यक्रमको लागि पोखरा आइपुग्नु भएको छ।
1: हजुर, अब यो पटक 21 असारे रोपाई महोत्सव तपाईँहरू गर्दै हुनुहुन्छ पोखरा 30 सिसुवा देउराली खोलाको खेतमा चाहिँ, अब यो क्षेत्रलाई छनौट गर्नुको कारण के हो?
2: मुख्यतया हाम्रो एउटा स्लोगन चाहिँ छ पोखरा पर्यटन परिषदको, टुरिज्म फर एभ्री सिजन होइन, यो सिजन अफ सिजन नभनिकन हरेक मौसम पर्यटकको लागि चाहिँ पोखरा उपयुक्त छ भन्ने पनि हो। र अर्को स्लोगन हामीसित छ टुगेदर फर टुरिज्म, भनेको पर्यटकको लागि सँगसँगै भन्ने छ। अब हाम्रो यसमा चाहिँ के छ भने अहिले पनि हामीलाई धेरै ठाउँबाट लालसना पनि के लगाइन्छ भने पर्यटक भनेको तपाईँहरूले लेक साइड वडा नम्बर 6 मात्र सीमित राख्नुभयो अथवा पोखरा साइडतिर मात्र सीमित राख्नुभयो भन्ने लालसना लगाएको छ, त्यो नितान्त सत्य चाहिँ छैन। तर पनि अहिले अब पूर्वाधारहरू विकासहरू सबै राम्रो बनेको छ, लेखनाथमा जानको लागि त्यहाँ बेगनासमा जानलाई, रूपातालमा जानलाई, बेगनासका सेरोफेरोमा डुल्नको लागि हिजोको अवस्थामा पूर्वाधारहरू बाटोघाटो एकदमै हिलाम्य बाटोघाटोहरू थियो आदि इत्यादिले गर्दा पनि केही असहज परिस्थितिले गर्दा त्यता धेरै पर्यटक लान सकेको थिएन। तर हामीले अघिल्लो वर्ष पनि अहिले मात्रै नभएर अघिल्लो वर्षको 20 रोपाई महोत्सवको संस्करण पनि हामीले लेखनाथकै 26 वडामा गरेका थियौँ त्यो गोदेतालमा। सम्भवतः त्यो गोदेतालमा जाने मध्येका 50% जो दर्शकहरू त्यहाँ जानुभएको थियो पहिलोचोटि त्यो गुदेतालमा गएको भन्ने हामीले चाहिँ थाहा पाएका थियौँ। किन भन्दा एउटा प्रबन्धन पनि गर्ने कार्य चाहिँ यो कामले गर्छ र अहिले पनि हामीले के गर्न खोजेका छौँ भने लेफ्ट साइडमै सीमित भएर बसेका, अघि पनि मैले वाचन गरिसकेँ, 80 विदेशी पर्यटकै हुनुहुन्छ र सँगसँगै स्वदेशी पर्यटकहरू हुनुहुन्छ, हामीसित इन्डियन ब्लगर्सहरू पनि आउनुभएको छ, उहाँलाई पनि यो लेफ्ट साइडतिर मात्रै होइन, यो सेती वारी सेतीको पश्चिमतिर मात्रै होइन, पूर्वतिर पनि बेगनासतिर पनि राम्रा राम्रा टुरिस्टिक डेस्टिनेसनहरू छन् भन्ने देखाउनलाई, र सँगसँगै त्यहाँका लेखनाथ होटेल एसोसिएसन र त्यहाँको लेखनाथ उद्योग वाणिज्य संघसित पनि हामीले हातेमाले गरेका छौँ, सहकार्य गरेका छौँ, र उहाँहरू सँगसँगै हामीले चाहिँ अगाडि बढाएका छौँ। र आज हामीले त्यो ठाउँमा पर्यटकहरूलाई लिएर गइयो भने अब मैले त्यहाँ हामीले पनि भनेका छौँ पोखरा पर्यटन परिषद मा र म स्वयं व्यक्तिगत रूपमा पनि त्यहाँका साथीभाइहरूलाई लेखनाथ होटेल एसोसिएसनका साथीहरूलाई प्लेस टु भिजिट इन लेखनाथ, प्लेस टु सी इन लेखनाथ भनेर ठुलो पनि यो लेक साइडतिर मात्रै होइन, यो सेती वारी सेतीको पश्चिमतिर मात्रै होइन, पूर्वतिर पनि बेगनासतिर पनि राम्रा राम्रा टुरिस्टिक डेस्टिनेसनहरू छन् भन्ने देखाउनलाई, र सँगसँगै त्यहाँका लेखनाथ होटेल एसोसिएसन र

0: रहेछ भोलि चाहिँ म इन्डिभिजुअली आफ्नै पाराले पनि यो ठाउँमा आउन सक्छु है भन्ने चाहिँ एउटा प्रेरित गर्ने तरिकाले होइन र हामी पोखरा अहिले पनि भनिराखेको छ पोखरा र लेखनाथ भनेर कता कता डिभाइड एन्ड रुलको राजनीतिक रूपमा पनि अहिले भन्छ पोखरा एउटै हो तेत्तिसवटा वडा एउटै हो हामी सम्पूर्ण पोखरेलीहरू एउटै हौ भन्ने एउटा भनौँ मेसेज पनि यसले दिन्छ होइन त्यो दिनको लागि र सँगसँगै पर्यटनलाई लेन्थ अफ स्टे बढाउनलाई सिर्फ साइटिङ स्पोर्ट्स जति पनि छन् यस विजयपुरको पश्चिम साइडमा अझ त्योभन्दा नि मेन चाहिँ अझ यो सेतीको पनि पश्चिम साइडमा मात्रै केन्द्रित भयो त्यसलाई पूर्वमा हाम्रै भएको छिमेकी वडाहरूमा पनि लिएर जान सक्यो भने यसले लेन्थ अफ स्टे पनि बढाउन मद्दत गर्छ भन्ने अभिप्रायले नै हामीले त्यहाँ चाहिँ आयोजना गरेको
1: हजुर. अब यो रोपाई महोत्सव त विशेष गरेर हरेक वर्ष तपाईँहरूले आयोजना गर्दै आउनु भएको छ, खास गरी कृषि संस्कारलाई उजागर गर्न र पर्यटन प्रवर्धनको लागि तपाईँहरूले आयोजना गर्दै हुनुहुन्छ. यो पटकको महोत्सवमा चाहिँ त्यहाँ पुग्नेहरूले के कुराहरू देख्न पाउँछन्, मुख्य आकर्षण चाहिँ के हो यो पटकको लागि चाहिँ?
0: मुख्य आकर्षक चाहिँ त अब हामीले चाहिँ पहिला पनि गरिरहेका छौँ, रस्साकस्सी हुन्छ, हिलोमा दौड हिलो दौड हुन्छ, माछा छोप्ने प्रतियोगिता हुन्छ र अहिले विश्व जगतमै वर्ल्ड कपको अब एउटा क्रेज भनौँ न फुटबलको अहिले मेला लागिरहेको छ, विश्व महाकुम्भ चलिरहेको बेलामा हामीले अहिले पहिलोचोटि चाहिँ हिलोमा नै फुटबल खेलाउने पनि प्रयत्न गरेका छौँ. त्यो हिलोमा नै एउटा मिनी वर्ल्ड कप भनौँ न त्यसलाई, अब एउटा त्यो हिसाबले पनि हामीले गरेका छौँ भने हामीसित राष्ट्रिय कलाकारहरू पनि हामीसित भेजोड रूपमा चाहिँ प्रस्तुत दिन आइराख्नु भएको छ होइन र सँगसँगै अन्तर्राष्ट्रिय ब्लगर्सहरू अन्तर्राष्ट्रिय पाहुनाहरू पनि अघिल्लो वर्षभन्दा अझ धेरै हामीले चाहिँ यो ठाउँमा लिएर जाँदै गरेका छौँ र सँगसँगै हामीले हरेक वर्ष पनि गर्दै आएका छौँ र यो वर्ष पनि अघि हजुरले भने जस्तै कृषकहरूलाई पनि प्रोत्साहन होस् भन्ने गरेर हामीले पाँचजना उत्कृष्ट कृषकहरूलाई चाहिँ सम्मान गर्ने चाहिँ कार्यक्रमहरू राखेका छौँ होइन. यो कार्यक्रमको लागि मात्रै नभएर अहिले अघि पनि मैले हजुरलाई भनेको थिएँ कृषि सञ्जालसित हामीले सहकार्य गरेका छौँ लेखनाथको कृषि सञ्जालसित भने कृषि सञ्जालले आजभन्दा पहिला करिब 6 वर्ष पहिलाको घटना चाहिँ त्यो तत्कालीन समय हामीले रोपाई महोत्सव गर्दा उहाँलाई यही उत्कृष्ट कृषकको रूपमा चाहिँ सम्मानित गरिएको थियो र उहाँहरूले हाम्रो कार्यक्रम देखेको त्यो बेलामा हामीले चाहिँ यता 13 नम्बर वडामा गरेका थियौँ, 13 नम्बरको सुनपदली भन्ने ठाउँमा कार्यक्रम गरेर त्यो कार्यक्रमबाट उहाँहरू आकर्षित भएर ओहो यस्तो कार्यक्रम त हामीले नि गर्न सकिन्छ, हाम्रो वडा नि गर्न सकिन्छ भनेर उहाँहरूले गरेको थियो र उहाँहरूको अहिले तेस्रो हुँदैछ. तेस्रोमा अहिले चाहिँ महानगरपालिकाले किनभने मेयर साहबलाई हामीले प्रमुख अतिथिको रूपमा चाहिँ आमन्त्रित गरेका छौँ, निमन्त्रण गरेका छौँ र उहाँहरूले मेयर साहबकै रिक्वेस्टमा चाहिँ एकैचोटि 2-3 दिनसम्म कार्यक्रम गर्दा चाहिँ यसले अलिकति समस्या पनि पार्यो र सँगसँगै मान्छेलाई कता जाम भन्ने कन्फ्युज भयो, एकै ठाउँ गर्नुहोस् भन्नुभयो होइन. र आज यो महोत्सव नितान्त वडा नम्बर 3 मात्रै छैन, भोलि असार 15 छ, पर्सि 16 पनि छ, विभिन्न वडाहरूमा मैले देखेको छु हामीले योभन्दा पहिला जहाँ जहाँ यो महोत्सव आयोजना गरिसकेका छौँ तत्त वडाहरूले पनि स्थानीयहरूले पनि स्वयं आफूहरूले पनि अहिले यो महोत्सवहरू भनौँ न सञ्चालन गरिराख्नु भएको छ.
1: अब यो असार महिनालाई विशेष गरेर मानो रोपेर मुरी उब्जाउने होइन महिनाको रूपमा पनि हेर्ने गरिन्छ. अब यो तपाईँहरूले यो चाहिँ अहिले महोत्सव गर्दै हुनुहुन्छ, खास गरी परम्परागत धान रोपाई बाहेक पर्यटक र स्थानीयलाई आकर्षित गर्न चाहिँ मनोरञ्जनात्मक कार्यक्रमहरू कस्ता कस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू चाहिँ समावेश गर्नु भएको छ?
0: त्यही त अघि मैले हजुरलाई भने हामीसित राष्ट्रिय दोहोरी कलाकारहरू हुनुहुन्छ, त्यहाँ विभिन्न हामीले इभेन्ट्सहरू गेमहरू चाहिँ हामीले हिलोमा नै खेलाइरहेका छौँ होइन र यसमा चाहिँ हामीले चाहिँ अहिले विभिन्न गिफ्ट ह्याम्परहरू पनि त्यो विदेशीलाई मात्रै नभएर लोकलहरूलाई पनि जुन हाम्रो युवा युवतीहरू पनि धेरै अहिले फोटोजेनिक तरिकाले पनि हिँडिराख्नु भएको छ होइन. अरू बेला चाहिँ त्यही पानी बर्खामा आउने पानी अथवा हिलोलाई देखेर तर्क तर्केर हिँड्ने हाम्रो मानव सभ्यता भनौँ न अहिलेको अलिकति विकसित सभ्यतालाई पनि यो बेला चाहिँ ब्याक टु नेचर हामी प्रकृतिसित कसरी रमाउन सक्छौ भन्ने तरिकाले पनि हामीले विभिन्न इभेन्टहरू चाहिँ राखेका छौँ. एज यसलाई हामीले रोपाई महोत्सव मात्रै नभनेर विदेशीहरूलाई हामीले एक्सप्लेन गर्ने बेला त्यसलाई मड फेस्ट पनि भन्छौँ होइन, माटोको महोत्सव पनि भनेका छौँ. यसबाट धेरै कलात्मक कुराहरू धेरै उहरू चाहिँ छ पक्कै पनि. योभन्दा पहिला हाम्रो जुन पार्टिसिपेटहरू हामीले देखिरहेका छौँ हामीले त्यहाँ गर्ने विभिन्न इभेन्ट्सहरू होइन, हुन त हरेक वर्ष चाहिँ इभेन्ट्सहरू रिपिटेड आइरहेका छन् तर किन भन्दा सर्टेन समयमा गर्ने इभेन्ट्सहरू त्यही नै हुँदो रहेछ. अब त्यसमा चाहिँ एउटा दोहोरीका राष्ट्रिय स्तरको दोहोरी कलाकारहरूदेखि लिएर लोकल कलाकारहरूदेखि लिएर आदि इत्यादि त हुनु नै भयो र हामीसित त्यहाँ भएका लेखनाथ तालेतालको सहरमा पनि अब माछाको परिकारहरू देखेर खानाको परिकारहरू पनि होइन दही चामलको कुराहरूदेखि लिएर आदि इत्यादि पनि हामीले चाहिँ टोकनको रूपमा त्यहाँ आउने हरेक

0: लगभग लगभग भिजिटर्सहरूलाई चाहिँ हामीले टोकनबाट चाहिँ यो उपलब्ध गराइराखेका छौँ
1: होइन।
0: त्यो बेला एउटा यसलाई एउटा इभेन्ट मात्रै नभएर एउटा कला संस्कृतिको जगेर्ना पनि भनौँ न होइन, बिर्सिँदै गएको संस्कृतिको जगेर्ना पनि। अघि हजुरले भन्नुभयो अहिले मोडर्न टेक्नोलोजीमा हामीसितै पनि पोखरा पनि उपलब्ध अलमोस्ट रहेछ त्यो कुरा, मेसिनले नै धान रोपिदिने होइन, धान उगार्ने कुरा रहेछ। तर त्यो गरिराख्दा चाहिँ हामीले हामी र जनावर मानिस र जनावरको सम्बन्ध होइन, मानिस र प्रकृतिको सम्बन्ध, छोरा मान्छे र महिलाहरूको बीचको मिलेमत्तो गरेर रोपाई गरेको सम्बन्ध अथवा आदि इत्यादि पनि विदेशीलाई देखाउनु छ क्या। हाउ वी डिड द एग्रिकल्चर होइन, प्रकृतिसित हामी नेपालीहरू कसरी आत्मसात गरिराखेका छौँ, कसरी बाँचिराखेका छौँ भने देखाउनलाई पनि यो महोत्सव चाहिँ हामीले आयोजना गरेको हो। पक्कै पनि योभन्दा पहिला आएका पर्यटकहरूले पनि धेरै कुराहरू हामीले अहिले यो महोत्सव गरेका छौँ, डोमेस्टिक पर्यटक आन्तरिक पर्यटकलाई मात्रै नभएर विशेष त अझ बाह्य पर्यटकलाई आकर्षित गर्ने तरिकाले नै हामीले गरेका हौँ। र यसले चाहिँ अहिले हरेक वर्ष हजुरलाई भन्नुपर्दा हरेक वर्ष चाहिँ यसले चाहिँ यो महोत्सव छ अरे हुन्छ अरे भन्ने भएर पनि कति युवाहरू कति स्टुडेन्ट टाइपको विदेशी पर्यटकहरू चाहिँ यही महोत्सव सेलिब्रेसन गर्न पनि आएको हामीले थाहा पाएका छौँ होइन। अब एग्रो टुरिज्मको कुरा गरिराख्दा अब पर्यटकलाई एग्रो टुरिज्ममा पनि हामीले ढाल्न खोज्यौँ क्या, किन एग्रो टुरिज्म सिर्फ धान मात्रै होइन, हामीले दाई महोत्सव पनि गऱ्यौँ अघिल्लो चोटि होइन। धान अहिले रोपिन्छ ठुलो हुन्छ तर धान कसरी भित्राइन्छ त भन्दा त्यो बेला पनि हामीले प्रेसमा लगेर चामल छुटेर धान लिएर आइएन, हामीले त्यहीँ हल गोरु लगाएर होइन गोरुबाट त्यो दाई सिँगारेर सबै गरेर हामीले चामल भित्रायौँ। विदेशीहरूलाई एउटा नेपालको परम्परागत कृषि प्रणाली कस्तो हुन्छ भन्ने देखाउन पनि हामीले चाहिँ यो कार्यक्रम गरेको, यसले धेरै राम्रो चाहिँ मेसेज चाहिँ दिएको भन्ने हामीले महसुस गरेका छौँ।
1: हजुर, अब अघि तपाईँले स्मरण गराउनु भयो जस्तै युवा पुस्ता पनि त्यहाँ चाहिँ यो रोपाई महोत्सवमा पुग्ने गर्दछन्, फोटो खिच्छन् भन्ने खालका कुराहरू गर्नुभयो होइन। खास गरी आधुनिकतासँगै हराउँदै गएको यो रैथाने कृषि प्रणाली वा पद्धति वा संस्कृति जे भनौँ होइन, यो नयाँ पुस्तालाई बुझाउनको लागि हस्तान्तरण गर्नको लागि चाहिँ यसले कसरी मद्दत गर्छ जस्तो लाग्छ?
0: त्यही अघि मैले भनिसकेँ नि, यसलाई एउटा कुरो त अब कसरी हलगोरो चलाइन्छ, कस्तो जनावर र मान्छेको बीचको सम्बन्ध कस्तो हुन्छ होइन, यसमा छोरा मान्छे र महिलाहरूको मिलेमत्वमा छोरा मान्छेले बाउसेको काम गर्छ भने महिलाहरूले चाहिँ गोड्ने काम गर्छ, पानी लगाउने काम आदि इत्यादि, त्यहाँ खाजाको कुराहरूदेखि लिएर हरेक कुराहरू चाहिँ एउटा भनौँ न ग्राउन्ड लेभलमा चाहिँ यसले चाहिँ मानव सभ्यतालाई चाहिँ चिनाउँछ कि। अहिलेको हाम्रो युवा युवतीहरूलाई अथवा स्पेसली विदेशीहरूलाई पनि हामीले धान चामल कहाँबाट पाउँछौँ भन्दा डिपार्टमेन्टल स्टोरबाट भन्ने जमाना आइसक्यो, हामीले दुध दही कहाँबाट पाउँछौँ भन्दा डिपार्टमेन्टल स्टोरबाट भन्ने जमाना आइसक्यो भन्दा, र अर्को हाम्रैहरू युवा युवतीहरू पनि कतिले चाहिँ खाना खायो भने घरमा खाना खेर फाल्ने, ए मलाई मन परेन तिउन आज मिठो होइन तरकारी मिठो न फाल्ने हुन्छ, चामलको दाना उम्रिन पनि कति मेहनत चाहिँदो रहेछ किसानको भन्ने कुरा एउटा यसले पनि नलेज पनि दिन्छ क्या होइन। ओहो यस्तो मेहनत गर्नुपर्ने रहेछ, यति संघर्ष गर्नुपर्ने रहेछ। आज त हामीले रोपाईको त्यहाँ महोत्सवको रूपमा मनाएका छौँ, त्यहाँ पाँच छ रोपनी खेतमा चाहिँ महोत्सवको रूपमा मनाएका छौँ, हेर्दा रमाइलो लाग्छ। तर जसले महोत्सवको रूपमा मनाएको हुन टन्टलापुर घाममा होइन, कुनै म्युजिक बिना कुनै संगीत बिना कुनै तामझाम बिना चाहिँ हरेक वर्ष चाहिँ यसरी यो कार्य गरिराखेकोलाई संघर्ष कति गर्न परेको छ, कति दुःख छ होइन। र हाम्रो कृषि प्रणाली परम्परागत कृषि प्रणालीबाट चाहिँ हाम्रो कति कृषि आर्जन गर्न सकेका छौँ, र यसलाई परम्परागतलाई त हामीले विदेशीलाई देखाउनको लागि पनि परम्परागत शैली अप्नाएको हो। यदि विदेशी हुन्थेन भने त हाम्रो नेपाली कृषि दाजुभाइ दिदीबहिनीहरूलाई त हामीले त मोडर्न तरिकाले पनि कृषि गर्नुपर्छ है, अझ धेरै उब्जनी हुन्छ भन्ने पाठ पनि हामीले सिकाउनु पर्ने अवस्था त छ। तर विदेशीको आँखाबाट हेर्दा चाहिँ नेपाल भनेको सिर्फ हिमाल घुम्नको लागि साइट सिन गर्नको लागि यो त्यो मात्रै नभएर यहाँ फर एभ्री रिजन होइन, हरेक कुराको लागि नेपाल घुम्न उपयुक्त छ है। अहिले विशेष त यो जेठ असार साउन भनेको नेपालको लागि अक्सिजनै हो, एकदम यो बेलामा चाहिँ धेरै लो पर्यटकहरू एकदम कम आउने हिसाब पनि त्यसले गर्दा यो बेलामा पनि पर्यटकलाई आकर्षित गर्नुपर्छ है भनेर आजभन्दा 22-23 वर्ष अगाडिबाट यो महोत्सव चाहिँ आयोजना गरिएको
1: हो। बिचमा
0: यो कोरोना कालले गर्दा चाहिँ एक दुईचोटि हामीले चाहिँ यो महोत्सव गर्न सकेनौँ, र युवा युवा युवतीमा पनि अहिले हजुरले देख्न सक्नुहुन्छ कि यो इभेन्ट पछिको चामिङ सोसियल मिडियाहरूमा उहाँहरूले पोस्टिङ गरेको होइन, उहाँहरूले धानको बिउहरूदेखि लिएर हरेक कुराहरू आफैले लगाएको देख्दा चाहिँ पक्कै पनि भोलिको दिनमा एटलिस्ट उहाँहरूलाई चाहिँ चामल कसरी आउँदो रहेछ, धान कसरी आउँछ थाहा त छ, मुखले चाहिँ धेरै सजिलो हामीले धान लगाएका देखेका छौँ, ऊ गरेका देखेका छौँ। त्यो मात्रै नभएर युवा युवती मात्रै नभएर अहिले हामीसित प्रत्येक स्कुलबाट पनि अहिले बच्चा बच्चीहरूलाई चाहिँ तत्त्व स्कुलहरूले पनि लिएर आइदिनु भएको छ होइन, त्यो ठाउँमा रमाइलो गर्ने मात्रै होइन एउटा नलेजेबल हिसाबले पनि हिलोमा गएर कसरी धान रोपिन्छ र हिजोबाट कसरी हामीले चाहिँ चामल आर्जन गर्छौँ भन्ने एउटा मेसेज सानैबाट पनि हामीले दिने अवस्था छ. अहिले 77 जिल्ला, नेपालको 77 जिल्लामा सम्भवत पोखरा कास्की मात्रै एउटा जिल्ला होला जहाँ चाहिँ यसरी चाहिँ रोपाई महोत्सव चाहिँ धुमधामसँग हामीले चाहिँ मनाइराखेका छौँ, मनाइन्छ जस्तो लाग्छ मलाई.
1: अघि तपाईँले सन्दर्भ उक्काउनु भयो, विशेष गरेर यो परम्परागत रोपाईको सन्दर्भ उक्काउनु भयो, खास गरी अब आधुनिक कृषिको विषय वा भनौँ न आधुनिकतासँगै अब यो कृषिमा पनि आधुनिकीकरण वा मेसिनरीको प्रयोगहरू होइन बढ्दो रहेको छ नेपालमा पनि या पोखरामा पनि त्यो खालको चाहिँ प्रयोग बढ़िरहेको छ. यो बीचमा पनि परम्परागत रोपाई यो महोत्सवले चाहिँ यो परम्परागत हामीले यसरी रोप्ने गरेका छौं भन्ने किसिमलाई जगेर्ना गर्नको लागि यो सान्दर्भिकता चाहिँ कसरी चाहिँ तपाईँले जोगाउनुहुन्छ?
0: त्यही त अहिले हजुरले राम्रो प्रश्न गर्नुभयो. किन भन्दा हामीलाई अहिलेको अवस्थामा हलगोरु खोज्न पनि गाह्रो हुने अवस्था भइसकेको रहेछ कि. पहिला पहिला मान्छे र गोरु होइन, मान्छे र गाई, मान्छे र भैँसीको जुन एउटा सम्बन्ध थियो नि, हामीले यही पोखरा सहरमा नि कति धेरै गाई गोरुहरू भैँसीहरू बाटो बाटोमा देख्थ्यौँ होइन, ठाउँ ठाउँमा देख्थ्यौँ. एक घर एक गाई, एक घर एक भैँसी जस्तो दुध तथा आदि इत्यादिको लागि पनि मान्छेले पालेको देख्थ्यौँ. तर अहिले हरेकले चाहिँ दुध डेयरीबाट चाहिँ दुध लिने भएको र गाई भैँसी पाल्न छोडिसकेको छ. र रह्यो कुरा गोरुको त अब वर्षमा एकचोटि हल लगाउने भन्ने हिसाबले मात्रै पाल्थ्यो त्यो बेलामा, नि अहिले त त्यो पनि पाल्न छोडिसकेको छ. अहिले अब हामीले चाहिँ सहरमा भनौँ, सहरका फाँटोहरूमा चाहिँ यो रोपाई महोत्सव गर्दा चाहिँ अहिले पनि हामीले ल्याउने हल गोरुहरू टाढा टाढा गाउँबाट ल्याउनु परेको अवस्था छ होइन. तर सँगसँगै अब यो गाउँबाट लिएरै राख्दा पनि हामीले यो किन यस्तो दुःख पनि किन गरेको छौँ भनेर अघि नै मैले भनिसकेको छु. यसलाई प्रकृति र मान्छेको बीचको सम्बन्ध, यसलाई जनावर र मान्छेको बीचको सम्बन्ध होइन, यसलाई चाहिँ छोरा मान्छे र महिलाको सम्बन्ध, यसमा ठूलो बुढा बाजे र नाति नातिनाको सम्बन्ध, यो बेला चाहिँ कस्तो हुन्छ भन्ने मुख्यतया किनभने हामीसित आएका योभन्दा पछि हजुरले साहब म त हजुरकै एफएमबाट पनि कुनै विदेशीहरूसित ट्रायल गरेर चाहिँ इन्टरभ्यू उहाँहरूको एउटा एक्सपिरियन्स कस्तो रह्यो भनेर पनि लिन सक्नुहुन्छ. नितान्त लाइफमै नगरेको एक्सपिरियन्स आज हामीले पहिलोचोटि पायौँ. हिलो त हामीले सधैँ देखेको, माटो त सधैँ देखेको, कहीँ कहीँ गाडीबाट हिँड्दा अथवा आफ्नै तरिकाले बाटोमा ट्राभल गर्दा यस्ता क्रियाहरू किसानहरूले कहीँ कतै गरेको त टाढाबाट देखिएको, तर नजिकबाट गर्ने जुन एक्सपिरियन्स हामीले पायौँ सम्भवत यो एकदम विरलै हो. र यस्तो सङ्घर्ष, यस्तो मिजासिलो दुःख भए पनि त्यहाँ रमाइलो पारा छ कि. किन भन्दा हामी चाहिँ विभिन्न इभेन्ट्सहरू जस्तै धान रोप्ने कला पनि त्यहाँ हुन सक्छ होइन, अब त्यो इट्स लाइक आर्ट पेन्टिङ गरे जस्तो पनि हो एउटा यो हिसाबले होइन. तपाईँको बिउ लिएर गएर त्यो बिउलाई कसरी रोप्ने, कति चाँडै रोप्ने, कुन तरिकाले रोप्ने भन्ने पनि एउटा कलामा भर पर्दो रहेछ कि. अब हेर्दा चाहिँ यो नित्य कर्म जस्तो देखिन्छ, तर यो पनि एउटा कला हो, यसलाई पनि एउटा त्यो अनुसारले सिरिज गरेर जान सकिन्छ होइन. र अर्को कुरो संरक्षणको कुरा गरिराख्दा चाहिँ हामीले यो गरेकै भएर पनि अहिले कतिवटा वडाले चाहिँ यो कार्यक्रमहरू चाहिँ गरिसकेको छ, रिपिटेडली गरिराखेको अवस्थाले पनि यसले केही न केही रूपमा चाहिँ संरक्षणको भूमिका चाहिँ निभाएको छ जस्तो मलाई लाग्छ.
1: हजुर, अब यो पर्यटन प्रबन्धनकै लागि तपाईँहरूले यो हरेक वर्ष आयोजना गर्दै हुनुहुन्छ, विशेष गरेर स्थानीय कृषि संस्कृति देखाउनको लागि होइन, विदेशी पर्यटकहरूलाई हाम्रो कृषि पर्यटन कृषि संस्कृति देखाउनको लागि यो कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ. दीर्घकालीन रूपमा र यहाँ भइरहेका पर्यटकहरूले भनौँ न तपाईँले अघि चाहिँ इन्जोय गरिएको कुरा पनि प्रसंग उठाउनुभयो, दीर्घकालीन रूपमा चाहिँ यही चाहिँ रोपाई महोत्सव हेर्नकै लागि भनेर विदेशी पर्यटक आउने क्रम चाहिँ छ कि छैन?
0: त्यो छ नितान्त, अघि पनि भनिसकेँ त्यो एकदमै मात्रा छ. अझ स्पेसली जुन विद्यार्थी वर्गका विदेशीहरू चाहिँ हामीले चाहिँ भेटेका छौँ, अब यो वर्ष पनि हामीले चाहिँ हेर्छौँ त्यहाँ गएर होइन. हामीले यो मात्रै त्यत्तिकै इन्भल्भ पनि गराएन, कतिलाई त पोखरामा लेक साइडमा छ, तपाईँले आज महोत्सव छ यसरी जाउँ भनेर लगाएको छ. तर कतिले चाहिँ आफैले पनि इन्ट्रेस्ट लिएर चाहिँ हामीसित यो कुरा विषयमा सोधेको छ, र तँलाई कसरी थाहा भयो यो महोत्सवको विषयमा, क्यार थाहा भयो भन्ने कुरा गरिराख्दा चाहिँ उहाँहरूले चाहिँ हामीलाई योभन्दा पहिलाका साथीभाइहरूको एक्सपिरियन्स र हाम्रो डिजिटल माध्यमहरूको सञ्चार माध्यमहरूको माध्यमबाट थाहा पाएको हिसाबले पनि उहाँहरूले चाहिँ यही महोत्सवको लागि भनेर आउनुभएको छ. नितान्त यो महोत्सव मात्रै होइन, अहिले नेपालका लगभग लगभग हरेक महोत्सवहरू जस्तै दसैँ भनौँ, तिहार भनौँ, स्पेसली होली महोत्सवमै हेर्न सक्नुहुन्छ. होली खेलमा पनि विशेष त विदेशीहरू नेपाल आएको अवस्था छ होइन. हामीले चाहिँ अब एउटा क्यालेन्डरमै नै इन्टरनेसनल्ली, अब लोकल क्यालेन्डर त हामीसित छँदैछ, संस्थागत क्यालेन्डर छ, इन्टरनेसनल क्यालेन्डर बनाएर हाम्रा यस्ता चाडपर्वहरूलाई पनि हामीले चाहिँ नेपालमा यस्तो खालको महोत्सवहरू, यस्तो खालका चाडपर्वहरू चाहिँ हामीले सेलिब्रेसन गर्दैछौँ है भन्ने तरिकाले अझै प्रवर्धन गर्न सक्यो भने नेपाल टुरिज्म बोर्ड हुनसक्छ अथवा हामी गण्डकी प्रदेश सरकारको माध्यमबाट हुनसक्छ अथवा नेपाल सरकारको माध्यमबाट हुनसक्छ अथवा हामीसित भएका नेपाली इन्फ्लुएन्सरहरू भाइ बहिनीहरू ब्लगर्सहरूबाट हुनसक्छ यस्ता खालका क्यालेन्डरै बनाएर हामीले चाहिँ विदेशी सामु पेस्ट गर्न सकियो भने चाहिँ भोलिको दिनमा चाहिँ नेपालमा धेरै सम्भावनाहरू मैले हाम्रो कल्चरल भनौँ न यस्ता यस्ता इभेन्टहरूले गर्दा पर्यटकहरूलाई चाहिँ आकर्षित गर्न सक्ने स्पष्ट सम्भावना देखेको छु मैले।
1: अब स्थानीय आमा समूह युवा क्लब र विद्यालय कलेजका विद्यार्थीहरूको चाहिँ उक्त कार्यक्रममा सहभागिताको सुनिश्चित कसरी गरिएको छ?
0: एकदम राम्रो प्रश्न गर्नुभयो। यसमा चाहिँ अघि पनि मैले भने त्यहाँ हाम्रो स्थानीय वडा 30 नम्बर वडाको कृषि सञ्जाल ले योभन्दा पहिला पनि दुईचोटि कार्यक्रम गरिसक्नु भएको जुन कि हाम्रै देखासिखी गरेर उहाँहरूले हामीबाटै अवार्डेड भएर चाहिँ उहाँहरूलाई चाहिँ यो प्रोत्साहन स्वरूप उहाँहरूले यो कार्यक्रम गर्न सकिँदो रहेछ भने गर्नुभएको थियो र यो पाला पनि उहाँहरूले आफ्नै तरिकाले गर्न खोज्दा चाहिँ हामीले सँगसँगै गरौँ न होइन पोखरा महानगरपालिकाले उहाँहरूसित टाइप गरेर गर्नुहोस् भनिसकेपछि हामीले सँगसँगै गर्न खोजियो र सँगसँगै गर्ने बेला कति कुराहरू हामीले स्थानीय तहको जिम्मेवारी उहाँहरूलाई दिएका छौँ र लेखनाथ उद्योग वाणी संघलाई दिएका छौँ लेखनाथ होटल रेस्टुरेन्ट एसोसिएसनलाई चाहिँ हामीले यो जिम्मा दिएका छौँ र त्यहाँ भएका अहिले तत्त्व फेरि यो 30 नम्बर वडा मात्रै नभएर लेखनाथमा जति पनि त्यहाँका आमा समूहहरू हुनुहुन्छ जति पनि स्कूलहरू विद्यालयहरू छन् त्यहाँका भाइ बहिनीहरू छन् उहाँहरू पनि एकदमै उत्सुक रूपमा चाहिँ यसमा लाग्नु भएको छ। अस्ति भर्खरै हामी गएर पोखरा पर्यटन परिषदको टोली नै गएर एउटा भिजुअल इन्फर्मेटिक भिजुअल होइन त्यो निमन्त्रणा गर्ने तरिकाले बनायौँ र त्यहाँका स्थानीय सरकारहरूसँग समन्वय गरेर उहाँहरूकै मुखरा बिन्दुबाट चाहिँ एउटा सानो बाइट लिने चाहिँ हामीले बाइट लिएर चाहिँ हामीले प्रसारण गर्यौँ। त्यो बाइटले चाहिँ हामी पोखरामा भएका व्यवसायको मात्र बाइट होइन त्यहाँका स्थानीय त्यही आवाजमा त्यो बाइक दिएर अझै यसले प्रभावकारी चाहिँ भूमिका खेलेको भन्ने मैले अस्ति भर्खरै त्यहाँ एकजना वृद्ध मान्छेबाट पनि थाहा पाएँ होइन धेरै राम्रो काम गर्नुभएको छ बाबु भनेर हामी त पर्यटन क्षेत्र सायद हामीलाई असारे भाका गाउन नआउला होइन तर त्यहाँ गएर स्थानीय महिलाहरू आमा दिदी बहिनीहरूले चाहिँ असारे भाकामा त्यो जुन तरिकाले निमन्त्रणा गर्नुभयो त्यो नै एकदमै वाउ फ्याकल्टी थियो होइन र आज पनि त्यहाँ जाँदा चाहिँ हामीले असारे भाकाहरू किनभने हामी तिजका भाकाहरू छन् हामीसित देउसीका भाकाहरू छन् देउसीको भाका दसैँ तिहारमा गिराइन्छ अनि तिजको भाका तिजमा गिराइन्छ अनि असारे भाका भनेको अरू महिना गिराइँदैन असारमै गिराइन्छ र यसमा भाका मात्रै नभएर त्यसमा हुने शब्दहरू त्यसमा हुने लिरिक्स भनौँ न हरेक कुराहरूले एउटा जीवन त्यहाँका भोगाईहरू त्यहाँका जीवनहरूको सङ्घर्षहरू सबै कुराहरू आउँछ होइन विदेशीलाई त यो ट्रान्सलेट गर्नै पर्छ के गाहन तिनीहरूले किन हो भन्छ तर विदेशीहरूलाई पनि यो तरिकाले यिनीहरूले यो गाउँदैछ भने यो शब्द हो यिनीहरूले उच्चारण गरेको यसरी भनेछ वाओ भन्छ कि प्रकृतिसित जुन नेपालीको एउटा आत्मीय आत्मसात गरेको जुन आभास उनीहरूले पाउँछ नि नेपाली भनेको जस्ट त्यो एकदम पुअर कन्ट्री पनि होइन यो एकदम रिच कन्ट्री पनि होइन मिडल कन्ट्री तर दे आर अलवेज डाउन टु अर्थ पृथ्वीसँगै रहेर सहकार्य गरेर यिनीहरू अगाडि बढ्दो रहेछ प्रकृतिसित कसरी यिनीहरूले चाहिँ जुझेर चाहिँ प्रकृतिसित कसरी हातेमालो गरेर चाहिँ यिनीहरूले अगाडि बढ्दो रहेछन् भन्ने एकदमै राम्रो मलाई एकदमै मन पर्यो भने विशेष त विदेशीहरूको भर्सन चाहिँ यो पाएको त्यो स्थानीय आमा समूह स्थानीय कलाकार स्थानीय त्यहाँका विद्यार्थी भाइ बहिनीहरू स्थानीय त्यहाँका आमा बुवाहरूको उपस्थिति बिना र सहयोग बिना त यो कार्यक्रम असम्भवै हुन्छ।
1: अब यो कार्यक्रम स्थल जहाँ तोक्नु भएको छ आजको लागि चाहिँ यहाँ जानको लागि कसरी व्यवस्था गर्नु भएको छ? कुनै त्यस्तो खालको भनौँ न डेडिकेटेड वा सटल बसहरूको सुविधा छ?
0: हजुर, यसमा चाहिँ हाम्रो पोखरा पर्यटन परिषदको मात्र प्रांगणबाट चाहिँ हामीले बस छुटाउँछौँ। त्यहाँबाट अब कति पत्रकार साथी भाइ दिदी बहिनीहरूदेखि लिएर कति अब श्रोताहरू दर्शकहरू पनि त्यहाँ जान चाहनुहुन्छ भने त्यहाँबाट जान चाहनुहुन्छ सक्नुहुन्छ र हामीले विदेशी पर्यटकहरूको लागि पनि बसको व्यवस्थापन गरेका छौँ जुन होस्टेल जस्ट त्यसको लागि एउटा संयोजकै तोकेका छौँ हामीले अलरेडी हामीले कुन कुन ठाउँबाट पिकअप गर्ने भनेर चाहिँ त्यहाँ लेखिसकेको छ र अर्को कुरो अहिलेको जमानामा अब पोखरा र लेखनाथ धेरै टाढाको अघि नै मैले भने भौगोलिक रूपमा पनि धेरै टाढा भएन जटिलता पनि छैन यो चाहिँ नितान्त यहाँबाट पोखराबाट गइसकेपछि लेफ्ट साइडबाट गइसकेपछि तालचोक जाने तालचोकबाट सिसुवा बेगनासतालतिरको बाटो सिसुवा जाने र सिसुवा भन्दा अगाडि अझै बेगनासतालतिर जाने बेला 300 मिटर अगाडि गएपछि बाटोको छेउमा छ यो महोत्सव स्थल होइन बाटोबाटै देखिन्छ यो चाहिँ बाटोबाट जस्ट 20-30 मिटरको डिस्टेन्समा चाहिँ यो खेत हाम्रो छ त्यहाँ झाँकी झकाउ र त्यहाँको झाँकीहरू त्यहाँको म्युजिकहरूले गर्दा पनि देखिसक्नु चाहिँ यसलाई पहिलाउन चाहिँ कुनै गल्ली अथवा कुनै भित्री भित्री बाटो पनि जानुपर्ने अवस्था छैन र त्यस्तै अब धेरै नै आमा समूहहरू अब धेरै नै त्यस्ता ग्रुपहरू नै हुनुहुन्छ भने उहाँले प्रत्यक्ष रूपमा पनि हाम्रो पोखरा पर्यटन परिषदमा सम्पर्क गर्न सक्नुहुन्छ। अब विद्यार्थी भाइ बहिनीहरूलाई पनि कसैलाई त्यसरी लान पर्ने छ स्कूलले गर्न सक्नेछ भने पनि हामीले चाहिँ त्यसमा सहयोग गर्न चाहिँ तयार छौँ।
1: हजुर हस् यहाँलाई यो कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद छ र आजको कार्यक्रमको भव्य सफलताको शुभकामना पनि।
0: हस्
1: नमस्कार। आजकोलाई कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। आज हामीले रोपाई महोत्सवको सन्दर्भमा कुराकानी गर्यौं। 21 संस्करणको रोपाई महोत्सव पोखरा पर्यटन परिषद र पोखरा महानगरपालिका 30 वडा स्तरीय कृषि सञ्जालको आयोजनामा यो कार्यक्रम हुँदैछ। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
4: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह्न 12 बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5-53-834।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: Good morning and very warm welcome to our guest audience and listeners. It's me, Sangeeta, technically supported by Irwin. Today we have our special guest, Bhandadi Gumbaka Bugumba Pramukh Sri Chiri Lamaju Sanga Kurakanima Juti Rakikatsu. Sabai Bhanda Pahila Ta Lama Samaya Dekhi Guru Sanga Bhetni, Guru Sanga Kurakani Garni Ra Buddha Dharma Ani त्यसमा पनि अझै विशेष र साक्वा धावाको बारेमा कुराकानी गर्न अत्यन्तै समय सान्दर्भिक हुने सोच्दा सोच्दै पनि गुरुको व्यस्तताले गर्दा भेट्न सकिएन, तर पनि आज गुरुसँग हामी यो कुराकानी गर्न लागिरहेको छ। यो अमूल्य समयको लागि गुरुलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: धन्यवाद दिदी।
0: व्यस्त रहनुभयो साक्वा धावा भरि होइन, अनि फेरि नेपाल भण्डारिक मात्र नभइकन विभिन्न देशहरूमा यहाँको भ्रमण अनि यहाँको धेरै कुरा सिक्ने सिकाउने क्रमहरू रहिरह्यो र भन्नुपर्दा व्यस्तै रहनुहुन्छ। अब ठ्याक्कै भन्नुपर्दाखेरि मैले कुराकानी गर्नै चाहेको यो साक्वा धावा भनेको के हो, हामी कतै कहीँ कतै कति धेरै हाम्रा श्रोताहरू कन्फ्युजनमा के छन् भने बुद्ध जयन्ती, बुद्ध पूर्णिमा र साक्वा धावा एउटै होइन र किन यो फरक पर्छ, किन बुद्ध पूर्णिमा भनेको बुद्ध जन्मेको अब त्यो संयोगको कुरा आउँछ भने साक्वा धावालाई कसरी डिफाइन गर्नुहुन्छ, यो के हो भन्ने प्रश्नहरू धेरै जिज्ञासाहरू हाम्रा श्रोताहरू बीच भएको हुनाले यो बारे अलिकता प्रश्न गरिदिनुहोस् न।
1: हस्, धन्यवाद। सर्वप्रथम त हाम्रो यस पोखरा एफएम अन्नपूर्ण एफएमका सम्पूर्ण टिम लगायत बहिनी संगीता प्रसादज्यूलाई धेरै धेरै शुभकामना साथै नमस्कार गर्न चाहन्छु। जुन अस्ति हजुरले यो सन्दर्भमा कुरा राख्नको लागि धेरैचोटि मलाई अनुरोध आएको थियो, तैपनि समयको अनुसारबाट जुन जुन नसकेको हुनाले त्यसप्रति क्षमा याचना छु। र आज समयको जुन एउटा समय जोडेको हुनाले आज उपस्थित हुन पाएँ र त्यसमा धेरै धेरै खुसी लागेको छु। र जुन हजुरले अहिले उठाउनु भएको यो साक्वा धावाको सन्दर्भमा, जुन साक्वा धावा भनेको खास वास्तव्यमा भनेको पनि साक्वा धावा भनेको चाहिँ यो बोट भाषाको अर्थ हो, बोट भाषाको एउटा जुन उच्चारण हो। साक्वा भनेको एउटा नक्षत्र ताराको नाम हो, धावा भन्नुपर्दा महिना अर्थात चन्द्रमा भनेर चाहिँ त्यसरी बुझिन्छ। र यो साक्वा धावा चाहिँ के महत्वपूर्ण छ त, यस्तो एउटा जुन सबैले नै फलो गर्ने, सबैले नै चाहने, सबैले नै एकदम श्रद्धा र भक्ति गरेर चाहिँ यो महिनामा त्यस्तो एउटा महत्वपूर्ण दिएर चाहिँ सबैले आफ्नो जुन तर्फबाट पुण्यकर्ममा लाग्ने के रहेछन् त भन्ने सन्दर्भमा, मूल कुरा त यो साक्वा भन्ने तारा नै अत्यन्त नै पवित्र, र त्यसै गरी जुन पवित्रको अर्थ के हो त भन्दाखेरि, जब यो ताराहरू चाहिँ टोटली चाहिँ 28 हुन्छ, तारा थाकर भन्ने प्रारम्भ गरेर चाहिँ अन्तमा तारा नम्रु भन्नेसम्म चाहिँ 28 थरीका ताराहरू हुन्छ, र त्यो ताराको जुन मध्यमा यो अहिले साक्वा भन्ने तारा नक्षत्र चाहिँ 16 नम्बरमा जुन पर्न आउँछ, त्यसैले यो ताराहरू चाहिँ अनि हाम्रो वायुमण्डलमा जसरी सूर्य र चन्द्र सँगै नै त्यसरी जुन गम्भीर गरेर हाम्रो यो संसारमा सुख शान्ति संसारलाई यो जुन भ्रम संसारलाई एउटा संरचनाको रूपले यसरी जुन उदय भइराखेको पाइन्छ त्यो हामी सम्पूर्णले थाहा भएकै कुरा हो। तर पनि यो साक्वा भने यो जुन यो तारा चाहिँ जुन चन्द्र यो यो बोर्ड भाषाको यो ज्योतिष अनुसार यो चौथो महिनालाई चाहिँ साक्वा धावा भनेर मानिन्छ, र यो चौथो महिनाको पूर्णिमाको दिनमा ठ्याक्कै त्यो तारा चाहिँ अनि चन्द्रमाको आम्ने सामने त्यसै आम्ने सामने भएको हुनाले अनि साक्वा अनि धावा भनेर त्यो दुईवटा जोडाएर चाहिँ अनि नामकरण राखेको, त्यसको टाइटल राखेको अर्थ त्यसरी बुझिन्छ। र त्यसपछि यो सगा दबाउको आवतीमा के फाइदा छ त भन्ने सन्दर्भमा हो यो 28 वटा नक्षत्रहरू जुन उदयहरू हुँदाखेरि कुनै कुनै बेलामा एउटा एउटा नक्षत्रको आफ्नो गुणहरू फरक फरक हुन्छ तर पनि यो सगा तारा उदय हुँदाखेरि गुण के प्राप्त हुन्छ त भन्दाखेरि मुख्य कुरा त उसकै जुन गुण धेरै लाभ छ र के छ त भन्दाखेरि जुन सगत दावी शोरविच छ भनेर जुन बोर्ड भाषामा भन्नुभएको छ सगत दावी शोरविच छौ भनेको अर्थ के हो त भन्दाखेरि यो सगा जुन यो तारा उदय हुने नै एकदम महत्वपूर्ण हो भनेर भन्नुभएको छ र त्यसपछि अनि के बामे नाम के कोर भन्नुभएको छ र यो सगा जुन तारा उदय हुँदाखेरि जब त्यो समयमा जुन शिशुहरू जन्मिन्छ यो हाम्रो संसारमा शिशुहरू जन्मिन्छ केही व्यक्तिले कार्यकर्महरू कामहरू गरिन्छन् र जुनसुकै कर्म गर्दाखेरि पनि त्यो जातिलाई त्यो प्राणीहरूले त्यो मानवहरूलाई चाहिँ एकदम के भन्छ महत्वपूर्ण कर्महरू हुने र महत्वपूर्ण जीवनहरू प्राप्त हुने र त्यसै गरेर त्यो सगा महिनामा जन्मेका शिशुहरूलाई पनि भविष्यमा उसको जीवनमा धेरै जुन एउटा विद्वानको रूपमा प्राप्त हुने अनि महिलादेखि लिएर पुरुषदेखि लिएर सम्पूर्णलाई उसलाई नै चाहने उसलाई नै एउटा के भन्छ इच्छुक हुने उसको नजिक जाने कोसिस गर्ने उसलाई जुन भनौँ एउटा श्रद्धा र भक्ति गर्ने त्यस्तो एउटा लाभहरू हुन्छन् भनेर भन्नुभएको छ र साथै यी सगाको उसको यो तारा उदय हुनेको क्रममा अनि अर्को एउटा कुरा महत्वपूर्ण के छ त भन्दाखेरि हो त्यो समयमा जुन जन्मेका शिशु होस् या त्यो आवतीमा कर्म गर्ने व्यक्तिहरू सम्पूर्ण नै एकदम विद्वान प्राप्त हुन सकिन्छ र साथसाथै अनि एकदम यो महा जुन एउटा महावीरको रूपमा प्राप्त हुन सक्ने र अत्यन्तै नै यो जुन भनौँ सुख र शान्ति प्राप्त हुन सक्ने र नराम्रो रोगहरू निर्मूल हुन सक्ने र त्यसै गरेर यो सगा दबामा जन्मेका र यो सगा दबाउ अवधिमा पुण्यकर्म गर्ने व्यक्तिहरूलाई चाहिँ एकदम जुन भनौँ हरेक जुन कर्महरू हरेक सुखहरू हरेक शान्तिहरू हरेक राम्रो शुभ लाभ चिजहरू नै स्थिरता रहने र अन्तमा अनि जुन मुक्ति प्राप्त हुँदाखेरि चाहिँ सुगवादीलोमा जन्मिन्छन् भनेर सर्वप्रथम उसको सागा तारा उदय भनेको उसको फाइदा त यति कुराहरू रहेछन् त्यो एउटा सागाको अर्थ भयो र त्यसपछि यसमा जोड्न आयो कि यो सागा धवाको जुन महिनामा विशेष गरेर हाम्रो बौद्ध मार्गीहरूले त्रिसंयोग भनेर चाहिँ जुन हामीले मान्यता गरेको हुन्छ र त्रिसंयोग भनेको अर्थ के हो त भन्दाखेरि हो यो त्रि यो सागा धवाको अन्तरालमा यो सागा धवाको पूर्णिमाको दिनमै अनि भगवान बुद्ध जन्मिनु भएको र यो सागा धवाकै पूर्णिमाको दिनमा भगवान बुद्ध बोधि ज्ञान प्राप्त गर्नुभएको र यो सगा दबाकै यो पूर्णिमाको दिनमा चाहिँ अनि भगवान बुद्धले महापरिनिर्वाण हुनुभएको हो यो त्रि संयोग नै यही एउटै महिनामा जुड्ने कारण के रहेछ त भन्दाखेरि हो उहिले मैले पनि खासै यो के भन्छ अब मान्छेको लाइलाईमा यो सगा दबा भन्ने नै यति पवित्र हो भनेर हामीले पनि त्यही हिसाबले मान्यता गरेर हामीले फलो गरेर हामीले सकेको आफ्नो त्रि स्थानबाट पुण्यकर्महरू हामीले गर्दै आएको हो तर पनि अहिले उमेर ढल्दै गयो त्यो अनुभव गर्दै जाँदाखेरि हो जसरी अहिले यो जुन यो सगा जुन तारा उदय हुँदाखेरिको जुन पुण्य छ त्यसको एउटा गुण छ त्यो नै स्वयं भगवान बुद्धले नै आफ्नो एउटा जुन यो क्रियाकलापहरूको जुन उहाँको 12 जीवन लीलाको अन्तरालमा यो महत्वपूर्ण त्रि लीलाको सम्पूर्ण यो कर्महरू पनि यही महिनामा हुने आउने नै एउटा त त्यो तारासँग सम्बन्ध हुनु पनि सकिन्छ त्यो तारा उदय हुने त्यो तारा नै पवित्र भएको हुनाले त्यसरी संयोग जोडेर आएको हो कि भन्ने मेरो एउटा जिज्ञासा पनि हो मेरो एउटा मनमा पनि हो तर यो जुन जे जे भए तापनि हाम्रो बौद्ध मार्गीहरूले यो सगा दबाको महिनामा चाहिँ एकदम प्राथमिकता दिएर चाहिँ यो त्रि संयोग जोडिएको तिथि अनि त्यसको एउटा पवित्र जुन महिना भनेर चाहिँ हामीले त्यसरी जुन मान्यता गरेर अनि त्यसमा चाहिँ आफ्नो जुन क्षेत्रबाट आफ्नो ठाउँबाट आफ्नो समाजबाट हो यो महिनाभरिमा चाहिँ एकदम शुद्ध त्यसै गरेर तन वचन चित्तले नै एकदम सत्कर्म गरेर चाहिँ पुण्यकर्महरू गर्ने हो त्यस्तोहरू हामी जुन आफ्नो परम्परा भएको मैले बुझेको छु र गर्दै आएको छु र त्यसपछि हजुरले उठाउनु भएको यो हाम्रो वैशाख जुन पूर्णिमा बुद्ध जयन्ती र यो सन्दर्भमा किन यति फरक भएर गयो भन्दाखेरि हो आफ्नो स्थान अनुसारबाट आफ्नो ठाउँ अनुसारबाट वास्तविकमा अहिले मैले जब यो सगत हवाको कुराहरू पनि यो बोट यो के भन्छ शास्त्र बोट ज्योतिष शास्त्र अनुसारको कुरा गरेको हौं त्यसैले गर्दा चाहिँ उहाँको र यो जुन अहिले हाम्रो यो भाषा महिना वास्तविकमा सागा भने नि वैशाखलाई नै व्याख्या गरिन्छन् तर पनि एक महिना तलमाथि फरक हुने आउने के हो त भन्दाखेरि त्यो आफ्नो एउटा गणनाको पाराले गर्दाखेरि आफ्नो ठाउँको अनुसारबाट आफ्नो गणना अनुसारबाट आफ्नो परम्पराको अनुसारबाट अलिकति जुन फरक हुन गएको होला भने मैले पनि ठक्कै मैले यो ज्योतिषी चाहिँ एकदम पर्फेक्ट रूपमा मैले अनुसन्धान नगरेको हुनाले एक्ज्याक्टली यसरी नै हो भनेर एउटा ठकुवाको साथ मैले व्याख्या गर्न त सकिनँ सायद त्यसरी हो कि भने मैले मेरो मनमा मेरो बुझाइ चाहिँ त्यस्तै छु
0: भनेपछि तपाईँको अध्ययन अनि अनुभवले धेरै कुरा बुझाए अनुसार तपाईँले यहाँसम्म बुझ्नु भएको छ पक्कै पनि हाम्रा श्रोताहरूले पनि धेरै कुरा योबाट बुझ्नुभयो होला र सातवा धावा महिनाभित्र नै बुद्ध पूर्णिमा पर्ने हुनाले नै बुद्धले जुन हामी अब कुरा गर्दाखेरि बुद्धत्व प्राप्त गर्नुभयो मुख्य कुरा भनेको त बुद्धत्व नै सातवा धावा महिनामा प्राप्त गर्नुभयो त्यसो भएपछि हामी साधारण व्यक्तिहरूले यो सातवा धावा महिनामा पुण्य गर्ने होइन अनि धर्म आर्जन गर्ने भन्छ यो कसरी गर्ने कुरा
1: अब यसमा यस्तो छ मेन कुरा त अब यो सागर धावाको जुन यो महिनाभित्र चाहिँ अनि आफ्नो विशेष गरेर यो सागर धावा चाहिँ एउटा व्रत ग्रहण गरेर साधना गर्ने एउटा महिना पनि मानिन्छ कतिपय गुम्बाहरूमा यो महिनामा नै जुन यो न्युने यो आठ जोडको न्युने यो उपास यो के भन्छ कार्यक्रम साधनाहरू पनि गर्दै आएको पाइन्छ र यो कुरा के हो त भन्दाखेरि हो जुन भगवान यो न्युनेको मूल गुरु भनेको बिजुने कमला हो बिजुने कमलाले जुन यही महिनाको प्रथम दिनदेखि लिएर आठौं गते त्यसै गरेर अन्तमा यो महिनाकै सागर धावाकै पूर्णिमाको दिनमा स्वयं भगवान अवलोकितेश्वर हजारौं हात हजारौं चक्षु भएका भगवान चुक्जीशेलको साक्षात्कार भएको तिथि पनि यही महिनामा जोड्न आएको हुनाले एउटा महत्त्व कुरा पनि यहाँ यसरी व्रतहरूको सम्बन्धीमा जोडेर आउँछन् तर पनि अब हामीले गर्नु के हो त कसरी गर्ने त भन्दा चाहिँ हो मेन कुरा त हामी एउटा धर्म भनेको अर्थ के हो त भन्दाखेरि मेन कुरा धर्म भनेको एउटा औषधिको सर हो भनेर हामीले बुझ्नु पर्यो किन भन्दाखेरि धर्म भनेको चाहिँ हामी धर्मको अर्थ नै के हो त भन्दाखेरि हामी सर्वप्रथम हामी पहिला हाम्रो जीवनलाई यतातर्फ फर्काएर चाहिँ हामीले हेर्नुपर्छ हामीले चाहिने के रहेछ भन्दाखेरि हामीले चाहिने चाहिँ सुख हो आनन्द हो शान्ति हो तर हामीले नचाहिने चाहिँ जुन दुःख हो हामीले नचाहिने चाहिँ दुःख पीडा अशान्ति लगायतको यो चिजहरू हामी सम्पूर्ण कसैले पनि चाहिँदैन हामी मानव मात्र नभइकन एउटा किरा फट्याङ्ग्रादेखि लिएर सम्पूर्णले पनि दुःख भनेको कसैले चाहिँदैन सुख सबैले चाहिन्छ तर पनि यो दुःख चाहिँ आयो त कहाँबाट भन्दाखेरि हो यो सबै कुराहरू भगवान बुद्धको धर्म प्रवचनको प्रथममा मध्ये एक भगवान बुद्धले बनारस सारनाथमा जुन दिनुभएको अर्थ नै त्यही थियो जुन दुःख सत्य भनेर उहाँको जुन प्रवचन त्यहाँबाट प्रारम्भ गर्नुभएको सारा आर्य सत्यको कुराहरू त्यहाँ व्याख्या गरेको पाइन्छ त्यसैले गर्दाखेरि जुन यो दुःख हामी चाहिँदैन भने यो दुःखलाई कसरी निर्मूल गर्ने भन्ने सन्दर्भमा हो अब हामी धर्मतिर खोजतलास गर्नुपर्ने हुन्छ जसरी हामी टाउको दुखी छ पेट दुखेको छ केही रोगले पीड़ा भएको छ भने अब हामी त्यतिकै म यो रोगबाट गुजारेर बस्छु भने त भएन अब यो रोगबाट छिटोभन्दा छिटो कसरी सन्जो हुने भने त्योतर्फ हामी लाग्नुपर्ने हुन्छ या त डाक्टर खोज तलास गरेर हुन्छ कि कुन डाक्टर देखाएर राम्रो हुन्छ भनेर हामी डाक्टर खोज्नु तल त्यो खोज्नमा हामी हिँड्नु हुन्छ र डाक्टर भेटेर चाहिँ डाक्टरले सबै कुराहरू जाँचहरू गरेर सबै अनुसन्धान गरिसकेपछि हो तपाईँको रोग पालन यो रहेछ तपाईँले चाहिँ यो औषधि खानुपर्छ यो त्याग्नुपर्छ यो खानुपर्छ यो खानुहुन्न भनेर उहाँको जुन वजन अनुसारबाट औषधिको अनुसारबाट हामीले प्रयोग गर्दाखेरि हामी ठक्कै त्यो रोगबाट सन्जो भएर उन्मुक्ति हुन्छौँ भने त्यो ठ्याक्कै हामी दुःख नचाहिने हामी सम्पूर्ण बराबर हो र दुःखबाट उन्मुक्ति हुनलाई के त भन्दाखेरि हो भगवान बुद्धले अनुभूति गरेका जुन कुशलको कुराहरू कुशलको धर्मको कुराहरू हो, उहाँले अनुभूति गरेको कुराहरू हो, तपाईँहरूले दुःख चाहिँदैन भने ओ फलानी यो यो जुन कर्महरू त्याग्नुपर्छ, यो यो कर्महरू गर्नुपर्छ भनेर उहाँको सन्देश अनुसारबाट हामीले मूल कुरा त अब चार पञ्चशीलको कुराहरू आउँछ। अब पञ्चशीलमा पनि वास्तविकमा पञ्चशील भनेको वास्तविकमा एउटा जुन जीवनलाई एउटा सुख र शान्ति स्थिर लानेको एउटा माध्यम रहेछ भने मैले यसो बुझेको छु। किन भन्दाखेरि यो शील भनेको वास्तविक हामी एउटा सिस्टम वास्तविकमा धर्मको हिसाबले शास्त्रको हिसाबले एउटा शील भनिन्छ, वास्तविकमा भन्यो भने एउटा सिस्टम हाम्रो जीवनलाई कसरी सिस्टममा लाँदा हाम्रो जीवनमा सुख शान्ति मिल्छ भन्ने एउटा माध्यम हो कि भन्ने मैले बुझेको छु। किन भन्दाखेरि हामी यो रोगबाट उन्मुक्ति हुनलाई अब बिहान समयमा उठ्नुपर्ने, समयमा ध्यान गर्नुपर्ने, समयमा खाना खानुपर्ने, समयमा खाना उहरू गर्नुपर्ने, यो खानु हुने यो खाने नहुने कुराहरू सबै एउटा सिस्टम अनुसार चल्यो भने हाम्रो जीवनमा धेरै यो के भन्छ स्वास्थ्य ऊ के भन्छ एउटा निरोगी हुन्छन् र एउटा सन्तुष्टि एकदम सन्तुष्टि भएको एउटा जीवन प्राप्त हुन्छ, एउटा खुसीको जीवन प्राप्त हुन्छ, एउटा शान्तिको जीवन प्राप्त हुन्छ। त्यो नभए पनि जे भए त्यही खाने, जे भए त्यो गरिदिनु भयो भने चाहिँ जिन्दगी त जीवनमा त धेरै कठिनाहरू उल्लेख परिन्छन्। त्यसरी गर्दा ठ्याक्क भगवान बुद्धको यो कुराहरू त्यही हो कि भन्नु मेरो मनमा त्यो लाग्यो। किन भन्दा भगवान बुद्धको वचनहरूमा भगवान बुद्धको धर्ममा भगवान बुद्धले के भन्नुभएको छ भन्दाखेरि हो शिष्यहरू है अनुयायीहरू मेरो धर्म पहिले केलाउनु, मेरो धर्म भनेको यो मेरो सन्देश हो, मेरो एउटा जुन यो कुराहरू पहिले तपाईँहरूले बुझ्नु श्रवण गर्नु, बुझ्नु चिन्तन गर्नु मनन गर्नु, त्यसपछि तपाईँहरू केलाउनु, तपाईँलाई ठिक लागेछ भने तपाईँले अध्ययन गर्नुहोस्, तपाईँलाई फाइदा हुने कुरा हो, तपाईँलाई ठिक लाग्दैन भने तपाईँ एकदम ऊ गर्नु पर्दैन भनेर भगवान बुद्धले एकदम सजिलो एउटा सहजको हिसाबले हामीले यति स्वतन्त्रको हिसाबले हामीले दिनुभएको छ, एउटा मार्गदर्शनहरू दिनुभएको छ। त्यसैले गर्दाखेरि ठ्याक्कै यो कुराहरू अब एउटा त पञ्चशीलको कुराहरू आउँछ, पञ्चशील भन्नुपर्दाखेरि ठ्याक्कै त्यो के भने हिंसा नगर भनेको अर्थ हो। अब हिंसा गरेको खानु के हुन्छ त भन्दाखेरि हो हिंसा भनेको कर्मले मात्र बुझ्दैन, मान्छेलाई अत्याचार गर्ने, मान्छेलाई हेप्ने, मान्छेलाई पिट्ने, मान्छेलाई नराम्रो व्यवहार गर्ने यो सबै हिंसामै जान्छ। त्यो गरेको अवधिमा हाम्रो यो जुनीमा पनि एकदम रोकी हुने अनि अगल मृत्युमा मर्नुपर्ने र पुनर्जन्ममा त आफ्नो ठाउँमा छँदैछन्। लगायत चोरी नगर्नु भन्छ, चोरी गरेको खण्डमा मान्छेको चोरी गरेको खण्डमा हाम्रो यो जीवनमा पनि आफ्नो धन सम्पत्तिहरू पनि एकदम के भन्छ हराएर जाने, मान्छेले चोरेर लाने, मान्छेले ऊ गरेर जाने, हपेर जाने र पुनर्जन्ममा त आफ्नो ठाउँमा छँदैछ र जुडो नबोल्नु भनेको छ। र जुडो नबोल्ने भनेको नि सत्य आफ्नो एउटा कृतिमान हुनलाई जुडो बोल्यो भने मान्छेले पताउँदैन। जब आफ्नो सत्य तथ्य बोल्छ त्यो मान्छे सम्पूर्णले एउटा कदर गर्छ, सबैले एउटा मान गर्छ, त्यो नै एउटा कृतिमान हुनु एउटा मार्गदर्शन हो। त्यसैले गर्दाखेरि हामी जुडो नबोल्नु भनेर भगवान बुद्ध त्यस्तो जनाउनु भएको छ। त्यसपछि अनि यो के भन्छ मिथ्याचार नगर्नु भनेको छ, आफ्नो श्रीमानले गर कदर गर, श्रीमतीलाई माया गर कदर गर, परिवारले माया गर कदर गर, सबै परिवार मिलेर जुन आफ्नो एउटा गुजार जिन्दगी गुजार्नु गर्नुपर्छ, एक आपसमा माया दया बाँड्नुपर्छ। जिन्दगी भनेको नि यही हो, मरेर जाँदाखेरि लाने केही छैन, हुने बेलामा हो सबै भनेको कुरा, हुने बेलामा एक आपसमा दुःख सुख बुझिएर सबै मान्छे एउटा के भन्छ पूर्ण रूपमा भएको कसैले पनि पाइँदैन। जुन भगवान जस्तोलाई नि भगवान बुद्ध जस्तोलाई पनि दोष देखेको कतिपय हिस्टोरीहरूमा पाइन्छ। त्यसैले गर्दा एउटा मानव भएपछि सबै दोष त हुन्छ, तर पनि तिमीले यस्तो छ, मलाई यस्तो छ, उस्तो छ भनेर त्यो सानो न्यू सानो कारणले गर्दा परिवारलाई अशान्ति, परिवारलाई दुःख, परिवारलाई पीड़ा त्यस्तो गरेर बस्यो भने जिन्दगीको अर्थै रहन्न। त्यसैले गर्दा मूल कुरा भनेको जुन एक आपसको जुन बानी व्यवहारहरू बुझेर एक आपसमा कदर गरेर भयो भने जिन्दगी फुल्लो हुन्छ, जिन्दगी सुखी हुन्छ, जिन्दगी खुसी हुन्छ र पछि पुस्ता पछिको छोराछोरी नै ठ्याक्कै त्यही सिकेर जाने हो। जुन बाबु आमाले जे व्यवहार गरेछ ठ्याक्कै बच्चाले त्यही सिकेर जाने हो भनेपछि यो पनि एकदम महत्वपूर्ण कुरा भएको हुनाले भगवान बुद्ध यस्तो कुराहरू पनि देखाउनु भएको छ, दिनुभएको छ। र त्यसपछि अनि यो मदभानु सेवन नगर्नु भनेको छ। मदभानु सेवनले के गरिन्छ भन्दा चाहिँ अहिले हामी भगवान बुद्ध आजभन्दा 2700-800 वर्ष कुराको अगाडिको कुरा भगवान बुद्ध त्यस्तोसम्म पनि जानकारी भएर अहिले हामीले त्यसरी जनाउनु भएको छ। र अहिले ठ्याक्कै यो वैज्ञानिकको हिसाबले हाम्रो चिकित्सकहरूले त्यही बताउँछ, जसले एउटा मदभान सेवन बढी गर्छ त्यो व्यक्तिको एउटा रोगी हुन्छ, त्यो व्यक्ति आक्रमित हुन सकिन्छ। त्यसैले यो राम्रो होइन भने हाम्रो जीवनमा सुखी कसरी ल्याउनु, हाम्रो जीवनमा सुख शान्ति कसरी प्राप्त गर्ने भने त्यो कुराहरू पनि एकदम यो पञ्चशील भनेको वास्तविक बुद्ध धर्म मिलोस् मानोस् नमानोस् यो बुद्ध धर्मलाई फलो गरोस् नगरोस् बुद्धलाई मानोस् नमानोस् त्यो केही अर्थ रहेन त्यो मतलब भएन मेन कुरा भनेको हाम्रो जीवनमा कसरी सुख ल्याउने आफ्नो जीवनलाई कसरी सुधार्ने आफ्नो परिवारलाई कसरी सुखी ल्याउने आफ्नो जीवनलाई कति राम्रो कसरी बनाउने एउटा धनीवान कसरी बनाउने सुखी जीवन कसरी बनाउने दीर्घायुको जीवन कसरी प्राप्त गर्ने लगायतको एउटा गतिमानको जीवन कसरी बनाउने हामीले चाहिने नि के हो जिन्दगी अहिले यो जिन्दगीमा चाहिने नै त्यही हो हामीले ईशापूर्ति कसरी गर्ने भन्ने कुराहरू यो पञ्चशीलको मार्गदर्शन त्यसको एउटा प्रवचन त्यसको एउटा सन्देश त्यसको एउटा अमृत वचनमा एकदम स्पष्ट रूपमा देखाएको हुनाले त्योलाई पनि हामी यसरी केलाउनु पर्छ त्यसलाई पनि अलिकति हामीले अभ्यास गर्नुपर्छ र साथसाथै जुन यो धर्म कसरी गर्ने भन्ने सन्दर्भमा हो धर्म भनेको पहिला हामी त्यसरी बुझेर हामीले अनुसन्धान र हामीले अभ्यास गर्नुपर्ने हुन्छ र त्यो धर्म गर्नेको क्रममा चाहिँ पहिला मूल कुरा भनेको हामी विशेष गरेर हाम्रो बौद्ध धर्ममा त्रियान छन् हिनयान महायान वज्रयान भनेर तर पनि वास्तव्यमा धेरै मात्रामा चाहिँ दुई यानमा पनि सीमित हुन्छ र तिरवतयान र महायान अनि वज्रयान भने महायानको अन्तर्गतमा पर्ने आउँछ त्यसैले महायानको अनुसन्धान गर्ने महायानको अभ्यास गर्ने व्यक्तिहरूले जुन भक्तजनहरूले के गरिन्छ त भन्दाखेरि मूल कुरा हामी जुनसुकै धर्मकर्महरू गर्दाखेरि त्यतिकै हामी एउटा आफ्नै परिवारलाई मात्रै सीमित राखेर हामी पुण्य गर्ने कर्म गर्ने भन्ने त्यस्तो कुराहरू हुँदैन मूल कुरा भनेको जुन त्रि उत्कृष्ट भावना अप्नाएर पुण्यकर्महरू गर्नुपर्ने यो एकदम महत्वपूर्ण कुरा रहेको जुन पाइन्छ र त्रि उत्कृष्ट भावना भनेको के हो त भन्दाखेरि प्रथम पूर्वी जुन एउटा बोधिचित्त पात उत्कृष्ट भावना भनिन्छ अनि मूल चाहिँ अनि जुनसुकै साधना गर्दाखेरि जुनसुकै जपहरू गर्दाखेरि जुनसुकै मेडिटेसनहरू गर्दाखेरि जुनसुकै उहरू गर्दाखेरि पनि त्यो जुन क्रममा चाहिँ एकदम मूल एउटा जुन उत्कृष्ट भावना भनेर त्यो अप्नाएर हामीले पुण्यकर्महरू गर्नुपर्ने हुन्छ साधनाहरू गर्नुपर्ने हुन्छ र अन्तमा चाहिँ गरेको यो पुण्य जति सबै नै अनि जगत प्राणीलाई एउटा सुख मिलोस् शान्ति मिलोस् विश्वमा शान्ति मिलोस् सम्पूर्ण परिवारलाई राम्रो होस् भन्ने एउटा प्रार्थनाका साथै यसलाई चाहिँ अन्तिम परिणाम उत्कृष्ट भावना भनेर चाहिँ यो तीन किसिमको त्रि उत्कृष्ट भावना अप्नाएर चाहिँ हामीले पुण्यकर्महरू गरेको खण्डमा अनि हामीले गरेको यो पुण्य चाहिँ अनि एकैचोटि अनि लाखौं रूपमा वृद्धि भएर जान्छन् भनेर चाहिँ उहिलेको भगवानहरूले उहिलेको बोधिसत्वहरूले त्यसरी जनाउनु भएको कुरा यहाँ पाइन्छ नम्बर एक अनि दोस्रो भनेको यो सगद वा अन्धारामा हामीले गरेको यो पुण्यकर्महरू अरू दिनहरूमा गर्ने भन्दा यसमा बढी मात्रामा पुण्य कसरी प्राप्त हुन्छ त भन्दाखेरि यो धर्मको हिसाबले एउटा भगवान बुद्धको एउटा शक्ति भगवान बुद्धको एउटा आफ्नो एउटा उहाँनै एउटा पुण्यदायक भएको एउटा व्यक्ति भएको हुनाले पुण्यवान व्यक्ति भएको हुनाले उहाँको क्रियाकलापहरू उहाँहरूको जुन उहाँको जीवनलीलाहरूको जुन एउटा महत्वपूर्ण जीवनलीलाहरूको तिथिलाई समेटेर पवित्रको दिनहरूले समेटेर पुण्यकर्म गर्दाखेरि उहाँको आशीर्वाद हामी भक्तजनहरूको सद्भाव र एउटा श्रद्धा र भक्तिको जुन शक्तिले गर्दाखेरि यो तिरी संयोगले पनि आफ्नो पुण्यहरू लाखौं रूपमा वृद्धि भएर गइन्छन् भनेर त्यसरी जनाउनु भएको छ र भगवान बुद्धको कार्यकाल भानु बुद्धले पाली भाषामा भन्नुभएको छ कि हो भविष्यमा तपाईँहरूले केही पुण्यकर्महरू गर्यो भने विशेष गरेर भवनको केही तिथिहरूलाई समेटेर गरेको खण्डमा अझै राम्रो हुन्छ भनेर भानु बुद्धले नै सन्देश दिएको कुराहरू पाइन्छ त्यसपछि साथसाथै अनि मेरो एउटा व्यक्तिगतको एउटा जिज्ञासा के हो त भन्दाखेरि हो लाखौं रूपमा कसरी वृद्धि हुन्छ भनेर एउटा लजिकको हिसाबले हामीले सोद्धाखेरि अहिलेको एउटा प्रमाणको हिसाबले हामीले यस्तो व्याख्याहरू गरिन्छन् त्यस्तो एउटा प्रश्नहरू पनि उठिन्छन् जिज्ञासाहरू पनि हुन्छ त्यसरी गर्दै त्यो सन्दर्भमा मेरो एउटा हिसाबले चाहिँ हो यो जुन सगत हावाको महिना अन्धारालमा चाहिँ सबैले चाहिँ यो जुन त्रि उत्कृष्ट भावना अप्नाएर पुण्यकर्महरू गरेको हुनाले हजुरले पनि गर्यो उहाँले पनि गर्यो मैले पनि गर्यो उहाँले सम्पूर्ण लाखौं महिनाले लाखौं व्यक्तिले त्यसै पुण्यकर्महरू गर्दाखेरि अनि उहाँले पनि तपाईँप्रति परिणामन गरेको छ उहाँले पनि मेरो प्रति गरे मैले नै उहाँको प्रति गरे सबै त्यसै गर्दाखेरि मान्छेले त्यहाँ लाखौं त्यहाँ के अरे पुण्यकर्म गरेको छ लाखौंले प्रार्थना गरेको छ त्यही पुण्य पनि हामीले प्राप्त हुन्छ कि लाखौं रूपमा हामीले प्राप्त हुन्छ कि भन्ने मेरो एउटा जिज्ञासा एउटा मनमा एउटा जुन आफूले एउटा अनुभूति गरेको कुरा चाहिँ त्यस्तो हो कि भन्ने मलाई लाग्छ
2: मजाले डिफाइन गरिदिनु भयो होइन साकुवा धावाको बारेमा चाहिँ नि पक्कै पनि भगवान बुद्ध जन्मनु भएको यो साकुवा धावा महिना परेकै हुनाले पनि त्यो महिनाको विशेषता पनि रहेकोले गर्दा पनि बुद्धत्व प्राप्त पनि त्यही महिना र उहाँको हरेक गतिविधिहरू नै यो साकुवा धावा महिनामा परेको हुनले गर्दा पनि यसलाई विशेष महिना भन्न सकियो र विशेषतः हाम्रा बुद्ध अनुयायीहरूले पनि यति बेला नै आफ्नो पुण्य कर्महरू गर्ने, पुण्य आर्जनका लागि विभिन्न व्रतहरू गर्ने अनि पुण्यको लागि भनेर विभिन्न कार्यहरू गरिराख्नु भएको यो महिनामा चाहिँ नि विशेषता छ भन्ने कुरा चाहिँ हामी स्पष्ट भयौं। त्यसो भएपछि गुरु, अब यो महिनामा जन्मिएका हाम्रा धेरै होइन अब नानी बाबुहरू जो ठूलो पनि भइसके, तर यो महिनाको चाहिँ विशेषता विशेष रहेको छ, यो महिनामा जन्मेकाहरू चाहिँ विशेष हुनेछन् भन्ने कुरा चाहिँ स्पष्ट भयो होइन गुरु। अनि अब यो भगवान बुद्धको जुन पञ्चशीलको कुरा, शीललाई पनि अनुसरण गरेदेखि जीवन सुखी भइन्छ। आज कसैलाई पनि युवाहरूलाई सोध्नुहोस् तपाईँ के चाहनुहुन्छ भन्यो भने सायद उसले मलाई मोबाइल चाहियो, मलाई गाडी चाहियो, मलाई घर चाहियो, मलाई विदेश भ्रमण चाहियो भन्ला, तर यी सबैका निचोड भनेको सुख शान्ति नै हो। तर यो कुरालाई बुझ्न सकेदेखि वास्तवमा ठूलो एकदमै ठूलो सपनाहरू यो भौतिक संसारका लागि ठूला सपनाहरू देख्न चाहिँ नि यसलाई त्यति अलि तुच्छ नै माने पुग्छ। वास्तवमा भन्ने हो भने एउटा आफूलाई सुख शान्ति अनि रहनका लागि ती सबैहरू त माध्यम मात्रै हुन् र त्यस्ता खालका अनि अब त्यसमा अर्को एउटा कुरा पनि के भन्छ भने आफूलाई सकेसम्म होइन यो ध्यान ज्ञान अनि यो शील प्रज्ञा समाधिका कुराहरू आउँछन्। यी कुराहरू सबै आज धेरैले कुराहरू त गर्छन्, कतिले अध्ययन गरिरहेका छन्, कतिले श्रद्धा भक्तिमै मात्र लिमिट हुनुहुन्छ हाम्रा अग्रजहरू कति प्रायहरू, अनि कतिले चाहिँ बुझेका पनि छन् तर नबुझेकाहरू धेरै छन्। यो सबै कुरा तपाईँलाई अहिलेको समयको अब तपाईँले धेरै ठाउँ हिँड्नु भएको छ, यो देशनाहरू दिइराख्नु भएको छ, शिक्षाहरू, त्यसले गर्दाखेरि कस्तो पाउनुहुन्छ, बुद्ध धर्म कतिको बुझेको जस्तो लाग्छ तपाईँलाई अहिलेको जेनेरेसन?
1: हजुर, सर्वप्रथम त यो सन्दर्भमा हामी अत्यन्तै सौभाग्य छौ भन्ने मैले यसरी बुझेको छु। किन भन्दाखेरि आजभन्दा जुन हजारौं वर्ष अगाडि बोडोदेखि लिएर यसरी तल हाम्रो यो हिमाल क्षेत्रहरूमा यसरी धर्म फैलाउँदै आउने गुरुहरू धेरै कठिनहरू छन्, तर त्यो क्रममा पनि उही त्यति हामीले सजिलो थिएन। उहिलेको यो आजभन्दा आठौं शताब्दी सदौं शताब्दीको कुरा हो, त्यो कालमा पनि गुरुहरूले बोडबाट जुन बिहार नालन्दासम्म जुन यो बोधि ज्ञान यो बुद्ध ज्ञान लिनलाई त्यहाँसम्म कठोर तपस्या गरेर हिँडेर महिनौं महिना हिँडेर आफ्ना खानेकुराहरू पिउने कुराहरू बोकेर हिँडेर त्यसरी गएर धर्मको देशनाहरू लिनलाई धर्मको देशनाहरू ग्रहण गर्नको लागि त्यसरी एकदम मेहनत गरेर दुःख गरेर अनि उहाँहरू धेरै दुःख मेहनत गरेको छ र उहाँहरूको कृपाले गर्दाखेरि उहाँहरू गुरूहरूको र भगवानहरूको कृपाले गर्दाखेरि हामी अहिले एकदम सहज छ र साथसाथै हामी जुन यति दुःख गर्ने नपरे तापनि हामी जे चाहन्छौं अहिले हामी एकदम धर्म जुनसुकै गुरुको जुन धर्महरू हामीले देशनाहरू हामीले लिन चाहे तापनि तुरन्तै हामीले अहिले उपलब्ध हुन सकिन्छ एउटा माध्यमको माध्यमबाट। त्यसले गर्दा एउटा त हामी सबैले गर्व गर्नुपर्छ कि हामी एकदम सौभाग्य छौं, किनभने धर्ममै एकदम केन्द्रित गरेर चाहिँ त्यो नभए तापनि एकदम धर्म अनुसारको हामीले कर्महरू गर्न नसके तापनि हामी प्रति अत्यन्तै नै एउटा जुन उपलब्धि त धेरै हामीसँग छन्, त्यसले हामी एउटा सौभाग्य पनि हामीले यसरी ठान्नुपर्छ भन्ने मैले बुझेको छु। र
2: हिजोको दिनमा जुन गाह्रो थियो तर आज यति सहज छ, हाम्रो मतलब एरिया एकदम नजिक नै बिहार गुम्बाहरू छन्, गुरूहरू हुनुहुन्छ, अझ सोसियल मिडिया छ, त्यसमा चाह्यो भने हामीले धेरै कुरा ज्ञान गुण साधनाका कुराहरू पनि हामी सुन्न हेर्न बुझ्न सक्छौ। र अहिलेको यो समय परिस्थितिमा पनि अब हामी अझै सौभाग्य मानी यसमा छौ कि आज नेपालीले भन्दा पनि हामी नेपालीहरू बुद्ध जन्मेको देश बुद्ध वज बर्न इन नेपाल भन्नलाई गर्व मात्रमा सीमित छौ भने आज नेपाल बाहिरका विदेशीहरू भनौ उहाँहरू यसप्रति कति आकर्षित हुनुहुन्छ र उहाँहरू त नेपाली भन्यो भने उहाँहरूले हातमा नै ढोग्न पनि तयार हुनुहुन्छ, नेपाली माटोमा टेक्नुभन्दा अगाडि ढोगेर टेक्नुहुन्छ। यो सबै देख्दाखेरि गुरु कस्तो लाग्छ भोलिका दिनमा बुद्ध शिक्षा हामी धर्म पनि नभनौ, बुद्ध शिक्षाको अवस्था विश्वमा कस्तो छ?
1: अब यो सन्दर्भमा जुन मेन कुरा त जुन हामी बुद्ध शिक्षाप्रति हाम्रो यो नेपालका सम्पूर्ण मित्रजनहरू धर्म भक्तजनहरूको जुन उहाँहरूको जुन अध्ययनको क्रममा उहाँहरूले चासो लिने प्रति एउटा हिसाबले त हामी सबैको एउटा नेचुरल मनमा नै एउटा प्राकृतिक एउटा नेचुरल मनमा नै हामी यो बुद्ध धर्म भनेको एकदम पवित्र एउटा शान्तिको एउटा दर्शन दिलाउने एउटा धर्म हो भनेर सबैले जुन मान्यता र शर्त भाग्य गर्छ त्यो एकदम ठूलो कुरा त्यहाँ छ। दोस्रो भनेको जुन हजुरले उठाउनु भएको यो कुरामा सबैले चाहिँ जुन यो जुन बुद्धले त्यत्रो एउटा शिक्षा दिँदाखेरि पनि हामी जुन अनुसन्धान गर्ने क्रममा अलिकति कमी कमजोर कहाँ देखिन्छ भन्दाखेरि त्यो कमी कमजोर हामी सम्पूर्णसँग छ। किन भन्दाखेरि हामी एउटाले त उहिलेदेखि नै हाम्रो यो उहिले यो बोर्ड हिमालय क्षेत्रका ठाउँहरू र उहिले त्यतिखेर यो भाषा भाषीको कारणले गर्दाखेरि बुझाउनेको क्रममा पनि अलिकति बुझाउने नसक्ने हो बुझ्नलाई पनि अलि कठिनाइहरू हुने त्यो त्यतिखेर चाहिँ यो के भन्छ यो ज्ञानको कुराहरू भनौँ यो शास्त्रको कुराहरू भनौँ या त्यतिखेर भाषा भाषीकै कुराहरू कोही कमी कमजोरले गर्दाखेरि त्यो अलिकति समस्या आएको हो। तर पनि त्यो बानी बस्यो कि भने मेरो एउटा मेरो मनमा बुझायो कि किनभने उहिलेदेखि नै हामी पूजापाठ भगवान् प्रति एउटा आस्था विश्वास गरेर पूजापाठ गर्ने सबै इच्छुक हुन्छौँ सबैले एउटा जुन उत्साहको रूपबाट गरिन्छन्। तर पनि धर्म के हो हामीले जुन गर्नुपर्ने के रहेछ मेन कुरो कस्तो यो धर्म भने के रहेछ भने त्यो सन्दर्भमा एकदम केलाएर चाहिँ निचोड के रहेछ भने त्यो सुन्नलाई पनि अलिकति जुन अलिक गाह्रो सुन्नलाई पनि खासै धेरै इस्यु नदिएको जस्तै
2: धेरै कुरा गर्ने अझ पनि धेरै कुराहरू बुझ्न जान्न त जरुरी नै थियो तर पनि समय सकिसकेको संकेत आइसकेको हुनाले फेरि पनि गुरुसँग आगामी दिनमा बुद्ध ज्ञानका बारेमा शिक्षाका बारेमा कुराकानी गर्ने नै छौ। यहाँको यो महत्वपूर्ण समय उहाँ भण्डारदेखि हाम्रा साना आनी लामाहरू पनि साथमा लिएर आइदिनु भयो र शिक्षा दीक्षा दिइरहनु भएको छ आनी लामाहरूलाई साथै त्यहाँ भण्डारदिकवासीहरूलाई पनि जुन पुण्य कार्य गरिरहनु भएको छ यहाँको यो पुण्य कार्यप्रति नतमस्तक हुँदै म आफू व्यक्तिगत अनि अन्नपूर्ण एफएम परिवार यहाँप्रति धेरै धेरै साधुवाद व्यक्त गर्दै आजको यो यहाँ आजको हाम्रो बसाईले धेरैलाई प्रभावकारी हुनेछ लाभदायक हुनेछ भन्ने कुरामा विश्वास मान्दै विदा हुने अनुमति चाहन्छु।
1: धन्यवाद। सर्वप्रथम त हाम्रो पोखरा अनुबन्ध एफएमको सम्पूर्ण टिम लगायत हाम्रो बहिनी संगीता बसाज्यूलाई पनि धेरै धेरै धन्यवाद। म यहाँसम्म जुन आएर एक दुई सप्ताह जानेको कुराहरू यसरी सेयर गर्ने मौका दिँदा म अत्यन्तै नै खुसी छु भन्दै धेरै धेरै धन्यवाद। शुभमंगलम।
2: हजुर, यहाँ हाम्रा श्रोताहरूलाई पनि धेरै धेरै आभार व्यक्त गर्न दिन चाहन्छु। सुनिदिनुभयो, मनन गरिदिनुहोला र व्यवहारमा इम्प्लिमेन्ट गरिदिनुहोला। धर्म कुनै पूजा आजामा मात्र सीमित होइन, धर्म धारण गर्नका लागि हो भन्दै बिना हुने अनुमति चाहन्छु। हवस् त, तपाईँको दिन शुभ रहोस्।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: फिस्टल आईवेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग।

0: उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
6: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: घरेको भए होइन, गरिहाल्नुहोस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
10: शिखर इन्सुरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।
12: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
13: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
12: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
13: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
14: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856700536।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्छन्छ डाक्टर
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ। टीएनटी एक्सप्रेस
1: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
2: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
3: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 9 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: 93.4 गुड मर्निंग पोखरा।
1: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेको छु। प्रविधि समिशनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै जहाँ हुनुहुन्छ तपाईँ हामीसँग हुनुहुन्छ स्वस्थ हुनुहुन्छ सुरक्षित हुनुहुन्छ होइन। बिहानबाटै एकदम शीतलताको अनुभव तपाईँ हामीले गरिराखेका छौं। हिजो धेरै गर्मी भएको थियो, धेरैजनाले चाहिँ धेरै गर्मीको अनुभव चाहिँ गर्नुभयो। पानी पर्ने सम्भावनाहरू चाहिँ देखिएको थिएन होइन, एकदम त्यो गर्मीको एउटा चाहिँ उत्पात त्यो गर्मीमा हामी थियौं। बेलुका चाहिँ केही राहत मिल्यो, त्यो राहत अहिलेसम्म चाहिँ कायम नै छ। बिहानको मौसम यो फरमले के एउटा परिस्थितिमा देखियो भने दिल र दिमाग पनि ताजगी हुँदो रहेछ होइन, त्यो तपाईँ हामीले अनुभव गरिसकेका छौँ। र अब आज यो बिहानको यो मौसम हेरिरहँदाखेरि अब कतिपय पानी पर्ने अवस्थाहरू छ होइन, कतिपय ठाउँमा पानी परिराखेको छ। अब असार महिनामा पानी पर्नु भनेको किसानको लागि खुसियाली या चाहिँ होइन एउटा चाहिँ सहज वातावरण सृजना हुने हो। अब अहिले अहिलेको समयमा चाहिँ के छ भने यो मनसुन चाहिँ होइन सक्रिय हुने तर्खरमा छ, देशभर चाहिँ वर्षाको सम्भावनाहरू चाहिँ छ। उच्च जोखिम सँगसँगै होइन सतर्कता सँगसँगै अब कतिपय ठाउँमा चाहिँ रोपाईको सुरु पनि भएको छ। मनसुन बिस्तारै सक्रिय हुन थालेपछि यो हप्ता देशको धेरै ठाउँमा पानी पर्ने र गर्मीमाकै कम हुने मौसमविदहरू चाहिँ बताएका छन् होइन। मौसमविदका अनुसार चाहिँ कुनै कुनै ठाउँमा त धान रोप्न मिल्ने गरी पानी परिराखेका छ होइन। अनि अर्को कुरा चाहिँ कस्तो छ भने यो हिजोसम्म अस्ति र हिजोसम्म तातो हावाको लहर झेलेको सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि अब वर्षाको राहत चाहिँ महसुस भएको छ। सँगसँगै कतिपय ठाउँहरूमा चाहिँ अघि पनि भनिहाले वर्षाको कारणले गर्दाखेरि चाहिँ होइन अब धान रोप्ने सुरुवात भएको छ र विभिन्न ठाउँहरूमा चाहिँ पानी पर्ने सम्भावना र कतिपय ठाउँहरूमा चाहिँ पानी परिराखेको छ। अब यो कोशीमा चाहिँ भारी वर्षाको सम्भावना भएको कारणले गर्दाखेरि चाहिँ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा मधेस प्रदेशका केही स्थानमा चाहिँ हुरी चल्ने पनि सम्भावना छ। महासागरले के भनेको छ भने हुरी र भारी वर्षा हुने भएकोले चाहिँ होइन अब सर्वसाधारणलाई आवश्यक सतर्कता अप्नाउन पनि आग्रह गरिराखेका छ। तसर्थ तपाईँहरू होइन बाहिर हिँड्नु भएको छ, बाहिर हिँड्ने या चाहिँ लामो यात्राको तपाईँ त्यो दूरी तय गर्ने निर्णय गर्नु भएको छ भने एकपटक राजमार्गका अर्थात तपाईँले तय गर्ने ती ठाउँहरूका चाहिँ बाटाघाटाहरूको अवस्थाहरू पनि बुझेर अगाडि बढ्नुहोला, हिँड्नुहोला होइन। कहीँ कतै अप्रिय घटनाहरू चाहिँ नहुन् चाहिँ भन्ने एउटा चाहिँ त्यो एउटा जानकारी लिएर चाहिँ अगाडि बढ्नुहोला होइन। यो सँगसँगै अब यो मनसुन सक्रिय भइरहँदाखेरि विभिन्न खालका एउटा चाहिँ स्वास्थ्य समस्याहरू पनि देखा पर्छ, विशेष गरी पानी खानपानको कुराहरू चाहिँ खानेपानीका कुराहरू चाहिँ होइन मा पनि ध्यान दिनुपर्ने हुन्छ। यति बेला चाहिँ पानीहरूमा अलिक धमिलो पानी आउने सम्भावनाहरू पनि होला। तसर्थ आफ्नो खानपान आफ्नो जीवनशैलीलाई पनि अलिकति परिवर्तन गर्नु, गर्मीमा हामी बासी रासी खान्छौँ होइन, अब त्यस कारणले पनि हामीलाई विभिन्न समस्याहरू हुन सक्ला र आफ्नो रहन सहन जीवनशैलीलाई चाहिँ परिवर्तन गर्नुपर्ने आवश्यक चाहिँ देखिन्छ। अब यो भनिरहँदाखेरि एउटा कुरा चाहिँ सेयर गर्न मन लाग्यो तपाईँलाई, मैले चाहिँ यहाँ देखिराखेको छु होइन, अब एउटा हामी हाम्रा चाहिँ भनौँ न जीवनमा चाहिँ कसलाई कतिखेर प्राथमिकता दिने भन्ने कुराहरू हुन्छ। जीवनमा प्राथमिकता सबभन्दा पहिला चाहिँ आफ्नो स्वास्थ्य हो, आफू हो, आफूलाई माया गर्न जान्नुपर्छ, आफ्नो स्वास्थ्यलाई चाहिँ होइन केयर गर्नुपर्ने हुन्छ। हामी के छौँ जबसम्म हामीलाई एकदम अति साह्रो पर्दैन नि हामी तबसम्म हामी चाहिँ जचाउन चाहँदैनौँ, हामी हाम्रा चाहिँ स्वास्थ्यलाई ध्यान दिँदैनौँ जब हामीलाई चाहिँ समस्याहरू पर्छ। अनि त्यसपछि हामी एउटा चाहिँ दसङ्ग हुन्छौँ कि जसङ्ग हुन्छौँ कि हो भनेर, अब यो हुनुभन्दा पहिला आफ्नो स्वास्थ्यलाई चाहिँ प्राथमिकता दिनु र चाहिँ अब विशेष गरी 40 काटिसकेपछि चाहिँ अलिकति हेल्थ कन्सियस चाहिँ हुनुपर्छ। तपाईँले खाने खानेकुराहरू तपाईँका
एउटा चाहिँ होइन कतिपय जीवनशैलीका कुराहरू आउँछन्, तपाईँका काम गर्ने शैलीका कुराहरू आउँछन्, तपाईँका साथीभाइका कुराहरू आउँछन् होइन, ती कुराहरूलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अब यो साथीभाइको कुरा गरिरहँदाखेरि याद गर्नु भएको छ, अब विशेष गरी चाहिँ मान्छे एउटा गीत त थियो 40 काटिसकेपछि रमौला भनेर, तर 40 काटिसकेपछि धेरै खालका जिम्मेवारीहरू स्याइपर्छ। 40 काटिसकेपछि साथीभाइहरू कतिपय साथीभाइहरू चाहिँ टाढिन्छ, याद गर्नु भएको छ कि छैन? अब तपाईँको जीवनमा कहिले कुनै साथीलाई चाहिँ तिमी आएनौ भने पनि, या चाहिँ होइन स्कुल पढ्दा कलेज पढ्दा तिमी आएनौ भने म पनि आउँदिन है, या म पनि जाँदिन, या कुनै ठाउँमा तिमी गएनौ भने म पनि जाँदिन चाहिँ भन्नुभएको छ होला, या तपाईँको साथीले पनि भनिराखेका छन् होला। अब यो हामी चाहिँ यस्तो खालको कयौं पटक यस्तो भनिरहेका छौँ, सुनिरहेका छौँ होइन। जीवनले नयाँ नयाँ यस्तो मोड लिँदै गर्दा ती साथीहरू कहाँ पुगे, त्यो यादहरू चाहिँ तपाईँलाई थाहा छ कि थाहा छैन होइन? कुन तपाईँ कुन मोडमा हुनुहुन्छ, साथीहरू कुन मोडमा पुगिसके होइन? आफ्ना पछिल्ला 5 वर्षतिर चाहिँ तपाईँ फर्किनुहोस् त एकचोटि होइन, आफ्नो पछिल्लो त्यो 5 वर्ष फर्किरहँदाखेरि चाहिँ अन्तिम पटक ती साथीहरूलाई चाहिँ कहिले सम्झिनु भएको थियो, कुराकानी कहिले गर्नुभएको थियो होइन? पछिल्लो समयमा चाहिँ अब सामाजिक सञ्जालमा एक अर्काले चाहिँ तस्विर लाइक गर्नु, जन्मदिनको शुभेच्छा लेख्नु, या चाहिँ हाम्रो मित्रताको सीमा चाहिँ त्यो बन्या छ होइन? 40 वर्ष पार भएपछि चाहिँ त्यस्तो के परिवर्तन हुन्छ जसले गर्दा चाहिँ नजिकका साथीहरू पनि कस्तो हुन्छ भने अपरिचित जस्तो के, नचिन्या जस्तो के होइन, त्यो महसुस हुन थाल्छ कि? अब त्यो सोच कहिले चाहिँ तपाईँलाई त्यो किन भएको छ होला भन्ने चाहिँ सोच आएको छ कि छैन? हुन त अब सोच कस्तो हुन्छ भने जिम्मेवारीको कारणले गर्दा यो खालको भएको छ होला भन्ने पनि होला होइन। अब यो कस्तो हुन्छ भने 40 वर्षको उमेरमा एउटा चाहिँ जीवन चाहिँ कस्तो बनिन्छ भने स्यान्डविच जस्तो बनिन्छ कि, एकातिर बालबालिकाको शिक्षा र करियरको तनाव, अर्कोतिर चाहिँ घर परिवारको हेरचाह, स्वास्थ्यको हेरचाह होइन। अब यस्तोमा व्यक्तिगत जीवन चाहिँ के होला भन्ने कुराहरू आउँछ। घरैसी र बाहिर कामको दबावले मानिसहरूलाई यति धेरै उल्झाइदिइरहेको छ कि उनीहरूसँग आफ्नो लागि समय नै हुँदैन। यस्तोमा साथीभाइलाई प्राथमिकता कुन सूचीमा पर्लान् त हामी आफै नै अनुमान गर्न सक्छौ। अब 40 वर्षपछि प्रत्येक साथीको जीवनले फरक बाटो चाहिँ लिइराखेका हुन्छ। कोही विदेशिएका हुन्छन् होइन, कोही आध्यात्मिक वा एउटा चाहिँ अर्को फरक जीवनमा चाहिँ डुबिराखेका हुन्छन्, या चाहिँ कोही आफ्ना होइन एउटा चाहिँ जिम्मेवारीमा घोत्लिरहेका हुन्छन्, कहिले कोही आफ्ना कर्तव्यलाई चाहिँ खोजिराखेका हुन्छन्, आफ्नो लक्ष्यलाई खोजिराखेका हुन्छन्, आफ्नो कर्तव्य निभाइराखेका हुन्छन्। अब यो आफ्नो आफ्नो जीवनशैली र छनौटमा एउटा चाहिँ होइन मित्रताको अनुभव चाहिँ फरक हुन्छ। यो 40 वर्षको उमेरमा मानिसहरूसँग प्राय कतिपयले चाहिँ होइन एउटा आफ्नो जीवन त्यो एउटा पछिल्लो समयका लागि चाहिँ भनौँ न कति पछिल्लो समयका लागि पछिल्ला पुस्ताहरूका लागि चाहिँ आफ्ना जीवनलाई एउटा चाहिँ घोटिराखेका हुन्छन् कि, अब आफ्ना आउने पुस्ताहरूका लागि चाहिँ त्यो जीवन सहज होस् बनिदिनका लागि होइन। अनि सफलताको भर्याङहरू चढेर यो उमेरमा मानिसहरू चाहिँ प्राय वरिष्ठ पदमा पुग्लान् होइन, ब्याङ्कमा ब्यालेन्सहरू होला होइन, व्यवसायको शीर्षकमा पुग्लान्, कामको दबाव र काम गर्ने समय यति धेरै हुन्छ कि सप्ताहमा हप्ताभरिको अनिन्द्रा वा आराम पनि बिताउन चाहिँ हम्मे हम्मे परिराखेका हुन्छ। अनि उमेर बढ्दै जाँदा व्यक्तिको सामाजिक ऊर्जा, नयाँ मानिसहरूलाई भेट्ने र ठूला समूहहरू कायम राख्ने मानिसको क्षमता चाहिँ घट्दै गइराखेको हुन्छ। अनि कोलाहापूर्ण पार्टीमा सहभागी हुनुको सट्टा घरको शान्त कुनामा बसेर चिया पिउन रुचाउनेहरू पनि धेरै हुन्छन् होइन। अब यो हाम्रो जीवन कस्तो हुन्छ भने अब यो कहिलेकाहीँ चाहिँ जीवन चाहिँ नाटक बनिदिन्छ कि, अनि यो एउटा संकुचित घेरामा चाहिँ बसिदिएको हुन्छ। त्यसकारण चाहिँ 40 कटिसकेपछि अब साथीभाइहरू टाढिने भनेको चाहिँ हाम्रो जिम्मेवारीलाई हेर्नु हो, आफ्नो होइन कर्तव्यलाई हेर्नु हो, तर आफूले आफूलाई चाहिँ हामी बिर्सिरहेका हुन्छौँ कि हाम्रा जीवनहरू चाहिँ कहाँ पुगेको छ, हाम्रा साथीहरू कहाँ पुगेको छ, हिजो 5 वर्ष अगाडि हितैसी बनेका साथीहरू 5 वर्ष पछाडि कहाँ पुगेका छ भन्ने कुराहरू चाहिँ आउँछ। अब उमेरसँगै जिम्मेवारी चाहिँ बढ्छ, परिवारको पहिलो प्राथमिकता बन्छ होइन, स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ, कामको चाप बढिरहेका हुन्छ, अब समय सीमित हुँदै जान्छ। पहिलो घण्टौ गफ गर्ने साथीहरू अहिले महिनौ नबोल्दा पनि
अब कतिपयको चाहिँ मनमा उत्तिकै नजिक हुन्छ, सामाजिक सञ्जालमा देखिराखेको छ होइन, अब लाइक कमेन्टहरू भइराखेको छ, साथीहरू चाहिँ अगाडि बढ्दैछन्, त्यो नै नजिकै सामाजिक सञ्जालले नजिकै बनाएको छ भन्ने खालको पनि कसैले चाहिँ प्रतिउत्तर दिइराखेका हुन्छन् या चाहिँ त्यो अनुभव गरिराखेका हुन्छन् होइन। अब साथीको कतिपय अब एउटा चाहिँ सोच लाग्ला, 40 काटेपछि साथीहरू टाढिएको होइन, सबै आफ्ना आफ्ना जिम्मेवारीको यात्रामा व्यस्त भएका हुन् भन्ने पनि होला होइन। अनि अर्को कुरा चाहिँ यो उमेरले धेरै कुराहरू चाहिँ सिकाउँछ, धेरै चिन्जान भन्दा पनि केही साँचो साथ जीवनको सबैभन्दा ठूलो सम्पत्ति भने नजिकका साथी हुन् भन्ने कुराहरू पनि सिकाउँछ, जीवनको हरेक उमेरमा नयाँ पाठ सिकाउँछ। त्यो बाल्यकालमा साथी भनेर खेल्ने साथीहरू थिए, युवा अवस्थामा सपनाका सहयात्रीहरू थिए, जब उमेर 40 वर्षको एउटा संघार पार गर्छ नि जीवनले गति नै फेरिदिएको हुन्छ कि। धेरैलाई लाग्न सक्छ कि कस्तो भने साथीहरू बदलिए टारिए, तर वास्तविकता के हो भने मानिस भन्दा परिस्थिति धेरै बदलिएको हुन्छ। त्यो कारणले पनि होला 40 वर्षपछि अधिकांश मानिसहरूको काँधमा परिवार, सन्तान, पेशा, आर्थिक जिम्मेवारी, स्वास्थ्यको चिन्ता थपिन्छ। पहिले जस्तो फुर्सद चाहिँ हुँदैन, हरेक भेटघाट योजना बनाएर चाहिँ गर्नुपर्ने अवस्थाहरू हुन्छ, त्यसैले पहिलो जस्तो दैनिक फोन, छिया गफ, घुमघाम कम हुँदै जान्छ। यो उमेरले अर्को सत्य के पनि सिकाउँछ भने सबैलाई खुसी पारेर बाँच्न सकिँदैन, त्यसैले मानिसलाई अनावश्यक सम्बन्ध भन्दा मनलाई शान्त दिने सम्बन्ध रोज्न थाल्छ, अनि स्वार्थमा बनेका धेरै सम्बन्धहरू आफै कमजोर हुँदै जालन्। आत्मीयता र विश्वासमा बनेका मित्रता भने समयसँग अझ होइन एउटा चाहिँ बलिया बन्लान्। 40 काटिएपछि साथीको संख्या घट्नु अब यो असफलता भन्ने चाहिँ होइन, परिपक्वताको पनि संकेत हुन सक्ला। सयौं चिन्जान भन्दा दुःखमा साथ दिने दुई चारजना साँचो साथीहरू ठूलो उपलब्धि होला भन्ने पनि लाग्ला होइन। त्यसैले यो जिम्मेवारीमा थिचिसकेपछि आफ्ना कतिपय सम्बन्धहरू चाहिँ टाढिरहँदाखेरि मनलाई चाहिँ कतिपय मान्छेहरू चाहिँ कस्तो हुन्छ भने एउटा चाहिँ एक्लोपनको महसुस गरिराखेका हुन्छन्। तर अब यो यसलाई पनि निरन्तरता अर्थात तपाईँले होइन 40 काटिसकेपछि जीवन छ है, साथीहरू छन्, त्यो रमाइलोपन छ, त्यो भेटघाट छ, त्यो चिया गफ छ होइन, त्यो चिया गफमा तपाईँले गर्ने ठट्टा छँदैछ, एकैछिन मजासँग हाँस्ने पलहरू छन् भनेर चाहिँ भेटघाट चाहिँ गर्न आवश्यक चाहिँ देखिन्छ। हुन त अब साँचो मित्रता कहिले हराउँदैन भनिन्छ, समयले दूरी बढाए पनि होइन, जीवनको उतार्दामा धेरै साथीहरू होइन कि सच्चा साथीहरू सबभन्दा ठूलो सम्पत्ति पनि कतिपयको बन्न पुगेको छ। त्यो सम्पत्ति तपाईँको छ भने सबभन्दा धनी तपाईँ हुनुहुन्छ होइन, त्यस्ता साथीहरू तपाईँसँग छ भने जीवनको सबभन्दा धनी तपाईँ बन्नुहुन्छ, र त्यो एउटा खुसीको पल पनि होइन, त्यो जीवनको त्यो एउटा समयमा त्यस्ता साथीहरू पाउनु भने। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। यतिखेर अर्को एउटा साङ्गीतिक कोशीली

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक 3D टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828। मोबाइल 9560702729।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 9834030329, 9808-59321, 0615188-71। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन।
3: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: ओके रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा तपाईँलाई मनपर्ने गीत संगीत सँगसँगै केही कुराकानीहरू केही जानकारी तपाईँ समक्ष राख्दैछु। अघि पनि भनिहाले मौसम एकदम शीतलो छ। शीतलो मौसममा हामी हाम्रा मनहरूलाई पनि शीतलो बनाउनतिर लागौं होइन। जीवन संघर्षहरू छन्, जीवनमा संघर्ष गरिरहनुपर्छ, संघर्षमा अगाडि बढिरहने क्रममा तपाईँ हुनुहुन्छ। कहिलेकाहीँ तपाईँलाई लाग्दैन जीवनमा चाहिँ यो संघर्ष गरिरहँदा या चाहिँ धन कमाउने दौड़मा चाहिँ जीवनको अर्थ कतै छुटेको छ कि भन्ने चाहिँ लाग्दैन? या चाहिँ धन कमाउने दौड़मा या चाहिँ हामी अगाडि बढ्ने हाम्रा लक्ष्यहरूमा पुग्ने क्रममा चाहिँ हामीले हाम्रा जीवनका अर्थहरू चाहिँ छुटाउँदै गएका छौं कि भन्ने चाहिँ लाग्छ कि लाग्दैन? कहिलेकाहीँ लाग्छ होइन अरविन्द, त्यस्तो लाग्छ होइन है? अब सोध्ने मान्छे आज चाहिँ आउनु भएको छैन होइन, जवाब दिने मान्छे फुटबल हेर्दै हुनुहुन्छ होइन, आज सन्जेलाई चाहिँ फुटबल लागेको छ है। अब आजको समय यस्तो बनेको छ कि मानिस बिहानदेखि बेलुकासम्म चाहिँ एउटा धन कमाउने दौड़मा छ नि त, राम्रो घर, महँगो गाड़ी, ब्याङ्क ब्यालेन्स, सुविधा जुटाउने प्रयासमा यति व्यस्त छन् कि बाँच्नुको वास्तविक अर्थ नै बिस्तारै ओझेलमा चाहिँ पर्दै गएको छ। क्या धन आवश्यक छ तर धन नै जीवन होइन, यो चाहिँ बुझ्नुपर्छ। पैसा कमाउने क्रममा परिवारसँग बिताउनु पर्ने समय, आमा बुबाको साथ, साथीभाइसँगको आत्मीयता अनि आफ्नै स्वास्थ्य र मनको शान्ति गुमाउन थालेका छौं। क्या अब त्यो कमाईले चाहिँ कति अर्थ राख्छ त? यदि त्यो गुमाएर कमाएको अर्थ कमाईले चाहिँ अर्थ राख्ला र? जीवनको चाहिँ सबभन्दा ठूलो सम्पत्ति भनेको त सम्बन्ध हो, स्वास्थ्य हो होइन, सम्मान हो, सन्तुष्टि हो। यी हराएपछि पैसाले सबै कुरा चाहिँ फर्काउन पक्कै पनि सक्दैन। अब अर्को चाहिँ अब यो आजको समाजमा चाहिँ कस्तो छ भने सफलता भन्ने शब्दलाई धेरैजनाले चाहिँ धन सम्पत्ति र भौतिक सुविधासँग जोडिएर हेरिएका छन् कि। मानिस बिहानको उज्यालोसँगै कमाएको खोजीमा निस्किन्छ र रातको अबेरसम्म पनि भविष्य सुरक्षित बनाउने योजनामा व्यस्त हुन्छ। धेरै मान्छेहरूसँग आज पैसा छ होला तर कतिपयसँग पैसा भएर समय छैन, सुविधा छ तर फुर्सद छैन। हजारौं चिनजानका मान्छे छन् तर मन खोलेर कुरा गर्ने आफ्नै मान्छे छैनन्। सामाजिक सञ्जालमा मुस्कान देखिन्छ तर वास्तविक जीवनमा मनभित्र थुप्रै पीड़ा लुकेको हुन्छ। हामी कमाउने दौड़मा यति अगाडि बढ़िसकेका छौं कि यति अगाडि बढ़िरहेका छौं कि बाँच्ने कला नै बिस्तारै बिर्सिरहेका छौं। अब धन जीवनको आवश्यकता हो, अघि पनि भनिहाले होइन, तर जीवनको उद्देश्य चाहिँ होइन। पैसा बिना जीवन चलाउन कठिन हुन्छ तर पैसा मात्र भएर पनि त जीवन सुन्दर हुँदैन होइन। अब एउटा बालबालिकाले बाबु आमासँग बिताउन चाहेको केही समय, वृद्ध आमा बुबाले सन्तानको साथ खोजेको केही घण्टा, साथीसँग मन खोलेर हाँस्न सक्ने केही पलवा, आफ्नो स्वास्थ्यको लागि छुटाउनु पर्ने केही समय, यी सबै पैसाले किनेर चाहिँ पक्कै पनि पाइँदैन। जब यी कुराहरू गुम्न थाल्छ अनि धेरै कमाएको खुसी पनि अधुरो लाग्न थाल्छ, आफूसँग धेरै हतार सम्पत्ति भए पनि के नपुग्या जस्तो हामीलाई चाहिँ फिल हुन्छ होइन। अनि विडम्बना के छ भने युवा अवस्थामा पैसा कमाउन स्वास्थ्य खर्च गरिराखेका छ कि, बुढ्यौलीमा स्वास्थ्य बचाउन त्यही पैसा खर्च गर्नुपर्ने बाध्यता छ। परिवारका लागि कमाउँछौ भन्दै परिवारसँग बस्ने समय नै गुमाइराखेका छौं। सुखी भविष्य तयारीमा चाहिँ वर्तमानका सुन्दर क्षणहरू चाहिँ हामीले बिर्सिरहेका छौं होइन। जीवन सधैँ भोलिको लागि बचत गर्दै जाँदा आज बाँच्ने अवसर हराउन सक्छ। आज बाँच्ने अवसर तपाईँले चाहिँ हराउनु भएको छ होला या चाहिँ त्यो बिर्सनु भएको छ होला होइन। भोलिलाई बचत गर्दा गर्दा गर्दा आजको खै तपाईँको जीवन, आजको बचत खै तपाईँको लागि, जीवनको अन्तिम घडीमा कसैले आफ्नो ब्याङ्क खाताको रकम, जग्गा जमिन वा महँगो गाड़ी सम्झेर पक्कै पनि सन्तुष्ट चाहिँ हुँदैन। त्यो बेला सम्झन आउने कुरा भनेको आफ्ना मानिससँग बिताएका पल, दिएको माया, गरेको सम्मान, निभाएको सम्बन्ध, इमानदारीका साथ बाँचेको जीवन होइन। मानिसले कमाएको सम्पत्ति भन्दा पनि उसले कमाएको सम्मान र छोडेर गएको असल सम्झना धेरै वर्षसम्म चाहिँ जीवित रहन्छ नि त। फलानु मानिस यति धेरै सम्पन्नशाली थियो, यति धेरै धनी थियो भन्ने चाहिँ पछिको दिनमा सम्झिँदैन कि। त्यो मान्छे गइसकेपछि फलानु मान्छे चाहिँ होइन एकदम कस्तो राम्रो थियो होइन, आचरण राम्रो थियो, बानी बेहोरा राम्रो थियो होइन, एउटा सम्मानजनक व्यक्ति थियो भनेर चाहिँ
1: त्यो त्यो कुराहरू चाहिँ त्यसरी छोडेर गएको सम्झना चाहिँ धेरै वर्षसम्म चाहिँ जीवितै राखेका हुन्छ। अब यसको अर्थ चाहिँ धन कमाउनु हुँदैन भन्ने चाहिँ होइन, फेरि होइन, मेहनत गरेर इमानदारीपूर्वक आर्थिक रूपमा सक्षम बन्न आवश्यक छ, तर कमाउने र बाँच्ने बीच चाहिँ सन्तुलन राख्नुपर्ने हुन्छ। आफ्नो स्वास्थ्यलाई समय दिनु, परिवारसँग बस्नु, साथीभाइसँग हाँस्नु, समाजका लागि के गर्नु, आफूलाई मनपर्ने कामका लागि पनि केही समय छुटाउनु उत्तिकै आवश्यक छ। पैसा जीवन चलाउने माध्यम हो, जीवनको मापन गर्ने चाहिँ आधार चाहिँ पक्कै होइन। जीवनको वास्तविक अर्थ धेरै सम्पत्ति जोड्नुमा होइन, धेरै अर्थपूर्ण सम्बन्ध जोड्नुमा पनि छ होइन, धेरै पैसा कमाउनुमा होइन, धेरै मनमा बस्नु या धेरैका मनहरू जित्नुमा छ, ठूलो घर बनाउनु होइन, त्यो घरभित्र प्रेम आत्मीयता र खुशी भरिनुमा छ। र किनकि अब यो कस्तो छ भने अन्तिममा मानिसले लिएर जाने त धन होइन, छोडेर जाने कर्म, माया र सम्झना त्यो हो। अनि जीवनलाई कमाएको एउटा चाहिँ होइन धनी बनाउन सकिन्छ, तर अर्थपूर्ण बनाउन प्रेम, समय, सम्बन्ध, स्वास्थ्य, सन्तुष्टि चाहिन्छ। त्यसैले धन कमाऊ, तर धन कमाउने दौड़मा जीवनको वास्तविक अर्थ भने कहिल्यै छुटाउनु हुँदैन होइन। अब हामीले छुटाउँदै गइरहेका छौं, हाम्रो जीवन कस्तो बनिसकेको छ भने यान्त्रिक अर्थात रोबोट बन्दै गएको छ, जहाँ भावनाको गहिराई भन्दा कार्यक्षमता र व्यस्तताको गति चाहिँ बढ़ी महत्व बनेको छ। बिहानदेखि रातिसम्मको दौड़धूप, काम, लक्ष्य, जिम्मेवारी मात्र केन्द्रित भएका छौं। हामीलाई घर परिवार, साथीसंगी, समुदायसँग बसेर मन खोलेर कुरा गर्ने फुर्सदै छैन। बाहिरी जीवन हेर्दा सबैजना अत्यन्तै व्यस्त, सक्रिय, सफल देखिन्छ, तर भित्री मनमा असन्तुष्ट देखिन्छ, एक्लोपन देखिन्छ, निराशाका भावनाहरू चाहिँ बढ़िरहेको छैन। अनि हाम्रो जीवनको वास्तविक सफलता भौतिक समृद्धिमा मात्र होइन, मानवीयता, सम्बन्ध, मूल्य, अत्याधिक शान्तिलाई चाहिँ जोगाइ राख्नु पनि हो। अब हामी कति सफल भयौं भन्ने भन्दा पनि हामीले आफ्नो जीवनलाई कति अर्थपूर्ण र सन्तुष्टपूर्ण ठान्यौं भन्ने कुराले चाहिँ बढ़ी महत्वपूर्ण हुन्छ। जीवनको अर्थ मूल्य उपलब्धिको एउटा सूचीबाट चाहिँ होइन कि मनको सन्तुष्टबाट प्राप्त हुन्छ। अनि हामीले के पायौं भन्ने भन्दा पनि हामीले हाम्रो जीवनलाई कतिको सार्थक बनायौं भन्ने कुराले हाम्रो वास्तविक सन्तुष्ट निर्धारण गर्छ। तसर्थ अब यो जीवनको अर्थ अस्तित्व भनेको तपाईँ कति सफल हुनुभयो भन्दा पनि तपाईँ कति सन्तुष्ट र अर्थपूर्ण जीवन बाँच्नुभयो भन्ने हो। यसकारण चाहिँ अब हामी सबैजनाले एउटा चाहिँ के गर्नुपर्छ भने सन्तुष्ट र अर्थपूर्ण जीवन बाँच्नको लागि चाहिँ आफूले आफूलाई चाहिँ प्रेरित गर्नुपर्ने हुन्छ। ओके, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा सांगीतिक कोशिली

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 551-33 र 76-458।

0: 1 पॉइंट संग सधैं रिवार्डेड।
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै

0: जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: I am Eli, ensuring future.
1: Home care seva, home care seva.
2: Hello home care, doctor, nurse, caregiver ko seva aayo ghar ghar.
1: Ke hajur ko ghar ma briddha ama buba, baje bajai, dirghakalin rog, bimari wa apangata bhayeka parivar ka sadasya lai bishesh hercha chahincha ra aafno pesha, byabsay ra badhyata le parivar jan lai paryapta bishesh hercha ra samay dina miliraheko chaina.
2: Hamra daksha ebam anubhavi nurse, caregiver ra doctor harule gharai ma pradan garne vividh swasthya seva le seva grahi ra parivar jan lai shanti ra nischintata pradan gardacha.
1: Hamra seva वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569977
3: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
4: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
4: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
5: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिस इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
4: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
3: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061 454 6999 452 715

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: हेलो,
2: हजुर नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11 ओके रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. आज असारे रूपाई महोत्सव पनि छ, खास त पन्ध्रमा असार पन्ध्रमा हुन्थ्यो, पूर्णिमा परेको कारणले गर्दाखेरि चाहिँ आज सरेको छ असार चौधमा. सिसुवा तीसमा असारे महोत्सव रहेको छ भने देशको अब कतिपय ठाउँमा चाहिँ भोलि नै महोत्सव चाहिँ हुने, या चाहिँ अब कति पोखराका पनि कतिपय ठाउँमा भोलि पनि यो कार्यक्रम रहेको छ. र विशेष गरी आज चाहिँ असार यो महिनामा विशेष यो भन्छ नि हामी होइन, मानो फलाएर चाहिँ मुरी मानो रोपेर मुरी फलाउने चाहिँ यो समय रहेको कारणले गर्दाखेरि असारमा तपाईँ चाहिँ अब असार महोत्सवमा जान सक्नुहुन्छ. सिसुवामा रहेको छ असार महोत्सवमा सहभागी हुन सक्नुहुन्छ. यो पोखरामा चाहिँ असार महोत्सवले छुट्टै खालको रौनकता ल्याएको हुन्छ, छुट्टै खालको रौनकता थपेको हुन्छ. देश विदेशबाट अर्थात सहभागी चाहिँ भइराखेका हुन्छन् यो असार महोत्सवमा. तपाईँ महोत्सवमा सहभागी हुन सक्नुहुन्छ. यो चाहिँ सिसुवामा रहेको छ, सिसुवामा यो महोत्सव आज चाहिँ सुरु हुँदैछ, तपाईँ सहभागी हुन सक्नुहुन्छ. हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, हामीलाई सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म खन्सन बिदा माग्छु. नमस्ते.
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 01-5901-62, 5901-63.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 582 844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
4: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 0615812092. Committed to excellence in technical education.
5: Cancer ko sampurna upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
6: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मेरी सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार for a complete home.

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59321-061

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IMB Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखा बाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9856300536।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृङ्खलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगा हर्जमा पोखरा अनि आसपासको क्षेत्र गण्डकी प्रदेश लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही क्षेत्रहरूमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगा हर्ज पोखरा र रातोपाटी .com मार्फत एकैसाथ विश्वभरि सुन्न सक्नुहुनेछ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल असार महिनाको 14 गते आइतबार हो। जुन 28 तारीक रहेको छ 2026 अन्तर्गत हामी छौं। आज कार्यक्रम पोखरा कलिनमा यो आइतबारको वर्षाई अन्तर्गत रहेर हामी तपाईँ समक्ष कुराकानी त गर्छौं नै। स्टुडियोको टेलिफोन नम्बर 061543040 मार्फत र सँगसँगै हामी आज केही गाउँखाने कथाका प्रश्नहरू सँगसँगै रहन्छौं। यहाँहरूले सुनेर र सहभागिता जनाएर साथसाथमा हाम्रो फेसबुक पेजमा कमेन्ट पनि गर्न सक्नुहुनेछ। अफिसियल फेसबुक पेज हो रेडियो अन्नपूर्ण 93.4 मेगा हर्स पोखरामा तपाईँ कमेन्ट गरेर पनि हामीलाई जोडिन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 061543040 एकैछिन पछाडि खुला हुन्छ, कुराकानी गर्नको लागि आउन सक्नुहुन्छ। कार्यक्रममा हामी तपाईँसँग कुराकानी गर्छौँ स्पेसल्ली यो आजको विषयवस्तुसँग सम्बन्धित रहेर, जुन विषयवस्तु भनेको यसो गाउँखाने कथाको विषयवस्तुहरू छन् र यसो अलिक गफराप भइ नै हाल्छ होइन। अब केही महत्वपूर्ण प्रसङ्गहरू छन् भने पनि मैले कार्यक्रममा यहाँलाई उठाउँदै आइरहेको छु, भन्दै आइरहेको छु। सुनेर र सहभागिता जनाएर साथ दिनुहोला, साथसाथमा कमेन्ट पनि गर्नुहोला है त। सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला होइन, खाना बनाउँदै खाना खाँदै अथवा के छ अरू काम होइन। अब आज पनि सार्वजनिक बिदा नै छ, सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ। शनिबारको दिनमा त भइ नै हाल्यो, त्यो सँगसँगै आइतबारको दिनमा पनि सार्वजनिक बिदा छ। बाहिर पोखरा आसपासमा मौसमको कुराकानी गर्नुपर्दा पानी पर्ला पर्ला जस्तो छ, अलिअलि यसो ट्याक्का टुक्का थोपा पनि परिहाल्छन्, तर ठूलो तरिकाले पानी चाहिँ पर्न सकेको छैन। देशैभरको मौसम अवस्था कस्तो रहन्छ भनेर यहाँलाई जिज्ञासा हुन सक्छ, किनकि यो मध्य वर्षा हो। अब असारको 14 गते 15 गते भनेको त अब यो भोलि पूर्णिमा परेको कारणले गर्दाखेरि असारे 15 को रोपाई महोत्सव पनि आजै हुँदैछन् होइन। त्यही भएर पनि तपाईँलाई जिज्ञासा हुनसक्छ, कोही कतै केही कामले निस्कँदै हुनुहुन्छ, कतै हाइवेतिर हुनुहुन्छ अथवा कतै जाँदै हुनुहुन्छ, मुस्ताङतिर जाँदै हुनुहुन्छ होला अथवा मनाङतिर जाँदै हुनुहुन्छ होला अथवा ढोरपाटनतिर जाँदै हुनुहुन्छ होला, कुस्मातिर स्याङ्जातिर होइन, काठमाडौँ जाँदै हुनुहुन्छ होला, पोखराबाट विभिन्न ठाउँमा जाँदाखेरि अब के कसो छ होइन, राजमार्गहरू के कस्ता छन् अवस्था बुझेर मात्र यात्रा गर्नुहोला। केही जानकारी त म यहाँबाट पनि दिन्छु र पर्सि मंगलबारसम्म मनसुन देशभर फैलिने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरेर असार 5 गते अर्थात जुन 13 तारीकमा पूर्वमा प्रवेश गरेको मनसुन असार 8 गते गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो र जुन मनसुन कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी नपर्दा धान रोपाई प्रभावित हुँदै आएको छ। आज दिउँसो देशैभर साधारणतया बदलिरहने अनुमान गरिएको छ। गएराति कोशी बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी पर्यो। बिहान पनि काठमाडौँ उपत्यकामा हल्का पानी परेको थियो र आज दिउँसो पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ र महाशाखा अनुसार आज राति पनि देशैभरको मौसम बदली हुनेछ। हिजो साँझबाट राति शुरू भइसके पछाडि पोखरा आसपासमा हावाहुरी सहित गडाङ गुडुङ होइन पानी ठूलो नै पर्यो पोखरा आसपासको यो क्षेत्रमा। अब तपाईँकोतिर चाहिँ के कस्तो भयो त ठ्याक्कै थाहा भएन होइन, अहिले कार्यक्रम मार्फत थाहा भइहाल्छ। र तपाईँ अब कतै निस्कँदै हुनुहुन्छ, कता कता के छन् होइन, राजमार्गहरू अवरुद्ध छन् होला, म थोरै जोड्न गइरहेको छु। देशैभर भइरहेको वर्षा र सड़क मर्मतका कारण विभिन्न राजमार्गहरूको यातायात सेवा प्रभावित छ। आज बिहान 9 बजीसम्मको यो तथ्याङ्क हो, अहिले 11 भइसक्यो र केही राजमार्गहरू एकतर्फी र केही पूर्ण रूपमा अवरुद्ध छन्। मेची राजमार्गको इलाम नगरपालिका 9 राजदुवालीमा पहिरो खसेको कारण त्यो पूर्ण रूपमा अवरुद्ध छ। मध्य पहाड़ी लोकमार्गको भोजपुर नगरपालिका 5 मा बाढ़ीका कारण सड़क प्रभावित भएपछि एकतर्फी
त्यहाँ अहिले सुचारू छ र बीपी राजमार्गको हुर्कोट नेपालथोक कन्जुबेटिभ खण्डमा पनि बाढ़ीले जोखिम बनाएको छ। त्यस्तै कुलेखानी फालेक हनुमाने फर्पिङ काठमाडौँ सड़क पनि मरमतका लागि भन्दै पूर्ण रूपमा बन्द गरिएको छ। अरू खासै त्यस्तो अपडेट केही पनि पाइएको छैन होइन। जस्तो पृथ्वी राजमार्ग पोखरादेखि काठमाडौँ पुग्ने एकदम खुला छ। सिद्धार्थ राजमार्ग स्याङ्जा हुँदै एउटा बुडोवल भैरवातिर निस्कने सिद्धार्थ राजमार्ग पनि एकदमै सञ्चालनमा छ र सँगसँगै अर्को यो बागलुङलाई पोखरा बागलुङ राजमार्ग मध्यपाड लोकमार्ग भनिन्छ यो पनि एकदमै पूर्ण रूपमा खुला छ, निर्बाध रूपमा गाड़ी सञ्चालनमा छन् र सँगसँगै बेनी जोमसम सड़क खण्ड पनि एकदमै निर्बाध रूपमा सञ्चालनमै छ। अब अरू खण्डहरू के छन् तपाईँकोतिर पनि यसो त्यस्तो केही छ भने अपडेट गराउँदै गर्नुहोला होइन। यो मध्य असारको बेलामा हामी छौं, यो बेलामा असारे भाका त सुन्नै पर्यो होइन त। अरू खासै त्यस्तो अपडेटहरू केही पनि छैन। अब यही वर्षाको बेलामा कुराकानी हुने भनेकै यिनै कुराहरू हुन् होइन। ओके ठिक छ ल, सुरुवातमा एउटा म असारे भाकालाई जोड्छु यहाँहरू समक्ष, त्यस पछाडि हामी कुराकानीको लागि जुट्नेछौ। कार्यक्रम सुन्दै गर्नुहोला।

नौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: ओके यो रिमझिम पानी पर्यो असारे लोक भागा यहाँको लागि मैले प्रस्तुत गरेँ कार्यक्रम पोखरा कलिङको यो बसाईमा 01 45 43 40 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुला भइसकेको छ यहाँहरूसँग कुराकानी गर्नको लागि। अनिलबाट सबिन यति बेला तपाईँको साथमै छु र आज यो बसाई अन्तर्गत आएर हामी केही गाउँ खाने कथाका प्रश्नहरू यहाँ राख्छौं, सँगसँगै यस्तै खालका रमाइला भाकाहरू पनि गीतहरू पनि यहाँले सुन्न पाउनुहुनेछ र केही महत्वपूर्ण जानकारीहरू छन् भने पनि कार्यक्रममा मैले जोड्दै आइरहेको छु। 01 45 43 40 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर मैले खुला गरिसकेको छु र यहाँहरू यति बेला कार्यक्रम पोखरा कलिन सुन्दै हुनुहुन्छ भने सहभागिताको लागि 01 45 43 40 मार्फत आउन सक्नुहुनेछ, तपाईँसँग कुराकानी गर्नेछु म। हामीलाई फेसबुक लाइभ मार्फत यति बेला क्रममा कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ शिवकुमार विश्वकर्माले, पोखरा 10 औद्योगिक क्षेत्रबाट भाग्य नै फुटेको छ, मन बलियो बनाउँदैमा दुःख पीड़ा कहाँ कम हुन्छ र भाग्य नै फुटेको छ मन बलियो बनाउँदैमा दुःख पीड़ा कहाँ कम हुन्छ र सबै आफूले चाहे जस्तो हुन्छ, सबै आफूले चाहे जस्तो कहाँ हुन्छ र जिन्दगीमा कतिपय कुरा त सहेर पनि मुस्कुराउन सक्नुपर्छ। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आज मौसम शीतल शीतल छ है पोखरा 10 भन्दा हामीलाई शिवकुमार विश्वकर्माले यति बेला क्रममा हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। उहाँले हामीलाई नियमित रूपमा कार्यक्रम सुन्नुहुन्छ पोखरा 10 औद्योगिक क्षेत्रबाट। तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने 01 45 43 40 मार्फत आउनुहोला। के छ कसो छ हाल खबर एकैछिन बुझौँ होइन, तपाईँको ठाउँतिर के हुँदैछ होइन, गाउँघरतिर के छ, रोपाईको मेलोमेसो के हुँदैछ, स्पेसल्ली होइन आज त यो पोखरा पर्यटन परिषदको आयोजनामा असारे रोपाई महोत्सव पनि हुँदैछ, जुन रोपाई महोत्सव खास असारको 15 गते हुनुपर्ने हो तर यो पालि चाहिँ स्पेसल्ली यो भोलि पूर्णिमा परेको हुनाले 14 गते नै रोपाई महोत्सव पोखरा 30 भइरहेको छ र सँगसँगै यता हेम्जामा पनि 6 हेम्जा हिले महोत्सव हुँदैछ, यो असार 15 गते भोलि हुँदै रहेछ त्यहाँ चाहिँ। यो चाहिँ विष्णु पादुका माइकथान परिसर पोखरा महानगरपालिका 25 हेम्जामा हुँदैछ, यो देवीस्थान सेवा समाज पोखरा 25 हेम्जाको आयोजनामा हिले दौड़, रस्साकसी, भाले समाउने प्रतियोगिता, उत्कृष्ट किसान सम्मान होइन, विद्यालय स्तरीय धान रोप्ने प्रतियोगिता, उत्कृष्ट झाँकी प्रदर्शनी, घैटो फुटाउने प्रतियोगिता, त्यस्तै जोड़ी दौड़, माछा समाउने, असारे गीत प्रतियोगिता लगायतका प्रतियोगिताहरू सञ्चालनमा छन्। कृषिमा कृषकलाई प्रोत्साहन विष्णु पादुका मन्दिर हेम्जाको स्थान भन्ने यो मुख्य नारा बनाएर देवीस्थान समाज पोखरा 25 हेम्जामा हिले महोत्सवको आयोजना हुँदैछ, 6 हिले महोत्सव, यो तपाईँले पनि थाहा पाइसक्नु भएको छ। त्यस्तै अर्को कुरा यहाँलाई थाहा नै छ होइन, अब स्पेसल्ली तपाईँले पक्कै पनि थाहा पाइसक्नु भएको छ अब आज कहाँ के हुँदैछ होइन, पोखरा पर्यटन परिषदले वर्षिनी हिले महोत्सव आयोजना गर्दै आइरहेको छ, सबै मौसमका लागि पोखरा भन्ने मूल नाराका साथ यो रोपाई महोत्सव हुने गर्छ र यो रोपाई महोत्सव आज मुख्य नाराका साथ पोखरा 30 सिसुवा देउराली खोलाको छेउमा हुन लागेको हो। 21 रोपाई महोत्सव हो, 21 संस्करणसम्म आइपुगेको छ र पक्कै पनि तपाईँ त्यता हुनुहुन्छ भने पक्कै जान्न सक्नुहुनेछ। थप प्रसङ्गहरूमा जोड्दै अगाडि बढ्नेछु, अहिलेको लागि भने एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते।
1: हजुर साइरम भाइ, साइरम
0: साइराम जमुनाजी।
1: हजुर
0: के छ, आरामै हुनुहुन्छ?
1: हजुर, मैले त हिजो नै उछिने आज नै उछिने के अरे गणेशजीलाई।
0: ए उहाँ अलि पछाडि पर्नु भएको छ अहिले। अनि के छ अरू दिपतिरको हालखबर?
1: यता ठिकै छ,
0: खाना
1: शीतल शीतल छ आजको मौसम।
0: अहिले त सोध्न मिल्छ होला नि त खानाको कुरा।
1: ए हजुर, सोध्न त हिजो अस्ति सोध्नु भयो तर आज पनि सोध्नु भयो, मैले अस्ति भन्नेदेखिबाट लगत खाना
0: चाहिँ भएको छैन खाने तयारी हुँदैछ के छ अवस्था
1: पानी त घरिघरि यसो अलिअलि
0: छिटा
1: पानी त छिटो छिटी परेको छ पानी मर्न लाग्यो भने त चढेमुरो चुङ गर्ने अनि बत्ती झप्पा झप्पा बत्ती गएको गए ठुलो पानी नपर्ने उही चढेमुरो चुङ मात्रै गर्छ अनि बन्द हुन्छ त्यस्तै छ
0: त्यही त है अनि तपाईँको त्यो तपाईँले यो हिलोमा पस्न छोडे कति वर्ष भयो
1: हिलोमा पस्न छोडेको कति वर्ष भयो जहिलेदेखि सेन्जा छोडियो
0: अनुमान
1: छपन्न के अरे
0: हजुर
1: छत्तर सालदेखि हो
0: छत्तर सालबाट छोडियो होइन
1: हजुर
0: छत्तर भनेपछि धेरै नै वर्ष भइसकेको छ ल
1: भयो
0: तिरासी छ वर्ष भइसक्यो छ ल
1: छ वर्षै भयो यहाँ पहाडा बसेको पनि अनि त्यति बेलादेखि नै हो
0: ल अब ठिक छ यो
1: पहाडा आएपछि अब कता जानु अब यता वरिपरि खेत छैन उता लामाचौरबाट नि उता कता कतातिर भुर्जुङ खोला जाने बाटोतिर त्यता छन् धेरै खेतहरू है
0: त्यतातिरबाट त माथि अर्मलाको फाँड छ अझै बाँकी
1: हजुर अब त्यता अरमल्ला कता कता छ त्यतातिर गएको छैन म अनि भुर्जुङ खोला गएको स्याङ्जा हुँदै त्यही भएर मैले ठुलो फाँट देखेको थिएँ कि त्यता हाम्रो स्याङ्जामा लामा फाँट अन्य छ
0: ए हजुर हजुर
1: एकदमै त्यहाँ पनि त्यही के भन्छ सीमा छेत्री के मेयर हुनुहुन्छ त्यति बेला त्यहाँ त्यस्तै हिले महोत्सव भएको थियो के अरे असार पन्ध्रको महोत्सव रोपाई अनि
0: ए ल ठिक छ
1: त्यसपछि आजकल हिलोमा कुच्याकै छैन भनौँ अब आफूले अब धानसान रोपिराखेको अब सम्झना त आउँछ है तर के गर्नु अब यस्ता दिन गए काम गर्न सक्न पनि छोडियो
0: अब ती दिन भनेको सम्झनी पानी छम्कनी भने जस्तै
1: हजुर त्यही हो
0: अरू केही विकल्पै छैन नि होइन अब सधैँ कहाँ सकिन्छ र समय परिस्थिति अनुसार त हो नि होइन ल ठिक छ कति नम्बर रोज्नुहुन्छ दिदी
1: मिलाउनु त सकिन्न के अरे अब एक नम्बरै रोजाउन त आज
0: ल सुरुमै आउनु भएको छ एक नम्बरको प्रश्न तपाईँको लागि है त ल घुमाउने थालको पेटभरि घाउ के होला
1: हामी महिलाहरूले गाह्ने टपहरू
0: पुरुषले नि गाँदैनन्
1: पुरुषले त अलि गाँदैनन् त महिलाहरू भित्र पर्छ प्राय जसो तर पुरुषहरूले पनि कसैले त जान्नुहुन्छ होला सिक्ने कोसिस हाम्रो आमाले हामीहरूले गाँच्दाखेरि हाम्रो दाइले पनि ठुन्दै कान्छ दाइले बरु मतलब गर्नुहुन्थेन माइले अहिले अमेरिका हुनुहुन्छ दाइले चाहिँ म पनि गाँच्छु भनेर कोसिस गर्नुहुन्थ्यो कि कोसिसै त हो नि ठुलो कुरा भन्ने है
0: एकदम एकदम एकदम
1: त्यसरी कुनै कुनै हुनु त्यसरी एकदमै रुचि राख्ने पनि महिलाहरूले गर्ने काम मात्रै हो भनेर नमान्ने पुरुषहरू पनि त हुनुहुन्छ नि त
0: एकदम एकदम एकदम ल ठिक छ एकदम सही जवाब दिनुभएको छ सुन्दै गर्नुहोला अहिलेको लागि छ होइन
1: आज गीत भएको रोज्नु कसैले रोज्नु भयो र
0: ल भनिहाल्नुहोस् त है त
1: असारे गीत साह्रै मिठो बजिहाल्यो
0: हजुर
1: अनि त्यो अस्तिको गीत स्थगित छ धर्मदा थापा बुवाले गाउनु भएको के अरे हो तारे भन्ने पनि भयो त्यही बजाइदिनु भयो नि
0: हुन्छ हुन्छ है त ल ओके उहाँ जमुना तामाङ हामीलाई दिपबाट फोन गर्नुभएको थियो पालो तपाईँसँग कुराकानी गर्ने हो 061-5340-40 उहाँसँग कुराकानी भइसकेको छ गाउँ खाने कथा मैले एउटा सोधिसकेको छु नम्बर एकमा रहेको गाउँ खाने कथा बाहिरिसकेको छ अहिलेको लागि अर्को एकजना आउँदै हुनुहुन्छ साथी उहाँलाई स्वागत गरौँ है त कहाँदेखि को हुनुहुन्छ यति बेला क्रममा नमस्ते
2: हेलो नमस्ते सबिनजी नमस्ते गुड
0: नमस्ते गुड मर्निङ गणेश गुरुङ के छ हालको
2: हजुर एकदम ठिक छ आरामै छु हजुरहरू पनि सबैजना आरामै हुनुहुन्छ होला
0: हजुर एकदम ठिकठाक नै छ आज जमुनानीले उछिने भन्नुभयो तपाईँ अहिले पछि पर्नुभयो है
2: सुमी फोन गर्ने भनेको खै ठ्याक्कै बिजी भयो थियो अनि दिदीले गर्नुभयो रहेछ
0: एकदम अनि के छ त माटे पानीतिर हालको
2: हजुर अब सबै ठिकै छ भनौँ आज शीतल शीतलै छ के रे
0: शीतल देवी आसपासमा हुनुहुन्छ शीतल भइनिहाल्यो माटे पानीतिर हुनुहुन्छ पानीको समस्या भएन नि होइन अनि शीतल देवीतिर भएपछि शीतल नभएर कहाँ हुँदा हुन्छ त होइन के छ अनि तपाईँले चाहिँ यो हिला पस्न छोडेको हिलामा काम गर्न छोडेको कति वर्ष अघि भयो होला अनुमान पहिला त काम गरियो होला
2: गाउँमा त 20-25 वर्षै भयो होला सर
0: हो तपाईँको त अब यो शताब्दी
2: 20-25 वर्षै भयो पहिला त गाउँमा एकदम गरेकै हो खेतमा गाउँमा त्यति बेला हाम्रो परिवार बाबुको दाजुभाइहरूले छुटेको थिएन सबै जोइन्ट फ्यामिलीमै थियौँ तैपनि बाबाहरू फेरि बाबा कोही बिचमा कोही यहाँ पोखरातिरै बसेर एउटा साल त म एक्लैले गरेछ
0: क्या
2: केटा मान्छे भनेको म आमाले आली लाउने बहिनीहरूले धान रोप्ने यस्तो गरेर एक साल त सबै गोरु बिहान गोरु खोल्नेदेखि लिएर अब बेलुका त अब भुइँ फाँडतिरै छोड्ने नै भयो के अरे अब बिहान बेला उनीहरू फेरि कटकट जान्छ फेरि खोजेर ल्याएर फेरि नारेर एक्लैले
0: बेलुकी यतिकै छोडिदिने गोरु है त्यसलाई यसो अब बिहान
2: घाँस त्यो खर खर खरबारीहरू हुन्छ के अरे वरिपरि खरबारीहरू छोड्छ त्यो त वरिपरि बस्छ अब त्यो अरू कुरा गऱ्यो भने त धेरै हुन्छ एकचोटि त एउटा गोरु त ऊ त गोठतिर माथि एउटा माथि गोठ थियो फेरि लेकमा गोठमा माथि बस्थ्यो जहिले पनि फेरि बेलुका भएपछि राति राति माथि जाँदो रहेछ एउटा गोरु चाहिँ यस्तो दुःख दिन्थ्यो अहिले नि सम्झना आउँछ त्यो गोरु लेकमा जाने राति राति जाँदो रहेछ लेकमा फेरि वहीँ जान्थ्यो गोठ थियो माथि एउटा गोठमा त्यहाँ माथि बस्थ्यो कि र हिउँ बर्खतमा जहिले नि माथि बस्थ्यो हो यस्तो दुःख दिएर एकदम सम्झना छ एक ताको त मजाले गर्यो अनि पहिला सानो सानोमा नि बाबाहरूसँग गरिन्थ्यो धेरै गरियो आधार त गरियो त्यही त 20-25 वर्षै भयो होला सर

0: अब चाहिँ केही वर्षपछि त अब यो केही रास्तो छैन। एक्चुअली त यहाँ अब कुँडहरूको फाँटमा पनि भएको थियो होइन, कुँडहरूमा पनि त ठुलो फाँट थियो नि त पहिला, अब अहिले हेर्नुहोस्
1: सबै सबै ठाउँ फुलबारी फाँट पनि त्यत्रो थियो उता
0: बुढामा। तपाईँले तपाईँले जाने बेला धेरै ठुल्ठुला थियो होला नि फाँटहरू होइन,
1: उता बिरौतातिर नि
0: अनि
1: त्यत्रो खाली फाँडहरू थियो, अब खोइ सबै अब बिल्डिङ ठडियो त्यस्तै छ अब।

0: από Μαούρι.
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी

0: स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9927।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
3: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
4: मम्मी गर्मी भयो के चिसो पिउन
5: पिउनलाई चिसो उठाउ हटे
4: गर्मीमा नयाँ ट्रिक
5: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
4: चिसो हरे।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
1: यहाँ अत्याधुनिक 3D टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी

0: Hello, Pokhara calling.
1: कमर्शियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ म्यानको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकैछिन यो गीत सुनौ हो हो माले हो हो भन्ने यो धर्मराज थापाले गाउनु भएको हो कि अर्कै हो कि जस्तो लाग्यो मलाई रामचन्द्र काफ्लेले गाउनु भएको छ धर्मराज थापाकै सुन्नुपर्छ है त

ओके, खासमा मैले धर्मराज थापाले नै गाउनु भएको गीतलाई खोज्ने क्रममै छु अघि. ओके, हो यही गीत नै हो है. ल, यही सुन्नुपर्छ एकैछिन, त्यस पछाडि म आउँछु.

What? अनौ हलो समय बाजो खान्छ कमाई हिउँद वर्षा भरी

0: गोरु लगाएर एक दिनभरि गर्ने काम चाहिँ ट्र्याक्टरले 10 मिनटमा सकिदिन्छ भने प्रविधिको प्रयोग अनुसार नै अगाडि बढ्नुपर्छ। त्यो स्वाभाविक पनि हो। अहिलेको लागि एकजना साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। अहिले कहाँदेखि को हुनुहुन्छ? नमस्ते।
1: नमस्ते सोमेन गुरु, गुड मर्निङ।
0: गुड मर्निङ, गुड मर्निङ। के छ हाल खबर? नाम के अरे तपाईँको? अमर ध्वज गुरुङ। लिथुआनीबाट होइन? लिथुआनी। अनि के छ हाल खबर अमरको?
1: के हुन्छ हजुर, तपाईँको जाने कार्यक्रम सुन्ने बस्ने
0: हो? शिशुवातिर झरिएन अनि?
1: शिशुवातिर अब झरिन, पानी पर्छ कि थाने?
0: ए, त्यहाँ पुरै रोपाई महोत्सव हुँदैछ खोला छेउमा अनि? होइन, आज हो, आज भोलि त पूर्णिमा, नआउने भयो भनेर आजै हो। अनि के छ त्यतातिरको हालखबर? रूपाताल भन्दा माथि भन्नुभयो कि कता अरे? रूपातालको सिरान। अनि के छ रोपाई कति भयो तपाईँको? अझै छ बाँकी? ए, अनि हो हो माले हो कि हो हो ट्र्याक्टर हो? है ए, दुइटै हो ट्र्याक्टर पनि हो माले पनि हो? ए, हाते ट्र्याक्टर है? ए, गाह्रो रहेछ त्यसो भए त। अनि के छ त अरू? पानी पर्ला जस्तो छ कि के छ त्यतातिर? है, ल एउटा असारे भएको गाउँ नि त।
1: बुढो मान्छे जान्दैन हजुर
0: हो? यसो गुनगुनाइन्छ है कहिले काहीँ त हो?
1: यसो
0: ल त ल आहा ल ल
1: आयो बनेको त रहेछ यत्रो यत्रो मलसात्र दिन पनि झल्यो, दिन पनि झल्यो, रात पनि पर्यो, माया नाया हरा यतै बनाम भुइँ थाप्रो।
0: ल धेरै धेरै धन्यवाद, एकदम मिठो यो असारे भएको सुन्नु पाइयो। अनि कति नम्बर रोज्नुहुन्छ?
1: कति बाँकी गयो कि कति छ?
0: ए, एक नम्बर, आठ नम्बर गयो, अरू सबै बाँकी छ।
1: ल दुई नम्बर
0: दुई नम्बर है?
1: हजुर
0: ल दुई नम्बरमा रहेको प्रश्न तपाईँको लागि, बिस तले घरको झालना ढोका के होला?
1: कसो अरे?
0: बिस तले घरको झालना ढोका के होला?
1: बिस तले घरको झालना ढोका
0: बाँस हो?
1: हजुर।
0: ठ्याक्कै जान्नुभयो तपाईँले?
1: जान्दछु नि।
0: ल ठिक छ, अब फेरि पनि कुराकानी गर्दै राखौँ ल, अहिलेको लागि छुटौँ है त।
1: धन्यवाद।
0: नमस्ते। हुनुहुन्थ्यो हामीलाई रूपाताल भन्दा माथि, रूपातालको सिरान ठ्याक्कै लेतेनीबाट अमर ध्वज गुरुङ हुनुहुन्थ्यो। एकदमै रेडियो अन्नपूर्णलाई निकै माया गर्नुहुन्छ। दुई दिन रोपाई भएछ, अब दुई दिन पछाडि चाहिँ अब फेरि एक दिन, अझै चार पाँच दिन बाँकी छ भन्दै हुनुहुन्थ्यो। यस्तै हो, कोही कोही ठाउँमा रोपाई सुरु पनि हुँदैछ होइन। यहाँहरू पनि कार्यक्रम पोखरा कल सुन्दै हुनुहुन्छ भने 0165 43 40 मार्फत आउनुहोला। हामी यो विशेष दिनमा छौँ, फेसबुक लाइभ त अब लाइभ नै भइसकेको छ होइन, सायद कपीराइट लायो होला के अरे, अनि त्यस पछाडि यो कनेक्सन लस्ट भयो, गीत बजाउन पाइँदैन, के गर्ने होइन, गरिखान नि गाह्रो छ कि। ल फेसबुक लाइभ मार्फत हामी सुनिन सकेका छैनौ। मैले थोरै जोडे अघि यो जुन रोपाई महोत्सवको कुरा थियो, आज पोखरा तीस देउराली खोलाको छेउमा यो रोपाई महोत्सव हुँदैछन्, पोखरा पर्यटन परिषदको आयोजनामा र वडा स्तरीय कृषि सञ्जालको व्यवस्थापनमा महोत्सव हुन लागेको हो। पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउनु महोत्सवको मुख्य उद्देश्य रहेको छ। तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणाली, खेतीयोग्य जमीनको संरक्षण गर्ने, युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्नेका साथै कृषकहरूको सम्मान गर्ने लक्ष्यका साथ महोत्सव आयोजन गर्न लागि अध्यक्ष तारानाथ पहाड़ीले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा महानगर कृषि कृषकहरूप्रति उद्धार रहेको बताउँदै यस्ता कार्यक्रममा लेख्छ।

र कृषि भूमिहरूलाई समेट्नुपर्ने बताउनुभयो। पोखरामा हुने कृषि बालीका सम्भावनाहरूको चर्चा गर्दै माटो सुहाउँदो बालीका लागि कृषि योग्य भूमिलाई सदुपयोग गरी सदुपयोग गर्न सम्पूर्ण कृषकलाई आग्रह समेत गर्नुभएको छ। तपाईँले पक्कै पनि यो जानकारीबाट धेरै कुरा थाहा पाउनुभयो होला। र त्यहाँ विभिन्न कार्यक्रमहरू पनि हुँदैछन् होइन, तपाईँ जान्न सक्नुहुन्छ। बल्ल त शुरू हुँदैछ महोत्सवलाई थप रोचक र मनोरञ्जनात्मक बनाउनको लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ। महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू राजु परियार, शिवहरि ढुङ्गाना, जीवन दाहाल, मधु थापा मगर, तोलासा जीसी आदिको विशेष सांगीतिक प्रस्तुति समेत रहनेछ। र त्यहाँ महोत्सवमा जुन यो पोखरा तीसको देउरालीमा खोलाको छेउमा हुन लागेको महोत्सवमा चाहिँ के हुँदैछ त भन्दाखेरि हल गोरु दौड़ प्रतियोगिता, असारे भाका सहितको रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, स्वदेशी तथा विदेशी महिला पुरूष दौड़, पत्रकारको लागि हिलो दौड़, त्यस्तै रस्साकस्सी दौड़, रोचक प्रतिस्पर्धाहरू सञ्चालन हुनेछन्। सोही अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट कृषकहरूलाई विशेष सम्मान समेत गरिने कार्यक्रम रहेको छ। तपाईँ पनि जान सक्नुहुन्छ। मैले डिटेलमा यहाँलाई भनिदिए 21 रोपाई महोत्सव जुन आज पोखरा तीस सिसुवाको देउराली खोला छेउमा हुँदैछ। यहाँहरू जानुहोला, यो ऐतिहासिक अवसर हो। सधैँ यस्ता अवसरहरू पाइँदैन किनकि पोखरा पर्यटन परिषदले पोखराका विभिन्न ठाउँहरू हेर्दै कहिले हेम्जा, कहिले कोडहर, कहिले तल यो के भन्छ यो यता लेक साइड भन्दा उता पामे फाँट होइन, त्यस्तै कहिले तल महतगौँडातिरको फाँटमा होइन, यी ठाउँहरूमा कहिले कता कहिले कता, यसरी नै विभिन्न ठाउँहरू हेर्दै फरक फरक ठाउँको प्रबन्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषदले यो रोपाई महोत्सव गर्दै आएको छ। कहिले यता कसेरीको फाँटमा पनि भयो होइन, एकदमै धेरै जाम भएको थियो त्यहाँ जाँदा, म आफू पनि गएको थिएँ र आज पनि जाने तयारीमा छु। पक्कै पनि तपाईँ हाम्रो भेट त्यता पनि हुनसक्छ, तपाईँ पनि आउनुभयो भने रमाइलो गर्नुपर्छ। भोलि फेरि हेम्जामा छ छैटौं हिले महोत्सव, हेम्जाको यो जुन विष्णु पादुका जुन क्लब होइन अर्कै देवस्थान युवा क्लबको आयोजनामा हो होइन, त्यता पनि छ र धेरै ठाउँमा यस्ता महोत्सवहरू भइरहेका छन्। अहिले पछिल्लो समय एउटा यो होइन संस्कृतिकै रूपमा विकास भएको छ। असार 15 विशेष फोकस गरेर यहाँहरू सबैजना रमाउनुहोस् होइन, यो हाम्रो परम्परागत शैलीको धान रोपाई भनेको एकदमै गजब हो कि, त्यही भएर यो कुराहरूलाई यहाँले पक्कै पनि मनन गर्नुहुनेछ। विश्वकप फुटबलका खेलहरू भइरहेका छन्। सुनको भाउ आज तोलामा 4,700 रुपियाँले बढेछ है त, यो जानकारी पनि मैले थोरै जोडेँ यहाँलाई। र आज चाहिँ कता कता के हुन्छ भने यहाँ भर्खरै मात्र मौसम पूर्वानुमान महाशाखाको बुलेटिन आयो, मैले यो थोरै जोडेँ। यो बुलेटिन अनुसार आज पूर्वका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ, त्यस्तै कोशी प्रदेश र तराई प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको भनेर भनिएको छ। आज दिउँसो साधारणतया बदली नै रहन्छ मौसम र आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती र महाकालीका सहायक नदीहरूमा पानीको बहाव तहभन्दा तल नै छ, ढुक्कसँग भन्नुहोला। पर्सि मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना छ र यो बेलामा अब खोलाको छेउछाउ नदीका तटीय ठाउँहरूमा चाहिँ जाने काम नगर्नुहोला किनकि जोखिम अलिक बढ़ी नै रहन्छ। अन्तिममा छ एउटा असारे भाकालाई मैले फेरि भोलिको श्रृङ्खलामा पनि सुनाउला, एउटा गजबको रतौली रतौली पाराको छ कि एउटा गीत होइन, यो कुष्मा पर्वत भन्ने यो गीत यहाँहरूको लागि छोड्दै आजको लागि कार्यक्रमबाट जमुना तामाङ हुनुहुन्थ्यो दिपबाट, गणेश गुरूङ माटेपानीबाट, अमरजोत गुरूङ रूपातोलको माथि सिरानबाट हुनुहुन्थ्यो, उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। तपाईँ हाम्रो भेट अन्य श्रृङ्खलामा पक्कै पनि हुने नै छ र आजको लागि कार्यक्रमबाट सबिन अर्को श्रृङ्खलासम्मको लागि छुटिन्छु। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्। जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 54834।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
0: सम्पर्क मोबाइल 9556192018 9028557710
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764411905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
5: ओहो नासर बे कति छ्याब डिजाइन बे मारैकन किन नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै त हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसानारी बेल्ले छ्याबा पोपिम ओछे
6: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
5: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
5: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 0615808115 9856035815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
8: डिजिटल ठगीबाट बचौं
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
8: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
1: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-85-98-560-83-85।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
5: मम्मी गर्मी भयो के, चिसो पिउ न,
6: पिउ न लाई चिसो उठाउ हर्लिक्स,
5: हर्लिक्स गर्मीमा नयाँ ट्विस्ट,
6: रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स,
5: चिसो हर्लिक्स।
7: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
8: शिखर इन्सुरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट पाउ न्युट्रिसन मिक्स
3: चिसो हर्ले

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: नाइन थ्री पॉइंट फोर।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हटे
3: गर्मीमा नयाँ
2: रिफ्रेसमेन्टमा न्युट्रिसन मिट
3: चिसो हरे।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर.
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165773163582844, वेबसाइट www.lagrandi.edu.np.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274526537526.
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार. 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा. छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई.

0: फेस्टल आईबीएफ केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ
1: यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
0: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
1: साच्चै हो र
0: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईबीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-0084-46-525
2: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-434-032-29 98-028-59-321-61-581-871
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
8: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
7: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
7: अनुभवी एमआरआई टेक्नोलॉजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलॉजिस्ट डाक्टर द्वारा रिपोर्ट रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉले
2: हॉले गर्मी मनाया फिर
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
2: ची सो हॉले
3: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-85 98-560-8385।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162-590-163।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्व

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसिबियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
3: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
4: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
5: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9856-19218, 9808-57710।
1: होम केयर सेवा, होम केयर सेवा,
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्स

0: नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857979277।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: TNT Express.
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 0615901562 5901163।
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 0614504624, 9804546525।

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.mt. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
4: जनरल सर्जरी सबै प्रकारका अपरेसन सेवा
3: मृगौला तथा मूत्र रोग युरो सर्जरी
4: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
3: न्युरो सर्जरी सेवा
4: बाल रोग
3: नाक कान तथा घाँटी रोग
4: मानसिक तथा स्नायु रोग
3: प्रसूति तथा स्त्री रोग
4: छाला यौन तथा कुष्ठ रोग
3: नेत्र रोग
4: दाँत तथा मुख रोग
3: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन मासिक नियमित खोप सेवा
4: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
3: सुविधा सम्पन्न आईसीयू सेवा
4: डिजिटल एक्सरे
3: सिटी स्क्यान सेवा
4: भिडियो एक्सरे इको कार्डियोग्राफी
3: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
4: फिजियोथेरापी युरोफ्लोमेट्री
3: केमोथेरापी
4: सुरक्षित गर्भपतन सेवा
3: होल बडी चेकअप हेल्थ प्याकेज
4: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
3: फोन 061-572-648 572-849
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: कति छ डिजाइन बे मारेगा ना खिनानी खनी तोला
1: खनाई बेवा ना सर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलारी तोला
0: ए नई चाबा मार दुकान पो मोना नई प्रेसोलाई नी चाबा चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो होनी जग मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिसानारी बेल्ले छाबा पोपिन ओछे
1: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान हि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-89-2-77 के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
5: यत्र वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
6: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमाऊ गाउँ सहर फरर।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185686536, मोबाइल 9956700536।
4: मम्मी गर्मी भयो के चिसो पिउना
5: पिउनालाई चिसो उठाउ हरे
4: हरे
5: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्टमा न्युट्रिसन।

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ने
3: हर्ने गर्मीमा नयाँ फ्रेस
2: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
3: चिसो हर्ने

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 54-834।

0: फेस्टल आइबिएफ केन्द्रमा जाओ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट
2: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
0: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लन जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: कोलगेट मैक्स पे निंद्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीत रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218, 9008-57710। होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99277।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834-32-29, 9808-59321, 061-581-871।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-42-6, 537-52।
10: हेलो
11: हजुर, नमस्कार।
10: हेलो
11: नमस्कार काका, सुन्नु भएन?
10: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
11: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
10: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
11: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
10: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
11: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
10: अनि कति बेला बस्छन् त डाक्टर?
11: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
10: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
12: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्यूट्रिसन दिन आयो मौसम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-0-27-29।

0: ओएल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ रिफ्रेसमेन्टमा न्युट्रिसन
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9857-992 77

0: प्राप्त गाउँवर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: गर्ने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
2: फोन 061 590 162 590 1

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 5 53 8 34।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: मम्मी गर्मी भयो के, चिसो पिउ न,
4: पिउ नलाई चिसो उठाऊ हरले
3: हरले गर्मीमा नयाँ ड्रिंक
4: रिफ्रेशमेंट पा न्यूट्रिशन मिक्स
3: चिसो हरले।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, KYC अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-27-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
2: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
3: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 553834
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉर्ने
2: हॉर्ने गर्मी बनाया फ्रिज
1: रिफ्रेशमेंट पाप न्यूट्रिशन मिक्स
2: ची सो हॉर्ने
3: घरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ
4: ई सेवा सबै सधैँ सँगै
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: कुखुरा इन्टरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामीसँग तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज कुखुरा इन्टरनेट तपाईको पहिलो रोजगारी।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
2: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका।
8: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
12: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
11: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
12: साँच्चै हो र?
11: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
12: हो त?
11: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98028-59321-061

0: 200,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061576458, 577903। मौकाको फाइदा उठाउनुहोस्।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रक्रिया पूरा। बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको मनाई, सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको दावी। चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरू एकै मञ्चमा, कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़। 21 संस्करणको असारी रोपाई महोत्सव सम्पन्न, हिलोमा खेल्दै रमाए विदेशी पर्यटक। अमेरिका र इरान बीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। भेनेजुएला भूकम्पमा 24 देशबाट सहायता र 100 उद्धारकर्मी सहयोग। र आईएचएफ ह्याण्डबल ट्रफी विजेता टोलीलाई गण्डकी र कास्की ह्याण्डबलको सम्मान। एन्फा निलम्बन हुनुमा जिम्मेवारहरूलाई कार्यवाही गर्न सांसद श्रद्धा कुंवरको माग। आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083, आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री सोनी मगलेले जवाब दिनुभयो। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राङ्गिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यसै आर्थिक विधेयक 2083माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिकता बढ़ाउने तर्क गर्नुभयो। अर्थशास्त्रको लाफर कर्भको सिद्धान्तलाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले करको दर एउटा निश्चित बिन्दुसम्म बढ़ाउँदा राजस्व संकलन बढ़े पनि त्यसपछि थप वृद्धि गर्दा राजस्व घट्न थाल्ने बताउनुभयो। सरकारले यसपटक उच्च सीमान्त करको दरमा 10% बिन्दुले कटौती गर्ने प्रस्ताव गरेको जानकारी दिँदै उहाँले यसबाट राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने दावी गर्नुभयो। करको दरलाई व्यावहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ़ने उहाँको विश्वास छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आगामी आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पार्नुभएको छ। प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले प्रदेश सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको बताउनुभयो। स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन उहाँले भन्नुभयो। तलब वृद्धि र महँगी भत्ताको कारण चालू खर्चतर्फको बजेट बढ़ाउनु परेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उहाँको भनाई छ। प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उहाँले आगामी दिनमा पनि प्रशासनिक खर्च कटौती र मितव्ययिता कायम गरिने बताउनुभयो। गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलन लगायत विविध कारणले चालू आर्थिक वर्षमा प्रदेश सरकारको कार्य प्रगति अपेक्षित रूपमा हुन नसकेको उहाँको भनाई छ। मुख्यमन्त्री पाण्डेले गोरखाली रबर उद्योग र भिरगुटी कागज कारखाना सञ्चालनको लागि संघ सरकारसँग समन्वय गरिने बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ छ। बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट प्राप्त सुझाव, सल्लाह र जिज्ञासालाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन्दद्वारा प्रदेशसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि समग्र बजेटबारे मुख्यमन्त्री पाण्डेले आफ्नो भनाइ राख्नुभएको हो। बैठकको विशेष समयमा पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले संशोधित दलका नेता खगराज अधिकारीले जननेता मदन भण्डारीको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन्द र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले

सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाब प्रस्तुत गर्नुभएको थियो। गण्डकी प्रदेश सरकारले असार एक गते 32,99,00,000 बजेट सार्वजनिक गरेको थियो। आज एउटै मंचमा उपस्थित भएका नेपालका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको सन्दर्भमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको हो। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचारगोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा उहाँहरूले कम्युनिष्टहरू मिल्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले वामपन्थी एकताको लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउनुभयो। चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने भन्दै उहाँले अब दीर्घकालीन एकता गर्नै पर्ने बताउनुभयो। यसै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताउनुभयो। कम्युनिष्टहरू मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले आजको भोलि नै पार्टी एकता कठिन भए पनि कार्यगत एकताको लागि भने ढिला गर्न नहुने बताउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। एउटा पार्टी मात्र नभई नेपालमा सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको तर कुरा गरेर मात्र केही नहुने उहाँको भनाइ छ। मिल्न सक्नुपर्ने जति मिल्नुपर्ने उहाँले बताउनुभयो। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको तर कम्युनिष्टहरूका नीति सही भएको दावी गर्नुभयो। कम्युनिष्टहरूसँगै सबै लोकतान्त्रिक शक्ति मिलेर अहिलेको प्रतिगमनलाई पराजित गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गर्नुभयो। यसका लागि वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारिएको पुस्तकका लेखक रमेश रुसेन राईलाई 2,00,000 रूपियाँको पुरस्कार हस्तान्तरण गर्नुभयो। पोखरामा वर्षायाममा पर्यटन प्रवर्तन गर्ने उद्देश्यले आयोजना हुँदै आएको असारी रूपाई महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन्। पोखरा पर्यटन परिषदले 21 संस्करणको महोत्सव असार 15 पूर्णिमा परेकाले एक दिन अगाडि आइतबार आयोजना गरेको हो। पोखरा महानगरपालिका 30 देउराली खोला किनार स्थित खेतमा आयोजित महोत्सवमा भारतीय सहित विभिन्न मुलुकका पर्यटकले हिलोमा खेलेर रोपाई गर्दै नेपाली कृषि संस्कृतिको अनुभव लिए। स्थानीय किसानको करिब 8 रोपनी क्षेत्रफलमा 4 हल गोरूले जोतेको खेतमा महोत्सव सञ्चालन गरिएको थियो। परिषदका अध्यक्ष तारानाथ पहाड़ीले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार हिलोमा रमाउनकै लागि केही विदेशी पर्यटक यही समयमा नेपाल आउने गरेका छन्। यस वर्ष सार्वजनिक विदा परेकोले आन्तरिक पर्यटकको सहभागिता पनि उल्लेखित रहेको उहाँले बताउनुभयो। पोखरा सबै मौसमका लागि भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा हलगोरु दौड़, असारे भाकासहित रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने विदेशी तथा स्वदेशी महिला पुरूष हिलो दौड़, पत्रकार खुल्ला हिलो दौड़ र रसाकसी प्रतियोगिता सञ्चालन गरिएको थियो। परिषदका महासचिव जीवनराज सापकोटाले कृषि पर्यटन र स्थानीय संस्कृतिको संरक्षणसँगै कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार परम्परागत धान खेती प्रणाली जोगाउने, युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्ने र बाँझो जमीन उपयोगमा ल्याउन महोत्सवले प्रेरणा दिने विश्वास गरिएको छ। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने माध्यमका रूपमा रोपाई महोत्सवले पोखराको पहिचानलाई थप बलियो बनाएको बताउनुभयो। किसानको मेहनतले कृषि, अर्थतन्त्र र खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुगेको उहाँको भनाइ थियो। महोत्सवका अवसरमा महानगरले ज्ञानबहादुर कार्की र कमला पालपाली खड्कालाई उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ। दुवैलाई नगदसहित सम्मान पत्र प्रदान गर्दै कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गरिएको महानगरले जनाएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा स्वीकृत भएको हो। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदको लागि संघीय संसदको विधेयक शाखामा प्रस्ताव पेश गर्न आग्रह गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सहकारीबाट पीड़ितको रकम फिर्ता गराउन विधेयक ल्याइएको बताउनुभयो। उहाँले सहकारी समस्यालाई वास्तविक रूपमै समाधान गर्न सरकार कटिबद्ध भएको बताउँदै विगतकै सरकारको योजना अनुसार चक्रीय राहत कोष खड़ा गरिएको जानकारी दिनुभयो। छलफलमा सांसदहरू नरेन्द्र कुमार केरूङ, अशोक कुमार चौधरी, समीक्षा बाँसकोटा, बासना थापा, गंगालक्ष्मी अवाल, खड्कबहादुर साई, हरिमोहन भण्डारी, गणेशबहादुर विश्वकर्मा, बलावती शर्मा, बदन कुमार भण्डारी,
साजिता खातुन सिद्दिकीले भाग लिनुभयो। सांसदहरूले सहकारीलाई आर्थिक रूपान्तरणको खम्बाका रूपमा स्थापित गर्दै यसलाई व्यवस्थित र पारदर्शी गर्नुपर्ने बताउनुभयो। उहाँहरूले सहकारी ठगीमा परेर दैनिक गुजारामा चल्नुपर्ने व्यक्तिहरू मारमा परिरहेको सन्दर्भमा पीड़ितहरूलाई राहत र क्षतिपूर्ति दिन कानूनी संशोधन आवश्यक भएकोमा जोड़ दिनुभयो। सहकारी ठगी गर्ने जोसुकैलाई कानूनी कार्यवाही गर्न खुट्टा नकमाउन आग्रह गर्दै उहाँहरूले चलिरहेको संसद स्थगन गराएर अध्यादेशबाट विधेयक ल्याउने प्रवृत्ति अन्त्य गर्न पनि माग गर्नुभयो। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित सरकारले यस वर्ष 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 विविध कार्यक्रमका साथ मनाउने भएको छ। जलवायु परिवर्तनका चुनौती बीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ़ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागि कृषि विभागले जनाएको छ। कृषि विभागले विक्रम सम्वत 2061 मनाउन थालिएको राष्ट्रिय धान दिवसको 23 औं संस्करण असार 15 गते सोमबार देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै धान दिवस मनाउन आग्रह गरेको छ। कृषि विभागका महानिर्देशक तथा 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलले धान दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान परिवर्तनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दिवसलाई सफल बनाउन सबै सरकारवाला तथा संचार माध्यमलाई सक्रिय सहभागिताको लागि अनुरोध समेत गर्नुभएको छ। महानिर्देशक सञ्जेलको यही असार 15 गते सोमबार नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा विशेष समारोहका साथ मनाइने कार्यक्रम रहेको जानकारी दिनुभएको छ। साथै समारोहमा धान उत्पादन

धान दिवस समारोहमा धान उत्पादन अनुसन्धान तथा प्रवर्धनमा योगदान पुर्याएका कृषक वैज्ञानिक उद्यमी र पत्रकारलाई सम्मान तथा पुरस्कृत पनि गरिने भएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल ग्रास उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 81-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। यद्यपि देशलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकोले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुग रहेको उल्लेख गरेको छ। जलवायु परिवर्तनको कारण हुने सुक्खा बाढ़ी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको जनाउँदै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषदले सुक्खा र डुबान दुवै सहन सक्ने धानका उन्नत जात विकास गरी किसान स्तरमा प्रवर्धन गरिरहेको पनि विभागले जानकारी दिएको छ। कागको कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू व्यापक रूपमा फैलिएको पुष्टि भएको छ। त्यहाँको कागमा बर्ड फ्लू रोग देखिएपछि उपत्यकाभर फैलिएको विज्ञले बताएका छन्। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकोले उपत्यकाभर फैलिएको बताउनु भएको छ। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिन्छ तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन। सदर चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको छ। उहाँले भन्नुभएको छ संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँमा रोग सार्ने गरेको दाहालले बताउनु भएको छ। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन अनि त्यही मरेको कागले बर्ड फ्लू सार्ने गरेको छ। कागको सुलीले पनि धेरै नै बर्ड फ्लू सार्ने गर्दछ दाहालले भन्नुभएको छ। हाल काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा लिइसकिएको बताउनु भएको छ। बर्ड फ्लू पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
1: उपचार हुने रोगहरू
2: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
1: अपरेसन पश्चात दुखाई कम हुने
2: उपचार गरेपछि छिटो निको हुने
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
2: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
3: फोन 061-590-162-590-163
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा ब्ल्याक फिल्म प्रयोग गरेर सञ्चालन गरिएका 57 सवारी चालकमाथि कार्यवाहीसहित जरिवाना गरेको छ। आइतबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका ती सवारी साधन चालकलाई जरिवानासहित कार्यवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। कार्यालयका प्रमुख काफ्लेका अनुसार कानून विपरीत सवारी साधनमा कालो सिसा प्रयोग गर्न नपाइने व्यवस्था रहेकाले नियम उल्लंघन गर्ने सवारीमाथि निगरानी बढ़ाइएको हो। पछिल्लो समय निजी तथा सार्वजनिक सवारी साधन विशेष गरी माइक्रोबस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ़दै गएपछि ट्राफिक प्रहरीले त्यस विरूद्ध विशेष अभियान सञ्चालन गरेको जनाइएको छ। प्रहरीका अनुसार कालो सिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकोले साना हतियार, लागु औषध, सुन तथा अवैध मुद्राको सर्वसार, फरार अपराधीको आवजाव तथा विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएको छ। ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 39 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारी साधनको रंग, सीट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी कुनै पनि प्रकारको हेरफेर गर्न नपाइने व्यवस्था गरेको जनाएको छ। ट्राफिक प्रहरीले कानून विपरीत कालो सिसा प्रयोग गर्ने सवारी साधनमाथि आगामी दिनमा पनि निगरानी र कार्यवाहीलाई निरन्तरता दिने जनाएको छ। अबको तीन दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तलाई भूभागका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी, मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बारी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेको बेला अबका केही दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग, हर्मज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किगोमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य इलाकामा आक्रमण गरेको छ। यी क्षेत्रमा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लटीमा ब्यालेस्टिक क्षेपणास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एकअर्कालाई जुन 17 हस्ताक्षर भएको 14 बुद्धि युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमणले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। भेनेजुएलामा केही दिन अघि देशलाई झड्का दिने विनाशकारी दुई ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन्। शनिबार टेलिग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भन्नुभएको छ, अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री, 86 विशेष कुकुर खोज टोली र 2741 भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको छ, जसले भेनेजुएली टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। सीएनएनका अनुसार भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले दिएको अध्यावधिक जानकारी अनुसार बुधबार भएको विनाशकारी दुई भूकम्पबाट कम्तीमा 1430 जनाको मृत्यु भएको पुष्टि भएको छ। उहाँले 3238 जना घाइते भएको र 3142 परिवार घरबार विहीन भएको बताउनु भएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग, आईएचएफ ट्रफी जोन 2 U18 र U20 नेपाली राष्ट्रिय पुरूष ह्याण्डबल टोलीलाई आइतबार पोखरामा एक कार्यक्रम गरी स्वागतसँगै सम्मान गरिएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघले संयुक्त कार्यक्रम आयोजना गरी टोलीलाई स्वागतसँगै सम्मान गरेको हो। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको आयोजनामा सो ट्रफी गत जेठ 26 31 बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको थियो। सो प्रतियोगितामा नेपाली राष्ट्रिय U18 टोलीले ऐतिहासिक तेस्रो स्थान हात पारेको थियो भने U20 टोलीले 5 स्थान प्राप्त गर्न सफल रहेको थियो। प्रतियोगितामा दक्षिण मध्य एसियाली 7 राष्ट्रहरूको सहभागिता रहेको थियो। गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले नेपाली राष्ट्रिय U18 टोलीले ऐतिहासिक सफलता हात पारे पनि नेपाली ह्याण्डबलको विवादको कारण ओझेलमा परेको बताउनुभयो। कार्यक्रममा आफ्नो भनाई राख्दै कास्की ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापाले यो ऐतिहासिक जीतले नेपाली ह्याण्डबल खेलको विकासमा नयाँ अध्याय
थपिएको बताउनुभयो। कार्यक्रममा टीम प्रशिक्षक एवं नेपाल ह्याण्डबल संघका सदस्य विशाल बस्नेतले नेपाली दुवै टीमले ढाकामा प्रभावशाली खेल प्रदर्शन गर्दै अन्य टीमलाई समेत सोच्न बाध्य पारेको बताउनुभयो। सो अवसरमा गण्डकी प्रदेश ह्याण्डबल संघका उपाध्यक्ष एवं पूर्व राष्ट्रिय ह्याण्डबल खेलाड़ी शान्ति थापा वैद्य, प्रशिक्षक एवं राष्ट्रिय खेलाड़ी दिनेश श्रेष्ठ, कास्की ह्याण्डबल संघका पदाधिकारीहरू, प्रशिक्षकहरू, रेफ्रीहरू लगायतको सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसद श्रद्धा कुँवरले अखिल नेपाल फुटबल संघ यान्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट अनिश्चितकालीन निलम्बनमा परेको विषयमा आवश्यक अनुसन्धान गरी जिम्मेवारहरूप्रति कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कुँवरले विश्वकप फुटबल चलिरहेको बेलामा नेपाली फुटबल निलम्बनमा पर्दा नेपालको प्रतिष्ठामा धक्का पुगेको बताउनु भएको छ। सांसद कुँवरले यान्फा निलम्बनले नेपालका खेलाड़ी र राष्ट्रकै प्रतिष्ठामा आएको बताउँदै नेपालमा प्रतिभाको अभाव नभई खेल प्रशासनमा सुशासन र पारदर्शिता तथा सक्षम व्यवस्थापनको अभाव रहेको जिकिर गर्नुभयो। सीमित स्रोत साधनका बावजूद पनि सावित्रा भण्डारी, प्रीति राई लगायतका नेपाली खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मंचमा नेपालको गौरव बढ़ाएको उल्लेख गर्दै उहाँले खेलाड़ीहरूले आफ्नो क्षमताले कमाएको सम्मान संस्थागत कमजोरीको कारण बारम्बार संकटमा पर्दै आइरहेको बताउँदै सरकारको ध्यानकर्षण गराउनु भएको छ। उहाँले एकातिर घरेलु प्रतियोगिता लामो समयसम्म सञ्चालन हुन नसक्दा नयाँ पुस्ताका युवाहरूमा फुटबलप्रतिको आकर्षण र उत्साह घट्दै गएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा संघलाई एकै दिन वा कुनै एउटा घटनाको आधारमा निलम्बन नगर्ने र यसका निश्चित मापदण्ड, सूचक र प्रक्रिया हुने बताउनुभयो। उहाँले नेपाली फुटबलको यो अवस्था ल्याउने जिम्मेवार व्यक्तिहरूप्रति छानबिन गरी कानूनी कार्यवाही अगाडि बढ़ाउन माग गर्नुभएको छ। साँझ छ बजेको अनुवर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रक्रिया पूरा। बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको बनाई सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको दावी। चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरू एकै मंचमा, कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा उनीहरूको जोड़। 21 संस्करणको असारी रूपाई महोत्सव सम्पन्न, इलोमा खेल्दै रमाए विदेशी पर्यटक। अमेरिका र इरानबीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। भेनेजुएला भूकम्पमा 24 देशबाट सहायता र 100 उद्धारकर्मी सहयोग। र आईएचएफ ह्याण्डबल ट्रफी विजेता टोलीलाई गण्डकी र कास्की ह्याण्डबलको सम्मान। एन्फा निलम्बन हुनुमा जिम्मेवारहरूलाई कार्यवाही गर्न सांसद श्रद्धा कुँवरको माग। हवस् त, साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Interview to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न ICU सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ECG, EEG, PTA,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-572-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन हाम्रो धन,
2: डरलोबाट जोगाउन गरौ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर, अनि तिमी नि?
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि एनटीएचएमसीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
11: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905, मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
12: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
13: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
13: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
14: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
14: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
14: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0165-91-728, मोबाइल 98560-0729।
15: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
16: एनएमबी क्यापिटल को एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
1: सुत्केरी नवजात शिशु को हेरचाह
2: कैंसर सर्जरी राहतकारी हेरचाह
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
2: डाक्टर लैब सेवा
1: औषधि डेलीवरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढ़ी बजार फोन 061-411-777 मोबाइल 98-560-9972 77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536 मोबाइल 98-560-0536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98-560-48-082 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-625-27-426-537-526।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल्स नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
7: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ शेयर गर्दिम कि क्या हो
8: पख्नुस् नानी जे पाए त यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल्स नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामी

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-579-849।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
6: टाइम चेक,
7: यति बेला साँझको 7 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। मन्त्री परिषदको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन्। यसो त बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिश समितिले अध्यक्षका लागि भट्टसँगै बोर्डको पूर्व कार्यकारी निर्देशक डाक्टर नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक मुकुन्द छेत्रीको नाम सिफारिश गरेको थियो। ती मध्ये सरकारले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मौद्रिक नीतिका लागि सुझाव दिएको छ। रासोपाको केन्द्रीय मुद्रा तथा पूँजी बजार विभागले राष्ट्र बैंकको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि 7 बुधे सुझाव दिएको हो। शेयरधितो कर्जा सुधार र तरलता वृद्धि अन्तर्गत रासोपाले शेयरधितो कर्जामा कम्पनीको वित्तीय सबलता अनुसार फरक एलटीभी रेसियो निर्धारण गर्न, शेयरधितो कर्जाको सीमा कुल कर्जा प्रवाहको आधारमा निर्धारण गर्न र बैंक तथा वित्तीय संस्थाको पूँजी बजारमा लगाइएको लगानी बन्देज व्यवस्थालाई खुकुलो गर्न सुझाव दिएको छ। त्यस्तै रासोपाले पूँजी बजारमा संस्थागत लगानीकर्ताको विस्तार गर्न, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष, म्युचुअल फण्ड, नागरिक लगानी कोष लगायत संस्थाहरूको बजार सहभागिता बढ़ाउन, सक्षम ब्रोकरलाई छोटो अवधिको ऋणपत्र जारी गर्न अनुमति दिन तथा ब्रोकर तथा मार्जिन रिसिभेबललाई धितो मानेर अल्पकालीन कर्जा प्रदान गर्न र लघुवित्त वित्तीय संस्थाहरूमा लगाइएको लाभांश वितरणमा लगाइएको सीमा खारेज गर्न पनि सुझाव दिइएको छ। एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहोर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ़दै गइरहेको छ, जसले गर्दा धेरै जसो समुदाय खाने पानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन्। तर यो परियोजना सञ्चालनमा आएपछि खाने पानी र सरसफाईमा थप पहुँच अभिवृद्धि गर्ने आशा राखिएको एडीबीले जनाएको छ। महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 रूपियाँ नगद प्रोत्साहन पाउने भएका छन्। नगरको 18 नगर सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो। यसअघि 2080 साल चैत 5 गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगर प्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीलाई रू 50,000 नगद प्रोत्साहनको घोषणा गरेका थिए। सो अनुसार हालसम्म बर्दिवास 12 एक जोड़ीले मात्रै प्रोत्साहन रकमको दावी गरेर लिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ। जम्मा 14 वडाको नगरपालिका क्षेत्रमा सबैजसो वडामा मुसार समुदायको बसोबास छ, तर यो उमेर समूह पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोड़ीले मात्रै लिनुले यिनीहरूमा अझै बाल विवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिवास 2 का सामाजिक राजनैतिक कार्यकर्ता देव नारायण महतोले बताएका छन्। परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्ला गण्डकी नगरपालिका 12 हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरु 5,000 का दरले प्रोत्साहन रकम प्रदान गरिएको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर 12 का किसानलाई नगद प्रोत्साहन वितरण गरिएको हो। वडाध्यक्ष इन्द्र गुरूङले किसानलाई रकम हस्तान्तरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। गुरूङले आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि अभ्यासको संरक्षण पनि आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा खेतीपातीका लागि हल गोरूको प्रयोग क्रमशः घट्दै गइरहेको अवस्थामा यस्ता प्रोत्साहन कार्यक्रमले किसानलाई उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारी तथा शेयरधनीलाई विदेशमा सम्पत्ति भए सो घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाका संचालक प्रमुख कार्यकारी अधिकृत सीईओ उच्च व्यवस्थापकीय तहका पदाधिकारी तथा ठूला संस्थापक शेयरधनीका लागि सर्कुलर जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यो सँगै उक्त पदहरूमा नियुक्ति वा मनोनयन गर्दा अनिवार्य रूपमा सम्पत्ति विवरण सहित नेपाल बाहिर कुनै सम्पत्ति रहेको वा नरहेको, कुनै सम्पत्तिमा धनी वा हिताधिकारी भए नभएको सो घोषणा गर्नुपर्नेछ। राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार यो व्यवस्था नियुक्ति र मनोनयनका क्रममा मात्र नभएर हाल कार्यरत व्यक्तिहरूको हकमा समेत लागू हुनेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा तथा खेलकुद क्षेत्रमा 2,18,30,50,00,000 रूपियाँ बजेट विनियोजन गरिएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट 21,24,34,44,00,000 रूपियाँको 10.28% रहेको जानकारी दिएका छन्। उनका अनुसार चालू आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा 0.47% घटे पनि रकमका हिसाबले भने करिब 7 अर्ब रूपियाँले वृद्धि भएको छ। यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। मकवानपुरका 40 औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, वेद फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन्। औषधि व्यवस्था विभागले तोकेको समयावधिभित्र नवीकरण नगरेकोले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद नेउपानेले बताएका छन्। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिभुवनको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचना तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियत नामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ। 500 दरका नयाँ नोट चलन चल्तीमा आएको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेको 500 दरका नयाँ नोट राष्ट्र बैंकले चलन चल्तीमा ल्याएको हो। एक सूचना जारी गर्दै राष्ट्र बैंकले 500 दरका 30,00,000 थान नयाँ नोट चलन चल्तीमा ल्याइएको जनाएको छ। राष्ट्र बैंकका अनुसार संकेत नम्बर J38000001 T83999999 सम्मका नोट चलन चल्तीमा आएको जनाएको छ। यसअघि राष्ट्र बैंकले 2078 पुष 9 गते 500 रूपियाँ दरका 3,48,000 थान नोट चलन चल्तीमा ल्याएको थियो। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दावी भुक्तानी अन्तर्गत 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जेठ 13 गते स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 भुक्तानी गरिएको थियो। त्यसै गरी जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बाफत 32,13,06,000 निकासा गरिएको थियो भने जेठ 27 गते थप 27,37,78,000 रूपियाँ भुक्तानी गरिएको थियो। सरकारले विगतका वर्षदेखि नै बाँकी रहेको स्वास्थ्य बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई 10,00,000 रूपियाँसम्मको दुर्घटना बीमा गरिदिने भएको छ। गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेसागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई 10,00,000 रूपियाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको हो। त्यसका लागि गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम समावेश गरेको छ। नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाले जीप, टेम्पो, ट्याक्टर, बस तथा टिप्परमा कार्यरत चालक र सहचालकका लागि 10 लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ। त्यसका लागि गाउँपालिकाभित्र सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरिएको छ। उक्त कार्यक्रमले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगंज भन्सार कार्यालयको मासिक राजस्व संकलनमा वृद्धि भएको छ। 100 भन्दा बढ़ीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताएका छन्। उनका अनुसार भन्सारमा कडाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। गत फागुन महिनामा 1,93,38,19,000 संकलन भएकोमा चैत महिनामा 2,14,25,54,000 र वैशाख महिनामा 1,84,28,21,000 रूपियाँ राजस्व संकलन भएको छ। हरेक सामान किनमेलका लागि सीमा पारी भारतीय बजार रूपडिया जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाई गर्दा राजस्व वृद्धि हुनुका साथै नेपालगंजको व्यापार व्यवसाय फस्ताउँदै गएको उनले जानकारी दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,70,00,00,000 बजेट विनियोजन गरेको छ। प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 अनुमान गरिएको छ। त्यस्तै संघीय रोयल्टी बापत 7,00,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,00,000, चालू आर्थिक वर्षको विनियोजनबाट बजत हुने 9,62,00,00,000, सशर्त अनुदान 6,03,58,00,00,000, संघीय समपूरक अनुदान 38,38,00,00,000 र विशेष अनुदानबाट 52,76,00,00,000 प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिला मन्त्री धामीले जानकारी दिएका छन्। आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीको दीर्घकालीन सोच सहित गण्डकी प्रदेश सरकारले लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकरणलाई प्रोत्साहन हुने गरी बजेट ल्याएको छ। गण्डकी प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जितबहादुर सेचनले प्रदेशको आर्थिक सामाजिक रूपान्तरणका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताएका छन्। प्रदेशमा लगानी आकर्षित गरी आर्थिक विकास र रोजगारी सृजनाका लागि मेरो प्रदेश मेरो दायित्व र इन्भेस्ट गण्डकीलाई अभियानकै रूपमा सञ्चालन गरिने उनको भनाई छ। मन्त्री सेचनले लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत कानूनी प्रक्रियागत सुधार गरिने बताएका छन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका हुन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धार लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताएका छन्। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गरेका हुन्। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 लागि 46,58,00,000,000 बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब 13% कम रहेको छ। स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइ सरकारको भनाइ छ। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30,00,000 अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम अर्थात 4,41,00,000,000 अर्थात 0.25% मात्रै कर्जा प्रवाह भएको छ। म्याथ सकिन 1 वर्ष मात्रै बाँकी रहेका सवारी चालक अनुमति पत्र तत्कालका लागि नछापिने भएको छ। एक्सपायर हुन 1 वर्ष मात्रै म्याथ बाँकी रहेका 3.5 लाख लाइसेन्स तत्कालका लागि नछापिने भएको हो। त्यस्ता लाइसेन्सहरू नवीकरण भएपछि मात्रै छापेर दिइने विभागले जनाएको छ। विभागका अनुसार तत्काल चाहिएको खण्डमा भने निवेदनका आधारमा लाइसेन्स छापिनेछ। आँखो खोला जलविद्युत कम्पनीको संचालक समितिमा पाँचजना नयाँ सदस्य निर्वाचित भएका छन्। कम्पनीको 17 र 18 वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीका तर्फबाट प्रतिनिधित्व गर्ने पाँचजनालाई निर्वाचित गरेको हो। निर्वाचन हुनेमा लेखनाथ पोखरेल, सुभाष पौडेल, सविन्द्र उपाध्याय, जोली अमात्य, रामप्रसाद सापकोटा रहेका छन्। लेखनाथ र सुभाष चार्टर्ड अकाउन्टेन्ट हुन्। अब अन्तर्राष्ट्रिय प्रसंग। रिटेल ग्रुप मलेसियाका अनुसार सन् 2026 पहिलो त्रैमासिकमा मलेसियाको खुद्रा क्षेत्रले गत वर्षको सोही अवधिको तुलनामा 3.7% खुद्रा बिक्री वृद्धि दर्ता गरेको छ। यो वृद्धि गत मार्चमा खुद्रा व्यवसायीहरूले अनुमान गरेको 4.4% वृद्धिको तुलनामा कम हो। फेब्रुअरी महिनामा चिनिया नयाँ वर्ष र मार्चमा ईद उल फित्रका साथै सरकारको नगद सहायता कार्यक्रमले खुद्रा खर्च बढ़ाउन सहयोग पुर्याएको आरजेएमले जनाएको छ। भविष्यतर्फ हेर्दा खुद्रा व्यवसायीहरूले दोस्रो त्रैमासिक व्यावसायिक वृद्धि 4.8% पुग्ने अपेक्षा गरेका छन्। गत वर्षको सही अवधिमा 3% गिरावट आएको हुनाले यसपटक लो बेस इफेक्ट कम आधारको प्रभावका कारण यसमा सुधार हुने अपेक्षा गरिएको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले चार्टर्ड अकाउन्टेन्ट टीका कार्कीसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। कार्कीसँग हामीले नेपाली समाजमा कमैलाई मात्र पर्याप्त जानकारी भएको कर अर्थात ट्याक्सका विषयमा प्रश्न गरेका छौं। कर किन तिर्नुपर्छ, कर के केमा तिर्नुपर्छ र कर बापत नागरिकले तिरेको पैसाले के हुन्छ? प्रस्तुत छ यी र यस्तै प्रश्नमा आधारित रहेर उनी कार्कीसँग गरिएको खास कुराकानी।
1: ठिक छ, स्वागत छ यहाँ कार्यक्रममा। कर भन्न बित्तिकै ट्याक्स भन्न बित्तिकै धेरैको टाउको दुखाइको विषय पनि बन्छ। यो बीचमा चाहिँ तपाईँहरूले ट्याक्स नेपाल ट्याक्स पेयर सोसाइटी स्थापना गर्नु भएको छ। मैले प्रश्न यहाँबाट सुरु गरे, नेपाल ट्याक्स पेयर सोसाइटी के हो?
2: नेपाल ट्याक्स पेयर सोसाइटी चाहिँ एउटा यस्तो संस्था हो जसले चाहिँ करदाताको चाहिँ पक्षमा चाहिँ बहस पैरवी गर्छ र करका कतिपय कन्फ्युजनका विषयमा चाहिँ करदातालाई जानकारी गराउने र त्यसपछि गएर ट्याक्स एडमिनिस्ट्रेसन र पोलिसी एडभोकेसीहरू चाहिँ गर्ने काम गर्छ। यो चाहिँ एउटा चाहिँ एनजिओ हो र यसमा हामीले चाहिँ करदाताका विषयहरूलाई चाहिँ अलि बुलन्द गराउने र करदातालाई साक्षर गराउने चाहिँ नीति अनुसार चाहिँ हामीले यो ट्याक्स पेयर सोसाइटी चाहिँ दर्ता गरेका छौँ।
1: भनेको करका विषयमा सचेतना फैलाउने, करका विषयमा बुझाउने।
2: हजुर हजुर।
1: जस्तो यो तपाईँहरूले सचेतना फैलाउने भन्ने विषयमा कुराकानी गर्दा गर्दै र कन्फ्युजनका कुरा पनि निकालिहाल्नुभयो, मैले प्रसंग जोडी पनि हालेँ। जस्तो कतिपय अवस्थामा चाहिँ कर सेवा कार्यालयमा काम गर्ने जो कर्मचारीहरू हुनुहुन्छ उहाँहरूलाई पनि कतिपय अवस्थामा आफै कन्फ्युजन भएको स्थिति हुन्छ। फोन गरेर पनि अडिटरलाई यो भएन त्यो भएन, जुन कार्यक्षेत्रभित्र पर्दैन अडिटरको त्यो पनि भन्ने गर्नुहुन्छ। यसरी सरसर्ती हेर्दाखेरि चाहिँ कतिपय अवस्थामा सचेतना चाहिँ कर सेवा कार्यालयमा काम गर्ने कर्मचारीलाई दिनुपर्ने अवस्थामा चाहिँ अहिले तपाईँहरू कर सचेतना अब सबैलाई करको बारे जानकारी दिने भन्दाखेरि यो कहीँ कतै जो योसँग सम्बन्धित छ अथवा यो हेर्ने मान्छे छ तिनलाई पनि सचेतनाको आवश्यकता छ जस्तो लाग्दैन?
2: पक्कै पनि छ। उहाँहरू पनि कतिपय यो कर्मचारीहरू चाहिँ भर्खर नयाँ नियुक्ति लिएर आइरहेको हुनुहुन्छ, उहाँहरू पनि तालिम लिएर र कर उठाउँदै गर्दाखेरि चाहिँ कतिपय कानूनका विषयमा अरू जानकार नहुन सक्नुहुन्छ। र नेपालमा फेरि के पनि छ भने करको विषयमा चाहिँ करदाता भन्दा पनि लेखा परीक्षकहरू र करमा काम गर्ने मान्छेहरूसँग चाहिँ डाइरेक्टली ट्याक्समा चाहिँ इन्भल्भमेन्ट हुने र करदाताहरू चाहिँ सिधा चाहिँ कर कार्यालयहरूमा चाहिँ ठ्याक्कै करदाता र कर कार्यालयको बीचमा चाहिँ समन्वय नहुँदाखेरि चाहिँ सिधै चाहिँ करको मान्छेहरूले चाहिँ जति पनि अधिज्ञहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सजिलो चाहिँ के भयो त भन्दा चाहिँ लेखा परीक्षकसँग र करमा काम गर्ने मान्छेहरूसँग जो कार्यालय नियमित आइराख्नुहुन्छ उहाँहरूसँग समन्वय गर्दा चाहिँ सजिलो मान्नुभयो। यसरी चाहिँ गरेर हुँदैन, यसले गर्दाखेरि चाहिँ करदातामा चाहिँ अलिकति कन्फ्युजन चाहिँ कति कर तिर्नुपर्ने यो बीचमा चाहिँ कम बढी भइरहेछ कि के भइरहेछ कि भनेर चाहिँ करदाताहरूलाई हामीले जानकारी गराउनुपर्छ, करदाताहरू साक्षर हुनुपर्छ, कर भनेको के हो, कहिले तिर्ने, कति तिर्ने, यस्ता कुराहरूमा चाहिँ करदाता स्वयं चाहिँ हल्का सबै कुरा जानकारी नहोला त्यसमा विज्ञ हुनुपर्छ, होइन सिएहरू राख्नुपर्छ, तर केही बेसिक कुराहरूको विषयमा चाहिँ करदाताहरू जानकार हुनुपर्छ र करमा काम गर्ने कर्मचारीहरू पनि के कुरा चाहिँ करदातालाई जानकारी हुनुपर्ने हो र के कुराहरू चाहिँ त्यसमा विज्ञ भएर काम गर्नेहरू हुनुपर्ने त्यसमा पनि उहाँहरूले चाहिँ उहाँहरूलाई पनि साक्षर गराउने चाहिँ हाम्रो अभियानमा चाहिँ करदातालाई मात्रै साक्षर नगराइकन उहाँहरूलाई पनि तपाईँहरूको रोल यो हो है भनेर जानकार गराउने र त्यसमा बहस पैरवी गर्ने काम चाहिँ ट्याक्स पेयर सोसाइटीले।
1: तपाईँ आफै पनि सिए हुनुहुन्छ, कहिलेकाहीँ त्यो खालको सिनारियो तपाईँसँग पनि बन्छ होला?
2: बनिरहेकै छ, त्यही भएर नै यसको आवश्यकतै हामीले महसुस गरेर यसमा चाहिँ करमा काम गर्ने अधिकृतहरू त्यहाँ गर्ने जति पनि खरदारहरू सुब्बाहरू हुनुहुन्छ उहाँहरूलाई पनि उहाँहरूको जति पनि चाहिँ रोल एन्ड रेस्पोन्सिबिलिटी हो त्यसमा पनि उहाँहरूलाई अवगत गराउने र करदाताहरूलाई पनि उहाँहरूको पनि रोल के हो रेस्पोन्सिबिलिटी के हो के कुराहरू जान्नुपर्छ के कुराहरूमा समन्वय गर्ने सरकारलेसँग भन्ने विषयमा चाहिँ जानकार गराउने र हामीले चाहिँ पुलको चाहिँ काम गर्ने
1: जस्तो यो पुलको कुरा गर्दै गर्दाखेरि कतिपय अवस्थामा चाहिँ हाम्रो नेपालको सिनारियोमा अब नेपालको कन्टेक्स्टमा हेर्ने हो भने चाहिँ कुनै पनि संस्था संगठन विस्तार गर्दै गर्दा स्थापना गर्दै गर्दा काहीँ न काहीँ राजनीति जोडिएकै हुन्छ धेरै ठाउँमा अब तपाईँहरू पनि एउटा उद्देश्य लिएर आउनु भएको छ यो उद्देश्यसँग काम गर्न अझै बाँकी छ योजनाहरू अझै बनाउँदै हुनुहुन्छ कतिपय कामहरू थालिसक्नु भएको छ कतिपय अझै अपकमिङमै छ यो अवस्थामा चाहिँ यो तपाईँहरूको नेपाल ट्याक्स पेयर सोसाइटी चाहिँ कस्तो खालको संगठन हो कुन राजनीतिक दलसँग सम्बन्ध छ वा के छ
2: होइन हामी कुनै पनि राजनीतिक दलसँग चाहिँ आबद्ध छैनौँ यो विशुद्ध करदाताको पक्षमा बस पैरवी गर्ने संस्था हो र नेपालका सम्पूर्ण नागरिकहरू जो चाहिँ बालिग हुन्छन् 18 वर्ष नआएको उहाँहरू सबै हाम्रो संस्थाको चाहिँ सदस्य बन्न सक्नुहुन्छ र जति पनि नेपालीहरू छ सबैले कर राज्यलाई त कुनै न कुनै एङ्गलबाट कर तिरिरहेछ भन्ने भइसकेपछि हामीले कुनै पनि यो पोलिटिकल पार्टीसँग अलाइनमेन्ट पनि छैन हाम्रो हाम्रो विशुद्ध चाहिँ सरकारले जति पनि यो कर कानुनहरू बनाउँछ त्यो कर कानुनहरू चाहिँ पारदर्शी रूपमा बनाउनु पर्यो र ट्याक्स एडमिनिस्ट्रेसनले चाहिँ पारदर्शी रूपमा चाहिँ त्यो कर कानुनलाई लगाउनु पर्यो र त्यसमा चाहिँ हामी करदातालाई चाहिँ जसले कर तिर्छ त्यो मान्छेलाई चाहिँ पनि त बसमा ल्याउनु पर्यो नि त छलफलमा ल्याउनु पर्यो नि त जो मान्छेले कर तिर्ने त्यो मान्छे त्यसमा एसोसिएटै छैन कर चाहिँ बनाउने र थुपर्ने काम भएको छ यसबाट चाहिँ अलिकति चाहिँ हामीले चाहिँ बस पैरवी गरेर करदातालाई पनि अलिकति यो पोलिसी लेभलमा चाहिँ करदाताको पक्षबाट चाहिँ पोलिसीमा पनि अलिकति केही रोल गर्ने र करदातालाई चाहिँ पोलिसी बनाउँदाखेरि इङ्गेज गर्नुपर्छ भन्ने हिसाबले चाहिँ काम गर्ने हिसाबले संस्था हामीले चाहिँ सुरु गरेका छौँ र यसमा हाम्रो पोलिटिक्स हाम्रो मकसदै छैन कि यसमा चाहिँ पोलिटिक्स घुसाउने र पोलिटिक्स गर्ने भन्ने छैन
1: भनेको तपाईँहरूको एउटा विशुद्ध उद्देश्य भनेको करदातालाई र करसँग सम्बन्धित व्यक्तिलाई चाहिँ करका बारेमा साक्षर बनाउने
2: हजुर यही नै हो
1: कतिपयलाई चाहिँ फेरि म कस्तो खालको करदाता भन्ने पनि थाहा छैन कि अहिलेको अवस्थामा चाहिँ जस्तो मानिलिउ म एउटा सञ्चार माध्यममा काम गरिरहेको छु मैले पनि आफूले कमाई बाफत वा मैले तिर्नुपर्ने कर राज्यलाई तिरिरहेको छु म कस्तो खालको करदाता हो भन्ने धेरैलाई कन्फ्युजन छ यसमा अलिकति क्लियर बनाइदिनु न
2: यस्तो हुन्छ करदाता चाहिँ व्यक्तिगत एउटा चाहिँ के हुन्छ भन्दा व्यवसाय कर हुन्छ एउटा होइन अर्को चाहिँ जस्तो कहीँ तपाईँले तल पेरोलमा काम गर्नुभयो होइन तलबमा काम गर्नु एज अ इम्प्लोइ काम गर्नुभयो भने तपाईँले ट्याक्स तिर्नु पर्यो निकाय भयो हजुरले बिजनेस व्यवसाय दर्ता गर्नुभयो र त्यसमा गर्नुभयो भने चाहिँ नाफाको ट्याक्स तिर्ने भन्ने हुन्छ त्यो संस्थागत कर हुन्छ त्यो होइन यस्तै तरिकाले चाहिँ विभिन्न करहरू हुन्छ जस्तो प्रोप्राइटरसिप फर्म दर्ता गर्नु त्यो पनि बिजनेसै भयो निकाय भयो निकायको कर तिर्नु पर्यो होइन व्यक्तिले चाहिँ पेरोलमा काम जस्तो सरकारी कर्मचारीहरू प्राइभेट संस्थाहरूमा पनि काम गर्ने कर्मचारीहरूले अब यो तलबमा कर तिर्नु पर्यो अब निकाय दर्ता गरिसकेपछि नाफामा कर तिर्नु पर्यो यस्तो छ अब अरू सम्पत्ति कर हुन्छ भेहिकल कर हुन्छ अब करका त नेपालमा अब कर त करै गर्छ
1: करै गर्छन् व्यवसायीले त करै करले मर्यो भनेर बेला बेलामा आन्दोलन पनि गर्नुहुन्छ
2: नेपालमा चाहिँ धेरै करहरू छ
1: यो विषय जोडिहाल्नु भयो जस्तो अहिले करका विषयमा पनि दोहोरो कर तेह्रो कर भनेर बेला बेलामा आवाजहरू उठ्ने आन्दोलनहरू हुने यो अवस्था पनि छ खासमा यस्तो चाहिँ किन हुन्छ
2: यो कतिपय कानुनमा चाहिँ कन्फ्युजन भएको कारणले गर्दाखेरि यस्तो हुँदो रहेछ जस्तो इक्जाम्पलको लागि बहाल गर्छ बहाल कर चाहिँ नेपालको संविधानको अनुसूची 5 चाहिँ संस्थागत कर चाहिँ संघीय सरकारले उठाउने भन्ने छ त्यस्तै अनुसूची 8 चाहिँ स्थानीय तहले बहाल कर उठाउने भनेर छ अब कुनै एउटा व्यक्तिले भाडामा लगायो होइन कुनै घर भाडामा लगायो जग्गा भाडामा लगायो भने उसले चाहिँ स्थानीय तहमा तिरे भयो त्यो क्लियर भयो त्यही कुरा चाहिँ यदि उसले चाहिँ कुनै कम्पनी बनायो कम्पनी एउटा बिल्डिङ बनायो कम्पनीले बिल्डिङ बनाएर भाडामा लगायो भने त्यो भाडा अब त्यो आम्दानीमा संस्थागत कर पनि लाग्ने भयो भनेको केन्द्र सरकारलाई पनि कर तिर्नु पर्यो र स्थानीय तहले बाल कर भनेर पनि उठाउने भयो त्यही भएर यो करमा चाहिँ अलिकति कन्फ्युजन भएको कुराले गर्दाखेरि चाहिँ दोहोरो कर तेह्रो कर पर्ने गएको छ यसमा चाहिँ अब सरकारले नै अलिकति चाहिँ अलिकति पहल गरेर यो कन्फ्युजन भएको जति पनि कर कानुनहरू छ यसमा चाहिँ अलिकति पहल गरेर यसमा चाहिँ टुङ्गाउनु पर्ने छ यसमा चाहिँ हामीले पनि नेपाल ट्याक्स पेयर सोसाइटी मार्फत चाहिँ केही यस्ता कर कानुनमा जति पनि कन्फ्युजनहरू छन् सेम यस्तै बहाल जस्तै चाहिँ विज्ञापन करमा पनि छ विज्ञापन कसैले संस्था दर्ता गर्यो त्यसको आम्दानी चाहिँ बिजनेस आम्दानी हो तर स्थानीय तहले हेर्दाखेरि चाहिँ त्यो चाहिँ विज्ञापन आम्दानी हो भन्दै हेऱ्यो त्यो भनिसकेपछि यता केन्द्रतिर पनि कर तिर्नुपर्ने र स्थानीय तहमा पनि कर तिर्नुपर्ने आजको अवस्थामा देखिया छ यस्ता यस्ता
3: कुराहरूले गर्दाखेरि चाहिँ करदाताहरू मर्कामा पर्नु भएको छ र हामीले यस्तै यस्तै कुराहरूमा चाहिँ बहस पैरवी गर्ने र पोलिसी लेभलमा चाहिँ यस्ता कुराहरूलाई चाहिँ पुर्याउने भन्ने चाहिँ हाम्रो
1: कर पनि धेरै कन्फ्युजन पनि धेरै छ है नेपालको कर कानुनमा
3: छ
1: जस्तो तपाईँले अघि घरबालको कर कुरा गर्नुभयो अहिले एकदम धेरै चर्चाको विषय पनि घरबालको करको विषयमा छ अझ स्पष्ट भन्दा चाहिँ घरबाल कर कसले तिर्ने भन्ने विषयमा पनि अझ बढी कन्फ्युजन छ खासमा घरबाल कर तिर्ने चाहिँ कसले घरबेटीले तिर्ने हो कि व्यवसाय गर्नेले तिर्ने हो
3: होइन घरबाल कर चाहिँ घरबेटीले तिर्ने हो र जो मान्छे बस्छ स्रोतमा करकट्टी भर्ने भएको भने तिर्ने मान्छेले जो मान्छेले चाहिँ बाल तिर्छ उसले चाहिँ त्यो तिर्नपर्ने कर रकम चाहिँ घटाएर बाँकी रकम चाहिँ घरबेटीलाई तिर्ने र करको रकम चाहिँ सम्बन्धित करकारले अथवा चाहिँ स्थानीय निकाय छ भने चाहिँ वडामा चाहिँ
1: त्यस्तो अहिले कहाँ छ त अहिले त कहाँ छ त घर जसले व्यवसाय गरिरहेछ उसले कर तिर्नु परिरहेछ घरबाल कर
3: हो तर उसले चाहिँ त्यो पैसा घटाएर तिर्ने हो तर यहाँ कन्फ्युजन भएको भएर कतिपय ठाउँमा चाहिँ के देखियो भन्दा बाल एउटा गर्ने र थप रकम चाहिँ तपाईँले तिर्नुपर्छ भनेर चाहिँ यो व्यवसायले अलिकति मारमा पार्ने काम भएको छ यो चाहिँ गलत हो यसलाई चाहिँ हामीले चाहिँ यो वित्तीय साक्षरता मार्फत यस्ता कुराहरूलाई पनि कन्फ्युजन दूर गर्ने चाहिँ प्रयास गर्छौँ
1: जस्तो यो विषयमा हामीले कुरा गर्दै गर्दाखेरि एउटा व्यवसाय जो चाहिँ एउटा घर भाडामा लिएर वा कुनै सटर भाडामा लिएर उसले व्यवसाय सञ्चालन गरिरहेछ तपाईँले भनेको आधारमा त घरबाल कर त घरबेटीले तिर्नु पर्यो घर धनीले तिर्नु पर्यो यदि उसले तिर्नुपर्छ भने पनि उसले तिर्नुपर्ने भाडाबाट त त्यो कटाउनु पर्यो तर अहिलेको अवस्थामा चाहिँ घरबालै कर भनेर व्यवसायले तिरिरहेको अवस्था छ यसमा तपाईँहरूले एक खालको कन्फ्युजन जुन छ त्यसलाई क्लियर गर्ने काम त गर्छौँ भन्नुभएको छ यस्तो खालको समस्या समाधानका लागि चाहिँ खासमा गर्नुपर्ने चाहिँ के हो
3: यस्तो छ अब यो बाल कर निर्देशिका भन्न सम्पूर्ण स्थानीय तहहरूले बनाइसकेको बनाई पनि राख्नु भएको छ कति बनाउने क्रममा पनि हुनुहुन्छ त्यहाँ पनि प्रश्न के छ भन्दा बाल कर चाहिँ घरधनले तिर्ने हो बालमा बस्ने मान्छेले चाहिँ किन तिर्दा सजिलो हुन्छ भन्दा सबै घरधनी चाहिँ करकारलेमा आइराख्न चाहिँ बाल करमा बालमा बस्ने मान्छे व्यवसायी हुन्छ ऊ व्यवसाय नवीकरण गर्न गइरहेको छ व्यवसाय नवीकरण गर्न जाँदै गर्दाखेरि चाहिँ उसँग जोडिन सजिलो भयो स्थानीय निकाय जोडिन सजिलो भयो नि त त्यो भएर उहाँले नै जो मान्छे बाहालमा बस्छ उहाँले चाहिँ बाहाल घर तिर्ने तर कहाँबाट तिर्ने त भन्दा बाहाल रकमबाट घटाएर तिर्ने त्यही तरिकाले नै स्रोतमा करकट्टी भन्छ यता अन्तर्राष्ट्रिय उसमा चाहिँ इन्कम ट्याक्स एक्ट अनुसार त्यसै गरेर बाहाल घर पनि हामी जति पनि बाहालमा बस्छौँ व्यवसाय गर्छौँ हामीले बाहाल तिर्ने र तिरेको रकम बराबरको रकम चाहिँ बाहाल रकममा घटाएर बाँकी रकम चाहिँ बाहाल भनेर चाहिँ घरधनीलाई तिर्ने हो
1: भनेको यो विषयमा पनि तपाईँहरूले एउटा साक्षरता दिने वा कन्फ्युजन दूर गर्ने कामहरू वा योजनाहरू बनाइरहनु भएको छ
3: बनाइरहेछौँ हाम्रो काम नै हाम्रो मुख्य काम भनेकै वित्तीय साक्षरता हो र वित्तीय साक्षरता अन्तर्गत जति पनि करका कन्फ्युजनहरू छन् यो कन्फ्युजनहरूमा चाहिँ हामीले चाहिँ बहस पैरवी गर्ने र जानकारी प्रदान गर्ने चाहिँ हाम्रो मुख्य एजेन्डै हुन्छ
1: जस्तो आम नागरिकले वा करदाताले नबुझ्ने विषय एउटा भयो नेपालको कर कानून पनि पारदर्शी नभएको हो कि वा स्पष्ट नभएको हो कि जुन अस्पष्ट कानूनका कारणले गर्दाखेरि कतिपय अवस्थामा एउटा व्यापार गर्ने व्यवसाय नै मर्काम परिरहेको छ उदाहरणका लागि कोटिभिटीको केसलाई हेर्दा मात्रै पनि पुग्छ जुन चाहिँ अहिले मुद्दा मामिलाको अवस्थामा छ एउटा व्यवसायले व्यवसाय गर्ने हो कि खासमा करकै कारणले गर्दा मुद्दा मामिला गर्ने हो
3: यो पक्कै पनि यसले चाहिँ असहज अवस्था बनाएको छ करमा प्रष्ट व्यवस्था हुँदाहुँदै पनि त्यो जति पनि हामीले चाहिँ सर्भिस चाहिँ बाहिर प्रोभाइड गर्दै गर्दा भ्याट नलाग्ने भन्ने व्यवस्था छ यसो हुँदाहुँदै पनि यो सरकारी संयन्त्रले चाहिँ करदातालाई जो व्यवसायी छ व्यवसायीलाई चाहिँ पहिला कर तिर्न पर्दैन भनेर फुल अडिट गर्ने होइन कर चुक्ता दिने त्यसपछि गएर अनुसन्धान गर्ने क्लियरेन्स दिँदै जाने र अहिले चाहिँ वर्षौंपछि चाहिँ अब यो चाहिँ होइन यो कर तिर्नुपर्छ भनेर चाहिँ बखेडा झिक्ने यस्तो काम गरेका छ यसले करदातालाई चाहिँ व्यवसाय गर्ने कि करका मुद्दा लडेर चाहिँ अदालत धाउने भन्ने व्यवस्था गराएको छ यो चाहिँ गलत हो यसलाई चाहिँ हामीले चाहिँ चिर्नुपर्छ र यसमा चाहिँ हाम्रो नेपाल ट्याक्स पेयर सोसाइटीले चाहिँ यस्तो कुरामा चाहिँ बहस पैरवी गर्ने र यसमा चाहिँ हामीले चाहिँ यो गलत भएको छ यसमा चाहिँ यो गर्नु हुँदैन भन्ने हिसाबमा चाहिँ हामी ऊ गर्छौँ
0: अवस्था आदरणीय श्रोता आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै कार्यक्रमसँग सम्बन्धित केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855006648 सम्पर्क गर्न सक्नुहुनेछ आजका लागि कार्यक्रम सकियो कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस् नमस्ते

0: क्रिस्टल आइवेफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइवेफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4, गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू:
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 01-50

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
7: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
8: हिमस्टार फर अ कम्प्लिट होम
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
9: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
11: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-0729।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
15: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
16: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
15: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
16: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
17: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
17: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
17: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
17: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
17: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
13: फोन 061-590-162-590-163।
18: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
19: 93.4
20: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
21: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही असार 19

0: आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
3: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ।
2: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
3: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र

0: क्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: 93.4 या आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
4: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
5: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: फोन पॉइंट संगा सदै रिवॉर्डेड।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
3: 93.4 कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: हेलो, के छ तेरो खबर?
5: ठिक छु यार, सधैँ छस्?
4: सधैँ छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
5: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
4: मैले त सबै किनमेल गरिसके, अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
5: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
4: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
5: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्नु संसार हो, त्यही जाऊँ न।
4: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
6: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
7: तन्ना आजै फेरि हाल्नुहोस्।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक,
10: यति बेला रातिको 8 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा ओलम्पियन सैनिक खेलाड़ीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। सुर्खेत स्थित पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेका चारजना महिलाहरूको हवाई उद्धार गरेको छ। बेसले असार 12 गते चोरजहारी नगर अस्पतालमा उपचाररत रूकुम पश्चिम जिल्ला सिस्ने गाउँपालिका दुईकी 24 वर्षीय प्यारी पुनलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यस्तै असार 9 गते बेसले कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका तीनकी 18 वर्षीय जयपुरा विकलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो भने असार 8 गते हुम्ला जिल्ला नामखा गाउँपालिका एककी 33 वर्षीय सरिता लामा र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका पाँचकी 23 वर्षीय विपन्न सार्कीको उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै मध्य एयरबेसले एकलडुङ्गा जिल्ला स्थित मिशन अस्पतालमा उपचाररत सुत्केरी महिला र उनको नवजात शिशुलाई असार 10 गते हवाई उद्धार गरेको छ। बेसले सुनकोशी गाउँपालिका चारकी 30 वर्षीय भद्रकुमारी श्रेष्ठ र नवजात शिशुको उद्धार गरी थप उपचारको लागि काठमाडौँ पुर्याएको हो। यसै गरी बेसले जटिल प्रसूति समस्यामा परेकी संखुवा सभा जिल्ला पाँच खपन नगरपालिका सात बिहीबारेकी 27 वर्षीय सनिता परियारको असार 7 गते उद्धार गरी कोशी अस्पताल विराटनगर पुर्याएको छ। नम्बर एक विपद व्यवस्थापन गण र महावीर गण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा फँसेका चारजना स्वदेशी तथा विदेशी पर्यटकको असार 9 गते सकुशल उद्धार गरेको छ। तालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण छाल आएपछि उनीहरू फँसेका थिए। यसै गरी सोही गणहरूबाट खटिएका खोज तथा उद्धार टोलीले फेवातालमा बेपत्ता भएका एक युवकको असार 9 गते शव फेला पारेको छ। फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण पोखरा महानगरपालिका 15 का 19 वर्षीय अमर थापा बेपत्ता भएका थिए। नयाँ रणभीम गुल्म अन्तर्गत सुरक्षा पोस्ट पोखरे बगरबाट खटिएको टोलीले म्याग्दी जिल्ला बेनी जोमसुम सड़क खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका 6 बिरकाटेमा असार 10 गते पहिरोमा पुरिएका माइक्रोबस चालकको शव निकालेको छ। टोलीले पहिरोमा पुरिएको माइक्रोबस सहित पर्सा जिल्ला वीरगंज महानगरपालिका 21 का 23 वर्षीय सोहेल मियाको शव निकालेको हो। कालीस्थिति गण इन्जिनियर्सले असार 8 गते धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 12 स्थित मानव सेवा आश्रममा खाना खुवाउनुका साथै खाद्यान्न सहयोग गरेको छ। मध्यपूर्वी पृतनापति उपरथि श्री भुवन खत्रीको उपस्थितिमा गणले आश्रममा रहेका अशक्त बेसहारा र मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका 63 जना र अन्य सहयोगी 15 जना गरी 78 जनालाई खाना खुवाएको हो। सोही क्रममा गणले आश्रमलाई आवश्यक खाद्यान्न सामग्री समेत वितरण गरेको छ। सैनिक श्रीमती संघले काठमाडौँको कागेश्वरी मनहरा स्थित कौशिकी वैदिक गुरूकुल विद्यालयलाई असार 12 गते खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेको छ। सैनिक श्रीमती संघ भद्रकालीमा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसीले संघको तर्फबाट उपलब्ध गराइएका खाद्यान्न तथा स्टेशनरी सामग्री उक्त गुरूकुलका संरक्षक श्री दामोदर खनाललाई हस्तान्तरण गर्नुभयो। यसअघि संघले काठमाडौँको हाणीगाउँ स्थित योगी नरहरिनाथ आश्रम तथा कालोपुल स्थित खगेन्द्र गुरू आश्रमलाई समेत जेठ 28 गति खाद्यान्न सामग्री सहयोग गरेको थियो। गरूडदल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दोलखा जिल्ला भीमेश्वर नगरपालिका 2 स्थित दोलखा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण गरेको छ। नवनिर्मित रेलिङ मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले असार 12 गति भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो। रणसिंह दलगणबाट खटिएको टोलीले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 16 मजगाउँ स्थित निकुञ्जको कोर इलाकामा लागेको आगो असार 11 गते निभाएको छ। टोलीले निकुञ्ज कर्मचारी र स्थानीयको सहयोगमा आगो निभाएको हो। यस्तै कालीधोज गणबाट खटिएको टोलीले सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका 7 बयलबाँस स्थित स्थानीय श्रवण शाहको घरमा लागेको आगो असार 9 गते निभाएको छ। टोलीले दमकलको प्रयोग गरी नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाएको हो। मध्य पृतना अन्तर्गतका युनिटहरूको सहकार्यमा असार 11 गते हेटौडा उपमहानगरपालिका 8 स्थित हेटौडा कपडा उद्योगमा अभ्यास हातेमालो 8 सञ्चालन गरिएको छ। सो क्रममा नम्बर 2 विपद व्यवस्थापन गण, गोरखबहादुर गण, कालीप्रसाद गण इन्जिनियर्स, महाबल गण तथा कुमारी दल गुलमली आगोलागी र भूकम्प सम्बन्धी नमूना अभ्यास सञ्चालन गरेका थिए। यसअघि सोही पृतनामा असार 9 गते विपद व्यवस्थापन पूर्व तयारीका बारेमा छलफल समेत गरिएको थियो। ईश्वरीबक्स गुल्मले असार 5 गति बाजुरा जिल्ला बढ़ी मालिका नगरपालिका 8 मार्तडीमा विपद व्यवस्थापन सम्बन्धी संयुक्त खोज तथा उद्धार सिमुलेशन अभ्यास सञ्चालन गरेको छ। गुल्मले जिल्ला प्रहरी कार्यालय बाजुराको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। नयाँ श्रीनाथ गढ़का गुल्म प्रबन्ध हुद्दा बाबुराम पौडेलले असार 12 गति एक गर्भवती महिलालाई रक्तदान गर्नुभएको छ। उहाँले जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 6 की 23 वर्षीय लक्ष्मी तामाङलाई रक्तदान गर्नुभएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाड़ीहरूले असार 5 गतेदेखि 7 गतेसम्म सुर्खेतमा सञ्चालन भएको 46 नेशनल एथलेटिक्स च्याम्पियनशीपमा 36 पदक जितेका छन्। नेपाल एथलेटिक्स संघले कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वयमा सञ्चालन गरेको प्रतियोगितामा सैनिक खेलाड़ीले 17 स्वर्ण 12 रजत र 7 काँस्य पदक जितेका हुन्। प्रतियोगिता अन्तर्गत पुरूषतर्फ 400 र 800 मिटर दौड़मा जमदार सोमबहादुर कुमारले स्वर्ण पदक जित्नुभयो। त्यस्तै ज्याभलिङ थ्रोमा हुद्दा रोहित चौधरी र 10,000 मिटर दौड़मा अमलदार राजन रोकायले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्युठ मुकेश बहादुर पालले 1500 र 5000 मिटरमा, प्युठ परशुराम डगौराले ट्रिपल जम्पमा, सिपाही राईबहादुर शाहीले डिस्कस थ्रोमा र बन्दोबस्ती कार्य सिपाही सलिम देवानले लमजङमा स्वर्ण पदक जित्नुभयो। त्यस्तै प्युठ प्रकाश दनुवार, जमदार सोमबहादुर कुमार, अमलदार प्रेम सुनार र सिपाही सागर चौधरीको समूहले 4x400 मिटर रिलेमा तथा अमलदार प्रेम सुनार, प्युठ निश्चल महतो, सिपाही नरेन्द्र कुमार थारू र बन्दोबस्ती कार्य सिपाही सलिम देवानको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्यसै गरी महिलातर्फ गुल्म कार्य हुँदा अमृता महतोले डिस्कस थ्रोमा, अमलदार जयरानी थारूले 200 र 400 मिटर दौड़मा तथा अमलदार पूर्णलक्ष्मी न्यौपानेले 1500 मिटर दौड़मा स्वर्ण पदक जित्नुभयो। यस्तै प्युट सरस्वती चौधरी, अमलदार जयरानी थारू, सिपाही कलेशी चौधरी र गनर अनिसा विश्वकर्माको समूहले 4x400 मिटर रिले दौड़मा र प्युठ सरस्वती चौधरी, सिपाही कलेशी चौधरी, प्युठ रंजिता अधिकारी र अमलदार जयरानी थारूको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका खेलाड़ीले सर्लाहीको लालबन्दीमा असार 6 र 7 गते सञ्चालन भएको 4 लालबन्दी किकुसिन कान कराते राष्ट्रिय पुरूष तथा महिला खुल्ला प्रतियोगितामा 4 पदक जितेका छन्। नेपाल किकुसिन कान कराते संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सैनिक खेलाड़ीले 1 स्वर्ण, 2 रजत र 1 काँस्य गरी 4 पदक जितेका हुन्। प्रतियोगितामा 60 केजी तौल समूहमा सिपाही प्रवीण माझीले स्वर्ण पदक जित्नु भएको हो। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 3 गतेदेखि 5 गतेसम्म जनकपुर धाममा सञ्चालन भएको राष्ट्रिय कुस्ती महिला तथा पुरूष प्रतियोगितामा 10 पदक जितेका छन्। नेपाल कुस्ती संघको समन्वय तथा मधेस खेलकुद परिषदको आयोजनामा सञ्चालित प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण, 3 रजत र 5 काँस्य पदक गरी 10 पदक जितेका हुन्। प्रतियोगितामा 57 केजी समूहमा प्युठ सम्झना घरती मगर र 61 केजी तौल समूहमा सिपाही अमरेश कुमार यादवले स्वर्ण पदक जित्नुभयो। विशेष फौज वाहिनी अन्तर्गतका युनिटहरूलाई सहभागी गराई जेठ 25 गतेबाट सञ्चालन भएको वाहिनीपति ट्रफी 2083 असार 8 गते सम्पन्न भएको छ। वाहिनी हाताभित्र रहेको युद्ध भैरव गढ़मा आयोजित कार्यक्रममा वाहिनीपति सहायकरथि श्री दिपेन्द्र गुरूङले प्रतियोगिता समापन गर्नुभएको हो। सो अवसरमा उहाँले प्रतियोगितामा सर्वोत्कृष्ट भएको भैरवनाथ कर्णलाई वाहिनीपति ट्रफी प्रदान गर्नुभई विभिन्न खेल विधाहरूमा प्रथम र द्वितीय भएका युनिट तथा खेलाड़ीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: कूटनीति, र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
4: पुरस्कार राशि:
3: प्रथम हुनेलाई ₹2,00,000,
4: द्वितीय हुनेलाई ₹1,50,000,
3: तृतीय हुनेलाई ₹1,00,000
4: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना:
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ ओलम्पियन सैनिक खेलाड़ीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री।
5: जीतले कहिल्यै पनि विश्राम खोज्दैन अनि विश्रामको अभिलाषा राख्नेले कहिल्यै विजयको शिखर चुम्न सक्दैन। यो भनाई सैनिक जीवन र खेल जीवन दुवैमा मिल्दछ। यसले हामी शारीरिक र मानसिक रूपमा जहिले पनि जितका लागि अभिप्रेरित हुनुपर्छ भन्ने मर्मलाई उजागर गर्दछ, किनकि त्यो जीतभित्र व्यक्तिको सफलतासँगै राष्ट्रकै स्वाभिमान जोड़िएको हुन्छ। यही कारण प्रभातको पहिलो किरण अगावैबाट शुरू हुने दौड़, शारीरिक अभ्यास र अनुशासनको कड़ी नेपाली सेनाको दैनिकी र जीवन पद्धति बन्दछ। यही मान्यताले सैनिकहरूलाई खेलकुदमा समेत सधैं अगाडि बनाएको छ।
6: नेपाली खेलकुदको विकास तथा प्रवर्धनमा नेपाली सेनाको इतिहास निकै पुरानो छ। सन् 1951 नै अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको नेपाली सेनाको खेलकुद यात्रा विक्रम सम्बत 2008 प्रजातन्त्र दिवसको उपलक्ष्यमा टुँडीखेलमा आयोजित एथलेटिक्स प्रतियोगिताबाट औपचारिक रूपमा शुरू भएको मानिन्छ। त्यस शुरूआतदेखि 7 भन्दा बढ़ीको अवधि पार गर्दै आजको दिनसम्म आइपुग्दा सैनिक खेलाड़ीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको नाम उचो बनाएका छन्।
5: यसै परिप्रेक्ष्यमा आज हामी खेलकुदको माध्यमबाट सैनिक खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मंचमा पाएको उपलब्धि र सीमित स्रोत साधनका बीच पनि विश्वको सबैभन्दा ठूलो खेल मंच ओलम्पिक सम्मको खेल यात्रा तय गर्न सफल सैनिक खेलाड़ीहरूको अनुभव समेट्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
6: र म प्राविधिक जमदार सरिना सापकोटा।

0: नेपाली खेलकुदको इतिहास हेर्दा कुनै समय नेपालका खेलाड़ी भनेकै नेपाली सेनाका खेलाड़ी हुने गर्दथे। खेलप्रतिको आकर्षण, प्रशिक्षण र अवसरहरूको उचित व्यवस्था नभएको अवस्थामा पनि नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादन गर्ने गरेको इतिहास छ। यसैको उदाहरण हुनुहुन्छ नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाड़ी जमादार जित बहादुर केसी अवकाश प्राप्त।
1: उहाँले सीमित स्रोत साधन र उपलब्धताको बावजुद आफ्नो देशका लागि एक सैनिकले कतिसम्म योगदान दिन सक्दो रहेछ त भन्ने पुष्टि गरिसक्नु भएको छ। सन् 1973 फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनशीपमा नेपालका लागि काँस्य पदक जित्दा त्यस समयको सामान्य तालिम र सीमित स्रोत साधनले कसरी इतिहास रचेको थियो त? ओलम्पियन जमदार जित बहादुर केसी अवकाश प्राप्त।
2: पहिलाका हाम्रो बेलामा केही पनि थिएन। नेपालमा जम्मा 2 लाख रुपियाँ बजेट आउँथ्यो खेलकुदमा। परिषदमा कर्मचारी 3-4 जना थिए। तिनलाई खुवाउने कि खेलाडी पठाउने कि समस्या थियो नि एसियन गेम खेल्न। त्यो बेला के भने मेरो जुत्ता थिएन, सफा कुरो जुत्ता मलाई 400 रुपियाँ तिरेर परिषदले छाला जुत्ता कारखानामा बनाइदिएको। आज बनायो भोलिपल्ट च्यात्यो, त्यो जुत्ता फालिदियो, भएन, जुत्तै भएन। त्यसमा चाहिँ जुत्ता भाव फर्स्ट पनि हुन सक्ने सम्भावनै थियो। सेकेन्ड र म सँगसँगै जस्तो पहिलो मात्रै अलि अगाडि गएको हो, नत्र सँगसँगै थियौँ। तर मेरो चाहिँ जुत्ता नभएर 10 अङ्गलाबाट रगत चुहिएको थियो। त्यो त जाने कोचलाई थाहा छ। त्यो बेलामा त अब न रेडियो छ, न क्यामेरा छ, न केही छ, केही पनि थिएन नि। मैले 2 घन्टा 23 मिनटमा अहिले चाहिँ एकदम गौरव लागेको छ। अहिले चाहिँ हरेक खेलाडीहरूलाई राम्रो गर्यो भने बाँच्न सक्ने उपाय आर्मीबाट र परिषदबाट पनि त्यो भइरहेको छ।
0: नेपाली सेनाका खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पाएको सफलताको चर्चा गरिरहँदा छुटाउनै नहुने नाम हो भेटरान ओलम्पियन म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्दर अवकाश प्राप्त। उहाँको नाम नेपाली खेलाड़ीहरूका लागि आदर्श र प्रेरणाको स्रोत बन्दै आएको छ। दक्षिण एसियामा नेपाल चिनाउन उहाँले दिनुभएको योगदान सदैव अविस्मरणीय रहनेछ।
1: सन् 1983 आयोजित प्रथम दक्षिण एसियाली खेलकुदमा सहभागी हुनुभएका मानन्दरले पहिलो, दोस्रो र तेस्रो संस्करणसम्म म्याराथनमा लगातार स्वर्ण पदक जितेर कीर्तिमान रच्नुभयो। उहाँ दोस्रो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने एकमात्र नेपाली खेलाड़ी हुनुहुन्थ्यो। यसै गरी उहाँले सन् 1987 भारतको कोलकातामा सम्पन्न म्याराथनमा बनाएको 2 घण्टा 15 मिनट 3 सेकेण्डको कीर्तिमान आज झण्डै 4 दशक पुग्न लाग्दा पनि कसैले तोड्न सकेको छैन। नेपाली सैनिक धावकले यो सफलता कसरी प्राप्त गर्यो त? म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्धर अवकाश प्राप्त आफ्नो खेल जीवन सम्झँदै भन्नुहुन्छ,
3: अहिले जस्तो खेलाडीहरूले त धेरै सुविधा पाएको छ, धेरै राम्रो भएको छ। तर विदेशको हेरेर चाहिँ छैन, खेलाडी हुँदैमा सबैले पाउँछ भन्ने पनि छैन। त्यस खेलाडीले मात्रै अलिकति केही पाइराखेको छ। त्यो हाम्रो समयमा म भन्दा अगाडिकोले झन् धेरै दुःख पाएको छ, होइन? तर उनीहरूभन्दा म चाहिँ भाग्यमानी हो। ओलम्पिक 1976 खेल्दा चाहिँ त्यो बेला नेपालबाट क्यानाडा जानलाई भिसा दिनलाई नेपालमा दिल्लीमा पनि थिएन रहेछ, न्युयोर्कमा रहेछ। त्यहाँ गएर भिसा दिनु पर्ने रहेछ। 3 महिना अगाडि त्यहाँ भिसा दिएँ अनि भाग लिन गएँ। म भाग्यमानी छान्छु, मैले 7 गेम्समा मेरो रेकर्ड हो। फर्स्ट 7 गेममा पहिलो गोल्ड मेडल, सेकेन्ड 7 गेममा नेपालको एउटै मात्र गोल्ड मेडल, थर्ड 7 गेममा मेरो रेकर्ड। अहिलेसम्म ब्रेक भएको छैन, लगभग 39 वर्षै हुन लागि छैन। त्यो मेरो रेकर्ड चाहिँ नेपालले नै ब्रेक गर्छ जस्तो मलाई लाग्छ।
0: विश्व मञ्चमा सहभागी हुँदा बज्ने राष्ट्रिय गान अनि फरफराइने राष्ट्रिय झण्डाले जो कोहीलाई पनि गौरवान्वित बनाउँछ। यस्तो क्षण सैनिकले खेलाड़ीका रूपमा राष्ट्रकै प्रतिनिधित्व गर्न पाउनु थप गौरवको विषय बन्नु स्वाभाविकै हो। यस्तै अवसर पाउनुभएकी महिला सैनिक मध्ये एक हुनुहुन्छ अमलदार सरस्वती भट्टराई। उहाँले सन् 2016 ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलमा 1500 मिटर दौड़ 4:33.94 पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। उक्त खेलको समापन सत्रमा राष्ट्रिय झण्डा बोकेर मैदानमा मार्च पास्ट गर्ने अवसर पाएको क्षण राष्ट्र र संस्थालाई झलझली सम्झेको ओलम्पियन धावक अमलदार सरस्वती भट्टराई बताउनुहुन्छ।
4: ओलम्पिकमा सहभागी हुन पाउँदा चाहिँ एकदमै आफूलाई चाहिँ गर्व त मैले मान्ने नै भए, किनभने म एउटा देशको प्रतिनिधित्व गरेर मेरो नेपाली सेनाको नामलाई अगाडि लिएर म गइरहेको थिएँ। त्यसमा चाहिँ हरेक खेलाड़ीको एउटा सपना बोकेको हुन्छ। मैले ओलम्पिक खेल्न पाए हुन्थ्यो, मैले ओलम्पिकको महाकुम्भमा पाइला टेक्न पाए हुन्थ्यो भन्ने हुन्छ। मैले पनि त्यो सपना बोकेर हिँडिरहेको थिएँ, जो म सफल भए त्यसमा चाहिँ म एकदमै खुसीको क्षण त्यो मेरो जीवनको अविस्मरणीय क्षण रहनेछ। मैले चाहिँ एकदमै ओल्ड रेकर्ड होल्डर इथियोपियाको डिबाबा भन्ने लेडिज हुनुहुन्थ्यो, उहाँलाई चाहिँ भेट्ने मेरो धोको थियो, जुन चाहिँ मेरै हिटमा पर्नुभयो उहाँ र मैले चाहिँ सँगै दौडिने मौका पाएँ उहाँसँग। र उहाँसँग दौडिँदै गर्दा मैले पनि 26 वर्ष पुरानो नेपालको नेसनल रेकर्ड ब्रेक गर्न सफल भएँ म पनि 1500 मिटरमा। त्यसमा चाहिँ म आफ्नो ठूलो उपलब्धि चाहिँ मान्छु त्यसलाई चाहिँ।
1: जित बहादुर केसी, वैकुण्ठ मानन्दर र सरस्वती भट्टराई त उदाहरण मात्रै हुन्। उहाँहरू जस्तै राष्ट्रकै नाम उचो बनाउने सैनिक खेलाड़ीहरू धेरै छन्। पछिल्लो समय विक्रम सम्वत 2046 स्थापना भएको त्रिभुवन आर्मी क्लब र 2072 स्थापित नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको व्यवस्थापकीय र अभिभावकीय भूमिकाले राष्ट्रिय खेलाड़ी उत्पादनमा थप सहयोग पुगेको छ। पछिल्ला खेल उपलब्धि केलाउँदै नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जङ राणा:
5: तेह्र साग गेममा खेलाड़ी संख्या नेपालबाट टोटल 554 जना थियो, त्यसमा 186 जना मात्रै नेपाली सेनाबाट थियो। नेपालले प्राप्त गरेको कुल पदक संख्या 51 गोल्ड, 59 रजत र 94 काँस्य गरी 204 पदक प्राप्त गरेको थियो, जसमा 23 स्वर्ण, 31 रजत र 49 काँस्य गरी जम्मा 103 पदक चाहिँ नेपाली सेनाका खेलाड़ीहरूले प्राप्त गरेका थिए। अनि त्यसले गरेर गत वर्ष सञ्चालन भएको विभिन्न खेलविधाहरूको राष्ट्रिय तहमा चाहिँ अब 95 वटा सञ्चालन भएको रहेछ भने 11 वटा चाहिँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन भएको रहेछन्। त्यसमा नेपाली सेनाको विभिन्न खेलविधाका खेलाड़ीहरूले राष्ट्रिय तर्फ 135 वटा स्वर्ण, रजत चाहिँ 118 वटा, काँस्य 92 पदक प्राप्त गरेका थिए भने यो चाहिँ ओभरअल अब टिम गेमहरू र बिग इभेन्टहरूमा भयो। यो बाहेकको अरू चाहिँ इन्डिभिजुअल लेभलको गेमहरू पनि भइरहेको हुन्छ होइन, त्यो छुट्टै छ।
0: त्रिभुवन आर्मी क्लब अन्तर्गत हाल 36 भन्दा बढी खेल विधाका खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिने गरेको छ भने यस क्लबका खेलाड़ीहरूले उत्कृष्ट सफलता समेत हासिल गर्दै आएका छन्। गत वर्षको साउनदेखि हालसम्म 45 जना सैनिक खेलाड़ीले कुस्ती, उसु, कराते, एथलेटिक्स, बास्केटबल र रग्बी जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा 12 स्वर्ण, 7 रजत र 6 काँस्य पदक जितिसकेका छन्। त्यसै गरी सन् 1951 शुरू भएको एसियन गेम्समा मात्रै हालसम्म 97 जना सैनिक खेलाड़ीहरूले देशको प्रतिनिधित्व गरिसकेका छन्।
1: सैनिक खेलाड़ीकै उपलब्धिको चर्चा गर्दा ओलम्पियन भारोत्तोलन खेलाड़ी मानार्थ उपसेनानी श्री कमल बहादुर अधिकारीको नाम पनि स्मरणीय छ। 4 एसियन, 4 साफ, 1 ओलम्पिक र 3 एसियन च्याम्पियनशीप प्रतियोगितामा सहभागी भइसक्नुभएका उहाँले देशका लागि स्वर्ण र रजत पदक जित्नु भएको छ। आफ्ना सबै उपलब्धिको श्रेय नेपाली सेनालाई दिँदै ओलम्पियन मानार्थ उपसेनानी श्री अधिकारी भन्नुहुन्छ:
6: यो खेलमा पाएको सबै उपलब्धिहरू सर्वप्रथम त नेपाली सेनालाई दिन्छु। नेपाली सेनाले मलाई खेल सेनाको प्रतिनिधित्व गर, राज्यको प्रतिनिधित्व गर भनेर समय मौका नदिएको भएदेखि त म आज यो ठाउँमा पुग्थेन होला नि। पुग्नुको कारणै नेपाली सेनाले ल सेनाको नाम राख्ने, देशको नाम राख्ने भनेर खेल्ने समय अपर्च्युनिटी दिएको कारणले गर्दाखेरि आज मैले जे जति खेलमा उपलब्धि हासिल गरेँ त्यो सबै नेपाली सेनाले गर्दाखेरि नै, नेपाली सेनाले दिएको समयको कारणले नै आज म यो ठाउँमा पुगेँ।
0: ओलम्पिक गेममा हालसम्म नेपाली सेनाका 27 जना खेलाड़ी सहभागी भइसकेका छन् भने पारा ओलम्पिकमा समेत सैनिक खेलाड़ीहरू सहभागी भएको तथ्याङ्क छ। एउटा सामान्य व्यक्तिलाई प्रशिक्षण दिएर उत्कृष्ट खेलाड़ी बनाउने मात्र होइन, घाइते तथा अपाङ्गता भएको व्यक्तिलाई पनि ऊर्जा र प्रेरणा दिँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउनु सैनिक खेलकुदका विशेषता हुन्। यसैका उदाहरण मध्ये एक हुनुहुन्छ उपसेनानी श्री विक्रम राणा। देश सुरक्षार्थ खटिने क्रममा विद्रोहीले थापेको एम्बुसमा परि पूर्ण रूपमा दृष्टि गुमाउनु भएका उपसेनानी श्री विक्रम राणा आफ्नो खेल जीवन र प्राप्त सफलतालाई यसरी सम्झनुहुन्छ:
7: डिसेबिलिटी भएको व्यक्तिले पनि खेल खेल्न सक्छ र राष्ट्रको नाम अन्तर्राष्ट्रिय रूपमा पनि फैलाउन सक्छ भन्ने हेतुले मैले चाहिँ यो डिसेबिलिटी भइसकेपछि नेसनल पारोलम्पिक कमिटी अन्तर्गतबाट खेलकुदको सुरुवात गरे। 2063 मैले खेलकुदमा क्रिकेटबाट सुरु गरियो, पछि 65 मैले चाहिँ पारा एथलेटिक्सबाट सुरु गरे र यो दुईटा खेलकुद मैले सँगसँगै लगेर पारालम्पिक र अनि प्लान्ड क्रिकेटको वर्ल्ड कपहरू खेल्न सफल भएको थियो। एथलेटिक्सबाट मैले 2010 गन्जाउ पारा एसियन गेम भन्छ र 2014 पारा एसियन गेम दक्षिण कोरियाको इन्चोनमा 2 एसियन र अनि अर्को 2012 लन्डन प्यारालम्पिक खेले 100 मिटर रनिङ 200 मिटर रनिङमा पार्टिसिपेट गरेको थिएँ र अर्को 2016 रियो जेनेरियो ब्राजिलमा 100 मिटरमा पार्टिसिपेट भएको। म 2080 सालमा इन्डियामा सुपर इन्टरनेसनल च्याम्पियनसिप भएको थियो, म 400 मिटरमा सेकेन्ड मेडल पनि लाथेँ मैले।
1: उपसेनानी श्री विक्रम राणाको यो अनुभवले पनि नेपालको खेलकुद क्षेत्रको विकासमा सैनिक प्रयासलाई प्रस्ट्याएको छ। यसै गरी नयाँ प्रतिभाहरूको पहिचान र नयाँ नयाँ

को पक्षबाट चर्चा गर्नु पर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहँदै आएको छ। नेपाली सेनाले जुन खेलाड़ीहरूलाई आबद्धता गर्ने र उनीहरूलाई निरन्तर रूपमा अभ्यास गर्ने कुराहरूले गर्दाखेरि ती खेलाड़ीहरूले आफ्नो एउटा स्तर उन्नत गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सहभागी हुने एउटा स्तरमा आफूलाई विकास गर्ने मौकाहरू पाइरहेको

0: सतर्क पनि छ। यसका लागि नेपाली सेनाले के गरिरहेको छ त? पुनः नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जङ राणा,
1: हामीले चाहिँ इन्टरनेसनल लेभलमा नै कम्पिट गर्न सक्ने अथवा मेडल हासिल गर्न सक्ने गेम के छ त्यसलाई अब त्यही अनुसारको फोकस गर्ने, त्यस्तै गरेर एजेन अथवा चाहिँ साफको उसमा चाहिँ के कुरामा चाहिँ हामीले चाहिँ नतिजा हासिल गर्न सकिन्छ हो त्यसमा पनि त्यसरी नै फोकस गरिरहेको छौँ। त्यस्तै गरेर राष्ट्रिय लेभलमा खेल्ने गेमहरू के हो त्यसलाई त्यसरी वर्गीकरण गरेर त्यही अनुसारको हाम्रो चाहिँ तयारी र सीमित साधन छ त्यसलाई चाहिँ हामीले डिस्ट्रिब्युसन गरिरहेछौँ। र भविष्यको लागि अहिलेको मोडर्न अब स्पोर्ट्सहरू स्पोर्ट्स साइन्स भन्छ जानेको मान्छेहरू इभन डायटहरू न्युट्रिसनको पनि त्यसको आफ्नो उहरू छ, एक्सप्लोसिभ गेमहरूमा कस्तो किसिमको डायट पाउने भने चाहिँ त्यो हरेक गेम अनुसार फरक छ यो कुराहरू बुझेको। त्यस्तै गरेर अहिले चाहिँ अब हामी थेरापी सेन्टर पनि हामीले निर्माण गर्यौँ। त्यस्तै गरेर अर्को कुरा चाहिँ यो पर्फर्मेन्स एनहान्समेन्टको लागि पनि हामीले जोड गर्नुपर्छ। अब अहिले हामीसँग भएको जिमलाई एडभान्समा लैजाने अनि यो क्रसफिट एक्सर्साइजहरूको लागि क्यालिस्थेनिक अब ट्रेनिङ हलहरू बनाउने पनि योजना छ, प्लस अहिले भइरहेको संरचनाहरू छ त्यसको आधुनिकरण गर्दै अनि खेलाडीहरूलाई चाहिँ अहिलेको नयाँ टेक्नोलोजीहरूसँग चाहिँ हामीले चाहिँ इन्ट्रोड्युस गर्दैछौँ जसले गर्दाखेरि भविष्यमा सायद राम्रो रिजल्ट आउन सक्छ।
0: सैनिक खेलाड़ीहरूले प्राप्त गरेको उपलब्धि र भावी रणनीतिले नेपालको खेलकुद क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास लिएको छ। ओलम्पिक खेलकुद प्रतियोगितामा भाग लिएका अग्रज खेलाड़ीहरूले नेपाली सेनाप्रति देखाएको कृतज्ञता र खेलकुद क्षेत्रका विज्ञहरूले प्रस्तुत गरेको विश्वासले सैनिक खेलाड़ीहरूलाई अझ मेहनत गर्न अभिप्रेरित गर्ने नै छ। सम्पूर्ण खेलाड़ीहरूप्रति नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सम्मान गर्दछौ।
2: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार धनसरा मास्कोटी पनि विदा हुन्छु। नमस्ते।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: साथियो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78 551-33 र 576-458

0: major appliances ka AC, cooler, freeze, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaer ta hernus. Tapai pani bhanu hunecha. Malai ta Bajor ko bani lagisakeko cha. Major appliances, Bajor ko bani lagcha.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goel Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS Pipes Nepal's number one brand नक्कली देखी सावधान Jindal को लोकप्रियताले गर्दा नक्कली Jindal बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम Jindal पाइप हो यसको नाम
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
10: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
11: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
9: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856536 मोबाइल 98560056
10: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
11: बुकिङ गर्न सिट छान्न टिकट काट्न इजी न लाइन बस्नुपर्ने न त कुर्नै पर्ने मोबाइलमै टिकट डिजिटल नै मिल्ने माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस अब जानै पर्दैन टिकट काउन्टर बस टिकट काट्न ई सेवा नै बेटर अब झन्झट लिनै पर्दैन ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस् बस टिकट अब सजिलै ई सेवाबाटै ई सेवा सबै सधैँ सँगै
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू
12: हाट जोड्ने नसा तथा मेरुदण्ड रोग
13: जनरल सर्जरी सबै प्रकारका

0: तथा मूत्र रोग, यूरो सर्जरी,
1: पेट, छाती, मुटु, थायराइड तथा मधुमेह रोग,
0: न्यूरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
0: फोन 061-572-648 572-849।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: मुक्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044
0: गण्डकी मेडिकल कलेज पोखरा। तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।

0: पूर्ण शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा। फोन 061-454-6989, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
2: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560-48082, 98461-48082।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रक्रिया पूरा। बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको बनाई, सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको दावी। चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरू एकै मञ्चमा, कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा जोड। मादी गाउँपालिकामा सार्वजनिक सुनवाई आयोजना। मध्यपहाड़ी लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति मादीवासीको असन्तुष्टि। 21 संस्करणको असारी रूपमा महोत्सव सम्पन्न, हिलोमा खेल्दै रमाए विदेशी पर्यटक। अमेरिका र इरान बीच तनाव सर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। भेनेजुएला भूकम्पमा 24 देशबाट सहायता र 100 उद्धारकर्मी सहयोग। र आईएचएफ ह्याण्डबल ट्रफी विजेता टोलीलाई गण्डकी र कास्की ह्याण्डबलको सम्मान। एन्फा निलम्बन हुनुमा जिम्मेवारहरूलाई कार्यवाही गर्न सांसद श्रद्धा कुँवरको माग। अब समाचार विस्तारमा सुन्नुहोस्। आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083, आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको छ। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री सोनी मगलेले जवाफ दिनुभयो। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री बाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्रांगिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनैपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिकता बढ़ाउने तर्क गर्नुभयो। अर्थशास्त्रको लाफर कर्भको सिद्धान्तलाई उद्धृत गर्दै अर्थमन्त्री वागले करको दर एउटा निश्चित बिन्दुसम्म बढ़ाउँदा राजस्व संकलन बढ़े पनि त्यसपछि थप वृद्धि गर्दा राजस्व घट्न थाल्ने बताउनुभयो। सरकारले यसपटक उच्च सीमान्त करको दरमा 10% बिन्दुले कटौती गर्ने प्रस्ताव गरेको जानकारी दिँदै उहाँले यसबाट राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने दावी गर्नुभयो। करको दरलाई व्यवहारिक र न्यायचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ़ने उहाँको विश्वास छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आगामी आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पार्नुभएको छ। प्रदेश सभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले प्रदेश सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको बताउनुभयो। तलब वृद्धि र महँगी भत्ताको कारण चालू खर्चतर्फको बजेट बढ़ाउनु परेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उहाँको भनाइ छ। प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उहाँले आगामी दिनमा पनि प्रशासनिक खर्च कटौती र मितव्ययिता कायम गरिने बताउनुभयो। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन लगायत विविध कारणले चालू आर्थिक वर्षमा प्रदेश सरकारको कार्य प्रगति अपेक्षित रूपमा हुन नसकेको उहाँको भनाइ छ। मुख्यमन्त्री पाण्डेले गोर्खाली रबर उद्योग र भिरकुटी कागज कारखाना सञ्चालनको लागि संघ सरकारसँग समन्वय गरिने बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ छ। बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट प्राप्त सुझाव, सल्लाह र जिज्ञासाहरूलाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनद्वारा प्रदेशसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको
मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि समग्र बजेटबारे मुख्यमन्त्री पाण्डेले आफ्नो भनाई राख्नु भएको हो। बैठकको विशेष समयमा पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले जननेता मदन भण्डारीको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नमा जवाफ प्रस्तुत गर्नुभएको थियो। गण्डकी प्रदेश सरकारले असार 1 गते 32,99,00,000 बजेट सार्वजनिक गरेको थियो। आज एउटै मञ्चमा उपस्थित भएका नेपालका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्मजयन्तीको सन्दर्भमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचारगोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा उहाँहरूले कम्युनिष्टहरू मिल्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले वामपन्थी एकताको लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउनुभयो। चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने भन्दै उहाँले अब दीर्घकालीन एकता गर्नै पर्ने बताउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताउनुभयो। कम्युनिष्टहरू मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले आजको भोलि नै पार्टी एकता कठिन भए पनि कार्यगत एकताको लागि भने ढिला गर्न नहुने बताउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेको गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। एउटा पार्टी मात्र नभई नेपालमा सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको तर कुरा गरेर मात्र केही नहुने उहाँको भनाइ छ। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको तर कम्युनिष्टहरूका नीति सही भएको दावी गर्नुभयो।

0: पोखरामा वर्षायाममा पर्यटन प्रवर्तन गर्ने उद्देश्यले आयोजना हुँदै आएको असारे रोपाई महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन्। पोखरा पर्यटन परिषदले कैसौं संस्करणको महोत्सव असार पन्ध्र पूर्णिमा परेकाले एक दिन अगाडि आज आयोजना गरेको हो। पोखरा महानगरपालिका 30 देउराली खोला किनार स्थित खेतमा आयोजित महोत्सवमा भारतीय स्थित विभिन्न मुलुकका पर्यटकले हिलोमा खेलेर रोपाई गर्दै नेपाली कृषि संस्कृतिको अनुभव लिएका हुन्। स्थानीय किसानको करिब 8 रोपनी क्षेत्रफलमा 4 हल गोरूले जोतेको खेतमा महोत्सव सञ्चालन गरिएको थियो। परिषदका अध्यक्ष तारानाथ पहाड़ीले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार हिलोमा रमाउनकै लागि केही विदेशी पर्यटक यही समयमा नेपाल आउने गरेका छन्। यस वर्ष सार्वजनिक विदा परेकोले आन्तरिक पर्यटकको सहभागिता पनि उल्लेख रहेको उहाँले बताउनुभएको छ। पोखरा सबै मौसमको लागि भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा हलगोरु दौड़, असारे भाकासहित रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने विदेशी तथा स्वदेशी महिला पुरूष हिलो दौड़, पत्रकार खुल्ला हिलो दौड़ र रस्ताखसी प्रतियोगिता सञ्चालन गरिएको थियो। परिषदका महासचिव जीवनदास सापकोटाले कृषि पर्यटन र स्थानीय संस्कृतिको संरक्षणसँगै कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार परम्परागत धान खेती प्रणाली जोगाउने, युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्ने र पाँचो जमीन उपयोगमा ल्याउन महोत्सवले प्रेरणा दिने विश्वास गरिएको छ। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने माध्यमका रूपमा रूपाई महोत्सवले पोखराको पहिचानलाई थप बलियो बनाएको बताउनुभयो। किसानको मेहनतले कृषि, अर्थतन्त्र र खाद्य सुरक्षा महत्वपूर्ण योगदान त्यसमा पुगेको उहाँको भनाइ थियो। महोत्सवका अवसरमा महानगरले ज्ञानबहादुर कार्की र कमललाल पालपाली खड्कालाई उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ। दुवैलाई नगदसहित सम्मान पत्र प्रदान गर्दै कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गरिएको महानगरले जनाएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा स्वीकृत भएको हो। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदको लागि संघीय संसदको विधेयक शाखामा प्रस्ताव पेश गर्न आग्रह गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सहकारीबाट पीड़ितको रकम फिर्ता गराउन विधेयक ल्याइएको बताउनुभयो। उहाँले सहकारी समस्यालाई वास्तविक रूपमै समाधान गर्न सरकार कटिबद्ध भएको बताउँदै विगतकै सरकारको योजना अनुसार चक्रीय राहत कोष खड़ा गरिएको जानकारी दिनुभयो। छलफलमा सांसदहरू नरेन्द्र कुमार केरूङ, अशोक कुमार चौधरी, समीक्षा बाँसकोटा, बासना थापा, गंगालक्ष्मी अवाल, खड्गबहादुर साई, हरिमोहन भण्डारी, गणेश बहादुर विश्वकर्मा, बलावती शर्मा, बदन कुमार भण्डारी, साजिता खातुन सिद्दिकीले भाग लिनुभयो। सांसदहरूले सहकारीलाई आर्थिक रूपान्तरणको खम्बाका रूपमा स्थापित गर्दै यसलाई व्यवस्थित र पारदर्शी गर्नुपर्ने बताउनुभयो। उहाँहरूले सहकारी ठगीमा परेर दैनिक गुजारामा चल्नुपर्ने व्यक्तिहरू मारमा परिरहेको सन्दर्भमा पीड़ितहरूलाई राहत र क्षतिपूर्ति दिन कानूनी संशोधन आवश्यक भएकोमा जोड़ दिनुभयो। सहकारी ठगी गर्ने जोसुकैलाई कानूनी कार्यवाही गर्न खुट्टा नकमाउन आग्रह गर्दै उहाँहरूले चलिरहेको संसद स्थगन गराएर अध्यादेशबाट विधेयक ल्याउने प्रवृत्ति अन्त्य गर्न पनि माग गर्नुभयो। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित सरकारले यस वर्ष 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 विविध कार्यक्रमका साथ मनाउने भएको छ। जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ़ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागि कृषि विभागले जनाएको छ। कृषि विभागले 2061 मनाउन थालिएको राष्ट्रिय धान दिवसको 23 संस्करण भोलि देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै मनाउन आग्रह गरेको छ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलले धान दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासहरूलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दिवसलाई सफल बनाउन सबै सरकारवाला तथा संचार माध्यमलाई सक्रिय सहभागिताको लागि अनुरोध समेत गर्नुभएको छ। महानिर्देशक सञ्जेलले यी असार 15 गते सोमबार नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमल्टारमा विशेष समारोहका साथ मनाइने कार्यक्रम रहेको छ। साथै समारोहमा धान उत्पादन, अनुसन्धान तथा प्रवर्धनमा योगदान पुर्याएका कृषक वैज्ञानिक उद्यमी र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिनेछ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरदूरी मध्ये 27,65,000 घरदूरी धानखेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धानखेती हुने गरेको छ। कृषि क्षेत्रको कुल ग्रास्त उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टेयर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 81-82 14,20,636 हेक्टेयर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। यद्यपि देशलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकोले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुग रहेको उल्लेख छ। जलवायु परिवर्तनको कारण हुने सुक्खा बाढ़ी तथा डुवान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको जनाउँदै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषदले सुक्खा र डुबान दुवै सहन सक्ने धानको उन्नत जात विकास गरी किसान स्तरमा परिवर्तन गरिरहेको पनि विभागले जानकारी दिएको छ। कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनवाईमा स्थानीय बासिन्दाले सबैभन्दा बढ़ी मध्यपाड़ी लोकमार्ग निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वर्षौंदेखि निर्माणाधीन सड़क समयमै सम्पन्न नहुँदा दैनिक आवागमनदेखि स्थानीय अर्थतन्त्रसम्म प्रभावित भएको उनीहरूले गुनासो गरेका छन्। मादी गाउँपालिकाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा वडा नम्बर 7 छाचोकमा सम्पन्न सार्वजनिक सुनवाईमा सहभागीहरूले सड़क निर्माणमा देखिएको सुस्त गति धूलो हिलो तथा निर्माण कम्पनीको लापरवाहीको कारण स्थानीयले शास्ति खेप्नु परेको बताएका थिए। उनीहरूले निर्माणको गति बढ़ाई तोकिएकै समयमा काम सम्पन्न गराउन प्रशासनले प्रभावकारी पहल गर्न माग गरेका छन्। स्थानीयले लोकमार्गसँगै खानेपानी स्वास्थ्य शिक्षा कृषि तथा सामाजिक सुरक्षा सेवाका विषयमा पनि प्रश्न उठाए तर अधिकांश वक्ताले मध्यपहाड़ी लोकमार्गको ढिलाइ नै माओवादीको विकासको प्रमुख अवरोध बनेको धारणा राखेका थिए। सार्वजनिक सुनवाईमा प्रमुख जिल्लाधिकारी सम्बन्धित कार्यालयका प्रमुख तथा गाउँपालिकाका जनप्रतिनिधिले उठाइएका गुनासाको जवाफ दिँदै लोकमार्ग निर्माणलाई तीव्र बनाउन सम्बन्धित निकाय र निर्माण कम्पनीसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा स्थानीयले सार्वजनिक सुनवाई औपचारिकतामा सीमित नभई उठाइएका विषयको कार्यान्वयन र अनुगमनमा समेत जोड़ दिन आग्रह गरेका थिए। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू व्यापक रूपमा फैलिएको पुष्टि भएको छ। त्यहाँको कागमा बर्ड फ्लू रोग देखिएपछि उपत्यकाभर फैलिएको विज्ञले बताएका छन्। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनु भएको छ। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रण लिन सकिन्छ तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन। सदर चिड़ियाखाना लगायतका धेरै ठाउँमा कागले संक्रमण सारेको छ। उहाँले भन्नुभएको छ संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँमा रोग सार्ने गरेको दाहालले बताउनु भएको छ। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइरहेको छ। हाल काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा लिइसकिएको बताउनु भएको छ। बर्ड फ्लू पन्छीमा लाग्ने उच्च मृत्युदर भएको यो एक संक्रामक रोग रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अतिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management. PCM. Gyanmarga Nadipur. Pokhara 3 Kaski Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा ब्ल्याक फिल्म प्रयोग गरेर सञ्चालन गरिएका 57 वटा सवारी चालकमाथि कार्यवाहीसहित जरिवाना गरेको छ। आइतबार उपत्यका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका ती सवारी साधन चालकलाई जरिवानासहित कार्यवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभएको छ। कार्यालयका प्रमुख काफ्लेका अनुसार कानून विपरीत सवारी साधनमा कालो सिसा प्रयोग गर्न नपाइने व्यवस्था रहेकोले नियम उल्लंघन गर्ने सवारीमाथि निगरानी बढ़ाइएको हो। पछिल्लो समय निजी तथा सार्वजनिक सवारी साधन विशेष गरी माइक्रोबस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ़ने थालेपछि ट्राफिक प्रहरीले त्यस विरूद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ। प्रहरीका अनुसार कालो सिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकोले साना हतियार, लागू औषध, सुन तथा अवैध मुद्राको उसारपसार, फरार अपराधीको आवत जावत तथा विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएको छ। नेशनल प्याप्सन कास्कीको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ। संगम बुक्स पब्लिकेशन, साधना बुक पब्लिकेशन तथा मनोकामना बुक्स एण्ड स्टेशनरीको व्यवस्थापनमा शैक्षिक सामग्रीको प्रभावकारी उपयोगलाई थप व्यवस्थित बनाउने उद्देश्यले अंग्रेजी विषयका शिक्षकहरूको लागि एक दिने अध्ययन अभ्यास ढाँचामा विषयमा तालिम दिइएको हो। तालिममा एनप्याप्सनमा आबद्ध विद्यालयका अंग्रेजी शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी शिक्षकलाई अंग्रेजी शिक्षणका आधुनिक विधि, कक्षा कोठामा प्रभावकारी सिकाई, वातावरण निर्माण, अध्ययन अभ्यासका नवीन उपाय तथा पाठ्य सामग्रीको सृजनात्मक प्रयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका प्रमुख प्रशिक्षक प्रोफेसर जीवलाल सापकोटा रहनु भएको थियो। तमु पेलु संघ केन्द्रीय समितिले असोज 17 र 18 गते पोखरामा आफ्नो 7 महाधिवेशन आयोजना गर्ने भएको छ। स्याङजाको बिरूवा गाउँपालिका साथ गहते स्थित मनकामना होमस्टेमा बसेको संघको 6 औं पूर्ण बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो। आन्तरिक पर्यटन प्रवर्धन गर्ने मूल उद्देश्यका साथ मिलेनियम ट्रेक व्यवस्थापन समितिको सहकार्यमा असार 12 र 13 गते आयोजित 2 दिने स्याङजा अवलोकन भ्रमणका क्रममा यो बैठक सञ्चालन गरिएको थियो। बैठकमा संस्थाको वर्तमान गतिविधि, संगठन सुदृढीकरण र आगामी कार्ययोजनाबारे गहन छलफल भएको छ। अबको 3 दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी, मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बाढ़ी, डुवान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेको बेला अबको केही दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबैजस्तो ठाउँमा रोपाईको लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य इलाकामा आक्रमण गरेको छ। यी क्षेत्रमा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलीम बेस र बहराइनको 5 औं नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपणास्त्र र ड्रोन प्रहार गरेको थियो। दुवै पक्षले एकअर्कालाई जुन 17 हस्ताक्षर भएको 14 बुधे युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो केही घण्टामा बढ़ेको इरानको आक्रमणले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। भेनेजुएलामा केही दिन अघि देशलाई झड्का दिने विनाशकारी 2 ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन्। शनिबार टेलिग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्रेजले भन्नुभएको छ, अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री, 86 वटा विशेष कुकुर खोज टोली र 2741 भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोगकर्मी पठाएको छ, जसले भेनेजुएली टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्।
सीएनएनका अनुसार भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिग्रेजले दिएको अध्यावधिक जानकारी अनुसार बुधबार भएको विनाशकारी दुई भूकम्पबाट कम्तीमा 1430 जनाको मृत्यु भएको पुष्टि भएको छ। उहाँले 3238 जना घाइते भएको र 3142 परिवार घरबार विहीन भएको बताउनु भएको छ। उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ। भारी उपकरणको अभाव र निरन्तरको पराकम्पनले कार्यमा बाधा पुर्याइरहेको छ। बुधबार 7.2 र 7.5 म्याग्निच्युडका दुई ठूला भूकम्प गएपछि देशमा पटक पटक साना ठूला पराकम्पनहरू गएका छन् जसले उद्धार तथा राहत कार्यलाई जटिल बनाएको छ। आइतबार युरोपियन मेडिटेरेनियन सिमोलोजिकल सेन्टरले भेनेजुएलाको तटबाट 5.6 म्याग्निच्युडको भूकम्प गएको पत्ता लगाएको थियो जसले आरागुआ तट नजिकको पानी क्षेत्रलाई प्रभावित गरेको थियो। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। आईएचएफ ट्रफी जोन 2 यु 18 र यु 20 नेपाली राष्ट्रिय पुरूष ह्याण्डबल टोलीलाई आइतबार पोखरामा एक कार्यक्रम गरी स्वागतसँगै सम्मान गरिएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघले संयुक्त कार्यक्रम आयोजना गरी टोलीलाई स्वागतसँगै सम्मान गरेको हो। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको आयोजनामा सो ट्रफी गत जेठ 26 31 गतेसम्म बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको थियो। सो प्रतियोगितामा नेपाली राष्ट्रिय 18 वर्ष मुनिको टोलीले ऐतिहासिक तेस्रो स्थान हात पारेको थियो भने 20 वर्ष मुनिको टोलीले पाँचौं स्थान प्राप्त गर्न सफल भएको थियो। प्रतियोगितामा दक्षिण मध्य एसियाली 7 राष्ट्रहरूको सहभागिता रहेको थियो। गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले नेपाली राष्ट्रिय 18 वर्ष मुनिको टोलीले ऐतिहासिक सफलता हात पारे पनि नेपाली ह्याण्डबलको विवादको कारण ओझेलमा परेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सांसद श्रद्धा कुँवरले अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट अनिश्चितकालीन निलम्बनमा परेको विषयमा आवश्यक अनुसन्धान गरी जिम्मेवार व्यक्तिहरूप्रति कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कुँवरले विश्वकप फुटबल चलिरहेको बेलामा नेपाली फुटबल निलम्बनमा पर्दा नेपालको प्रतिष्ठामा धक्का पुगेको बताउनु भएको छ। सांसद कुँवरले एन्फा निलम्बनले नेपालका खेलाड़ी र राष्ट्रकै प्रतिष्ठामा आँच आएको बताउँदै नेपालमा प्रतिभाको अभाव नभई खेल प्रशासनमा सुशासन र पारदर्शिता तथा सक्षम व्यवस्थापनको अभाव रहेको जिकिर गर्नुभएको छ। सीमित स्रोत साधनका बावजूद पनि सावित्रा भण्डारी प्रीति राई लगायतका नेपाली खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मंचमा नेपालको गौरव बढ़ाएको उल्लेख गर्दै उहाँले खेलाड़ीहरूले आफ्नो क्षमताले कमाएको सम्मान संस्थागत कमजोरीका कारण बारम्बार संकटमा पर्दै आइरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित। आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रक्रिया पूरा। बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको बनाई सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको दावी। चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरू एकै मंचमा। कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा उनीहरूको जोड़। मादी गाउँपालिकामा सार्वजनिक सुनवाई आयोजना। मध्यपहाड़ी लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति मादीवासीको असन्तुष्टि। 21 संस्करणको अस्थायी रूपाई महोत्सव सम्पन्न। हिलोमा खेल्दै रमाए विदेशी पर्यटक। अमेरिका र ईरानबीच तनाव चर्कियो। ईरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। भेनेजुएला भूकम्पमा 24 देशबाट सहायता र सयौं उद्धारकर्मी सहयोग। र आईएचएफ ह्याण्डबल ट्रफी विजेता टोलीलाई गण्डकी र कास्की ह्याण्डबलको सम्मान। एन्फा निलम्बन हुनुमा जिम्मेवारहरूलाई कार्यवाही गर्न सांसद श्रद्धा कुँवरको माग। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: नेपालीको गौरव
12: नेपालीको पहिचान
11: पालिखे ढाका टोपी
12: जसले सिल्कको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
15: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
14: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
15: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
14: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौँ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
15: फोन 530-815
14: 530-815
15: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
14: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
16: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बिमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
17: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
18: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
17: नेपाल आदिवासी जनजाति महासंघ।
19: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
20: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
21: काममा अलि सघाउँछ कि भनेर नि।
20: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
22: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
23: हेलो।
24: हजुर नमस्कार।
23: हेलो
24: नमस्कार काका, सुन्नु भएन?
23: हेलो हेलो
21: हेलो,
23: अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
24: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
23: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
24: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
23: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
24: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
23: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
24: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
23: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
25: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।